0: करोड़ रूपया खर्च भएको छ। एकै वर्षमा शिक्षा र भ्रमणमा 2 खर्ब बाहिरियो शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छ।
1: कलंकीमा खाना खाजा पसल सञ्चालन गर्दै आएका दोलखाका हरिबहादुर बस्नेत आइतबार कालीमाटी तरकारी बजारमा तरकारी किन्न आएका थिए। केही दिन अघिको तुलनामा अधिकांश तरकारीको मूल्य बढ़ेकाले तरकारीको मूल्यसँगै आफ्नो व्यवसायमा थपिएको दबाव बारे उनले गुनासो पोखे। हरेक जसो तरकारी किलोमै 15-20 रूपैयाँदेखि 50-60 रूपैयाँसम्म महँगो भएको छ। हामीले यहाँबाट महँगोमा किनेर लगे पनि होटलको खानाको मूल्यमा त्यसलाई तत्काल जोड्न मिल्दैन, बस्नेतले भने। 2 दिन अघि खाना खान आएको ग्राहकले 2 दिनपछि खानाको मूल्य किन बढ़्यो भनेर सोध्न थाल्छ, तर हामीले महँगो मूल्य तिरेर तरकारी किनेर ल्याएका हुन्छौं। बस्नेतको समस्या अहिले काठमाडौँका होटल तथा खाजा पसल सञ्चालन गर्ने व्यवसायीले भोगिरहेको लागत दबावको एउटा उदाहरण हो, साथै हरेक उपभोक्ताले भोगिरहेको समस्या हो। सड़क अवरूद्ध भएपछि महँगियो ताजा तरकारी शीर्षकमा आर्थिक अभियान राष्ट्रिय दैनिकमा छापिएको खबर हो यो।
0: मलेसियाली ट्रेड्स युनियन कांग्रेसले श्रमिकको न्यूनतम ज्यालामा 82% भन्दा बढ़ीले वृद्धि गर्न माग गरेको छ। हाल मलेसियामा कार्यरत स्वदेशी तथा विदेशी सबै श्रमिकको न्यूनतम ज्याला 1,700 रिंगेट छ। एमटीयूसीले मलेसियाको आगामी बजेटमा हालको तलबमा 82% भन्दा बढ़ीले वृद्धि गरी 3,100 रिंगेट पुर्याउन माग गरेको हो। हाल मलेसियामा 4,00,000 भन्दा बढ़ी नेपाली श्रमिक वैधानिक हैसियतमा कार्यरत छन्। उनीहरू प्रत्येकले प्रति महिना 1,700 रिंगेट अर्थात 64,000 रूपियाँ हारारीमा तलब पाइरहेका छन्। माग अनुसार तलब बढ़ीमा उनीहरूले मासिक 1,16,000 रूपियाँ भन्दा बढ़ी पाउनेछन्। प्रत्येक वर्षको जनवरी 1 देखि मलेसियाको आर्थिक वर्ष प्रारम्भ हुने गरेको छ। मलेसियामा कामदारको तलब 3,100 रिंगेट पुर्याउन माग शीर्षकमा आजको मध्यान्ह राष्ट्रिय दैनिकमा यो खबर छ।

0: service to all.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। नेपाली कंग्रेसको पन्द्रौं महाधिवेशनका लागि वडा तहमा देखिएको सर्वसम्मतिको प्रयास गाउँ नगर अधिवेशनसम्म आइपुग्दा कमजोर बनेको छ। देशभरका अधिकांश पालिकामा नेतृत्व चयनका लागि निर्वाचन भएको छ भने सीमित पालिकामा मात्रै सर्वसम्मत नेतृत्व चयन भएको छ। वडा तहबाट सहमतिमा अघि बढ़ेको अधिवेशन पालिकाहरू र प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय तहमा पुग्दा समूहगत प्रतिस्पर्धा र प्यानल बन्दी खुल्ला रूपमा देखिन थालेको हो। असोज 16, 17, 18 र 19 गते हुने महाधिवेशनका लागि कंग्रेसले वडा गाउँ तथा नगर अधिवेशन सम्पन्न गरेर प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय अधिवेशन शुरू गरेको छ।
3: बाढ़ी पहिरोका कारण पूर्ण रूपमा बन्द रहेको बीपी राजमार्ग सञ्चालनमा आउन अझै दुई दिन लाग्ने भएको छ। सड़क डिभिजन कार्यालय भक्तपुरले बाढ़ी पहिरोका कारण पूर्ण रूपमा बन्द रहेको राजमार्ग सुचारू हुनका लागि दुई दिन लाग्ने जनाएको हो।
2: लगातारको वर्षापछि नदीमा आएको बाढ़ी र डुबानका कारण मधेश प्रदेशका जिल्लाको ग्रामीण भागमा जनजीवन प्रभावित भएको छ। शनिबार रातिदेखि आइतबार बिहानसम्म परेको वर्षाले विभिन्न क्षेत्रमा क्षति पुर्याउनुका साथै गाउँ बस्तीका सड़क बाटोमा पानी जमेपछि आवत जावतमै नागरिकलाई समस्या भएको छ।
3: हेटौँडाबाट त्रिभुवन राजपथ हुँदै काठमाण्डु जान इन्धन र एलपी ग्यास बाहेकका सवारी साधन पूर्ण रूपमा निषेध गरिएको छ। त्रिभुवन राजपथमा सवारी साधनको चाप बढ़ेपछि उक्त मार्ग भएर इन्धन र एलपी ग्यास बाहेकका सवारी साधन आवागमनमा जिल्ला प्रशासन कार्यालय मकवानपुरले आइतबारबाट निषेध गरेको हो।
2: काठमाडौँ उपत्यकामा ग्यास आपूर्तिका लागि ल्याउन लागि 105 ग्यास बुलेट अविरल वर्षाका कारण बाटोमै थुनिएका छन्। बुधबारदेखिको वर्षाका कारण भारतबाट ग्यास बोकेर आएका बुलेट बाटोमै रोकिएका हुन्।
3: अविरल वर्षासँगै आएको बाढ़ी पहिरोका कारण देशभर 1013.2 मेगावट विद्युत आपूर्ति प्रभावित भएको छ। बाढ़ी पहिरोका कारण प्रसारण लाइनमा क्षति पुग्नका साथै जोखिममा रहेका जल विद्युत आयोजनाको उत्पादन समेत सुरक्षात्मक उपाय स्वरूप बन्द गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
2: उद्योगिक व्यवसायले औद्योगिक प्रयोजनका लागि खतरा हुने विद्युतमा लगाइएको मूल्य अभिवृद्धि कर भ्याट तत्काल पुनरावलोकन गरी खारेज गर्न सरकारसँग माग गरेका छन्। उद्योग संगठन मोरङले संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार शाह समक्ष सुझाव प्रस्तुत गर्दै विद्युत उद्योगको आधारभूत उत्पादन लागत भएकाले यसमा अतिरिक्त कर लगाउँदा समग्र अर्थतन्त्रको प्रतिस्पर्धात्मक क्षमता कमजोर बन्ने भन्दै पुनरावलोकन गर्न माग गरेको हो।
3: बागमती प्रदेश सरकारले कृषि तथा पशुपन्छी क्षेत्रमा बजेट घटाउँदै लगेपछि किसानले चिन्ता व्यक्त गरेका छन्। देशलाई कृषि मार्फत आत्मनिर्भर बनाउने भने पनि कृषि क्षेत्र सरकारको प्राथमिकतामा नपरेको उनीहरूको गुनासो छ।
2: स्वास्थ्य बीमाको सदस्य बन्नका लागि अनलाइन प्रक्रिया शुरू भएको छोटो अवधिमै 2500 बढ़ीले सदस्यता लिएको स्वास्थ्य बीमा बोर्डले जानकारी दिएका छन्। बोर्डले नागरिकको स्वास्थ्य बीमाको अभिलेख सहज बनाउन र नागरिकको पहुँच बढ़ाउन गत साउनको अन्तिम सातादेखि अनलाइन पोर्टल जारी गरेको थियो।
3: अब शेयर बजार लगानीकर्ताहरूको मागको आधारमा व्यक्तिगत पूँजीगत लाभकर घटाएर लागू भएको साता लगानीकर्ताहरूले भने 19.94 अर्ब रूपियाँभन्दा बढ़ी गुमाएका छन्। गत साताको कारोबारमा कुल बजार पूँजीकरण 29.94 अर्ब रूपियाँ घटेको हो। अघिल्लो साताको अन्तिम कारोबार दिन 45.53 अर्ब रूपियाँभन्दा बढ़ी रहेको कुल बजार पूँजीकरण गत साताको अन्तिम कारोबार दिन भने 45.23 अर्ब रूपियाँभन्दा बढ़ी कायम भएको हो।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्को डेशो कृषिको कनेक्शन
1: एनबीएल सर्वसुलभ आवास कर्जा
2: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
1: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%
2: विशेषताहरू रु 3 करोडसम्मको कर्जा सुविधा
1: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मरमत सम्हार गर्न
2: 25 वर्षसम्मको लचिलो कर्जा अवधि
1: न्यून सेवा शुल्क न्यून ब्याज दर
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस् शर्तहरू लागू हुनेछन्
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
4: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
5: नेपाली खबरमा अब विदेशका खबर दक्षिण अफ्रिकामा दुईवटा गोलीकाण्डमा 30 जनाको मृत्यु भएको छ भने 26 जना घाइते भएका छन् राजधानी जोहानेसबर्गको पश्चिमी क्षेत्रमा रहेको एक बजारमा शनिबार राति भएको गोलीकाण्डमा 20 जनाको मृत्यु भएको प्रहरीले जनाएको छ
6: अब खेल खबर विश्व एसियाली खेलकुदको एथलेटिक्स तर्फको पुरूष 800 मिटर दौड़मा नेपालका खेलाड़ी सोम कुमारले नयाँ राष्ट्रिय रेकर्ड बनाउँछन् कुमारले निर्धारित 800 मिटरको दूरी 1:48.95 पार गरेका छन् त्यस्तै जापानको योकोहामा भएको 11 औं सितारियो कराते डो अन्तर्राष्ट्रिय च्याम्पियनशीपमा नेपालले 2 स्वर्ण 1 रजत र 3 काँस्य गरी 6 पदक समेत जितेको छ नेपालले व्यक्तिगत प्रतिस्पर्धामा 4 र टीम प्रतिस्पर्धामा 2 गरी 6 पदक जित्न सफल भएको छ
5: अब विचार विश्लेषण जुनार बाबु बस्नेतको विचार हरित अर्थतन्त्रको जग शीर्षकमा गोर्खापत्रमा छापिएको छ हरित अर्थतन्त्रको जग बसाउन अब विश्वले ऊर्जा संक्रमणलाई संवेदनशील रूपमै लिनुपर्छ अहिले पनि विश्वको ठूलो हिस्सा कोइला र पेट्रोलियम जस्ता जीवाश्म इन्धनमा आधारित छ यो ऊर्जा प्रणालीलाई क्रमशः जलविद्युत सौर्य वायु र हरित हाइड्रोजन जस्ता नवीकरणीय ऊर्जामा परिणत गरिनुपर्छ जलवायु परिवर्तनका असर न्यूनीकरणको यो नै मूल आधार हो मार्गचित्र हो
6: जलवायु मुद्दामा हरित स्वच्छ ऊर्जा शीर्षकमा कृष्ण प्रसाद भण्डारीको विचार अन्नपूर्ण पोस्टमा छापिएको छ नेपालले विकासशील राष्ट्रका साझा मुद्दालाई उजागर गर्दै जलवायु परिवर्तनसँग जुझ्न दिगो साझा र एकीकृत प्रयासको प्रवर्तन गर्नुपर्छ नेपाल जस्तो अल्प विकसित तथा हिमाली देशमा जलवायु परिवर्तनको असर अझ गहिरो छ हिउँ पग्लिने क्रम अनियमित वर्षा बाढ़ी पहिरो र अत्याधिक तापक्रमका कारण नेपालको कृषि जलस्रोत जंगल जैविक विविधता स्वास्थ्य पर्यटन र पूर्वाधारमा नकारात्मक प्रभाव पारिरहेको छ
5: अवस्थ नेपाली खबर अहिलेलाई यति नै यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला

0: खुसीको खबर विगत चार दशकदेखि भुटौलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिल वस्तुको चार नम्बर जितपुरमा यही श्रावण चार गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
1: शुभारम्भको अवसरमा विशेष छुट, थप जानकारीका लागि आले डेन्टल बाढगंगा एक जितपुर कपिल वस्तु एभरेज बैंक नजिकै।
2: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
3: यति बेला बिहानको 6 बज्यो।
4: World with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
5: Where do we begin?
4: With international news you can trust,
5: BBC News.
6: Journeys into the heart of global events.
4: And voices from around the globe.
7: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
4: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमाल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असोज 12 गते सोमबार, सन् 2026 सेप्टेम्बर 28 तारीक असोज कृष्ण पक्षको द्वितीय तिथि।
2: काया कैरनका साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिङ सोल्युसन।
0: आज वार्षिक उत्सव मनाउँदै गरेको सिन्धुलीको सुनकोशी एफएम 90 MHz बधाई र शुभकामना व्यक्त गर्दै काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: पछिल्लो बाढ़ी पहिरोले कम्तीमा 21 जनाको ज्यान गयो, सयौं विस्थापित देशभर झरी रोकियो, नारायणी र कालीगण्डकी नदीमा जोखिम कायमै।
0: बाढ़ी पहिरोले अवरूद्ध सड़क, आजदेखि क्रमशः खुलाउने तयारी, 1000 MW बिजुली अवरूद्ध, उद्योगलाई विद्युत कटौती।
1: मध्यरातमा पूर्व प्रधान न्यायाधीश जबरालाई पक्राउ गर्नुको औचित्य पुष्टि हुन नसक्दा प्रहरी र गृह प्रशासनमाथि प्रश्न, कसको आदेशमा घरबाट लगियो भन्ने बारे राज्य संयन्त्रको जवाफ भएन।
0: हर्मुज जलमार्ग खोल्ने बारे इरानको शर्त यथावत, अमेरिकामाथि विश्वास गर्न कठिन रहेको राष्ट्रपति पेजेस्क्यानको भनाई।
1: र एसियाली खेलकुद अन्तर्गत 800 मिटर दौड़मा सोमबहादुर कुमालको राष्ट्रिय कृतिमान।
4: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
5: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेज।
1: र एसियाली खेलकुद अन्तर्गत 800 मिटर दौड़मा सोमबहादुर कुमालको राष्ट्रिय कृतिमान।
4: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
5: स्थापनाको पहिलो

0: तुरुन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
0: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: यो चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रंगिन्छ घर बर्सिन्छ उपहार रु 50,000 को युरोपेन्स को खरीदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वॉल क्लॉक अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रंगाउनुहोस् सपना पनि
1: सुन त मेरो कपडा प्याकिङ गर्दियो त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो
2: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ
1: ओहो यस्तो सुविधा रहेछ ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ
3: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
4: फोन 056-494-333 493-555
5: थोरै बचत धेरै कायदा बिमाका छन् फाइदै फाइदा बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड रामसाहापथ काठमाडौँ साबिकको राष्ट्रिय बिमा संस्थान
6: काया कैरनमा अब खबरको सिलसिला पछिल्लो बाढ़ी पहिरोले चार जिल्लामा कम्तीमा 21 जनाको ज्यान गएको छ भने 5 जना बेपत्ता छन् राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला 4 दिनमा बाढ़ी पहिरो र अविरल वर्षाका कारण यो मानवीय क्षति भएको हो यस विपदले विभिन्न जिल्लाका 419 परिवारका 1,451 जना विस्थापित भएका छन् बागलुङ पर्वत मनाङ नवलपरासी पूर्व चितवन पाल्पा र धनुषा लगायत जिल्ला र आसपासका क्षेत्रमा बाढ़ी कटान र पहिरोले जनजनको क्षति गरेको छ मानवीय क्षतिका हिसाबले बागलुङ सबैभन्दा बढ़ी प्रभावित भएको छ बागलुङमा मात्रै 10 जनाको ज्यान गएको छ भने 1 जना बेपत्ता भएका छन् मर्स्याङ्दी नदीमा आएको बाढ़ीका कारण मनाङको सबैभन्दा तल्लो क्षेत्रमा पर्ने ताल गाउँ घेरिएको छ कुनातिर भीर जंगल रहेको ताल गाउँको छेउ बग्ने मर्स्याङ्दी नदीले कटान गरेपछि ताल गाउँ बीचमा परेको हो घट्टे खोलामा आएको बाढ़ीका कारण हिजो बेलुकी मनाङ सदरमुकाम चामेमा मर्स्याङ्दी नदी आंशिक थुनिएको छ घट्टे खोलासँगै आएको बाढ़ी र पहिरोले नदीको बहाव रोकिएपछि मर्स्याङ्दी र घट्टे खोला मिसिएर ताल बनेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ
7: यसैबीच देशका धेरै ठाउँमा गएको बुधबार बेलुकीदेखि शुरू भएको झरी गैरातीदेखि रोकिएको छ पश्चिमी क्षेत्रमा हिजो बेलुकीसम्म सक्रिय रहेको वर्षा रातीदेखि रोकिएको हो पूर्वमा हिजो बिहानदेखि र मध्यभेगमा हिजो दिउँसोदेखि नै झरी रोकिएको थियो पानी पर्न रोकिए पनि हिजो बाढ़ी आएका नदी खोलाहरूमा अझै जोखिम रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ महाशाखाका अनुसार नारायणी नदीमा आज दिउँसोसम्म र काली गण्डकी नदीमा आज बिहानसम्म जोखिम छ नारायणीको सहायक नदीहरूमा समेत जोखिम रहन सक्ने महाशाखाको भनाइ छ कर्णाली नदी र महाकाली नदीमा पनि सामान्य जोखिमको अवस्था छ अब तत्काल ठूलो र लगातार पानी पर्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ आज देशका हिमाल र पहाड़का थोरै ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ सुदूरपश्चिम प्रदेशको तराईका थोरै ठाउँ तथा कोशी मधेश बागमती गण्डकी र लुम्बिनी प्रदेशको तराईका 1-2 ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ
6: बाढ़ी पहिरोका कारण 5 दिनदेखि बन्द रहेका

0: राष्ट्रिय राजमार्ग र सड़क खण्ड आजदेखि क्रमशः खुल्ने प्रहरीले जनाएको छ। पानी पर्ने क्रम रोकिएसँगै पहिरो पन्छाउने काम भइरहेको छ। काठमाडौँ जोड्ने मुख्य नाका पृथ्वी राजमार्गको धादिङ खण्डका विभिन्न ठाउँमा खसेको पहिरो पन्छाउने काम लगभग सकिए पनि गैराती बेनीघाट नजिकै अर्को पहिरो खसेको छ। पहिरो हटाएर आज दिउँसोपछि गाड़ी सञ्चालनमा आउन सक्ने धादिङ प्रहरीले जनाएको छ। तर कृष्णवीरमा जोखिम कायमै रहेकाले एकपटक राम्रोसँग हेरेर मात्रै गाड़ी सञ्चालनमा ल्याउने तयारी छ। काठमाडौँ जोड्ने अर्को मुख्य नाका बीपी राजमार्गमा पनि पहिरो हटाउने काम भइरहेको तर सड़क कहिले खुल्छ भन्ने यकिन भइ नसकेको काभ्रे प्रहरीले जनाएको छ। मुगलिन नारायणगढ़ खण्डमा भने पहिरो पन्छाउने काम सकिएको छ। काठमाडौँ हेटौडा जोड्ने कान्ति लोकपथको पहिरो हटाउन बाँकी छ। बाढ़ी पहिरोले नारायणगढ़ मुगलिन नारायणगढ़ बुटोल कान्ति लोकपथ सिद्धिचरण राजमार्ग कालीगण्डकी करिडोर बागलुङ बेनी सड़क तमर करिडोर मूलघाट फिदिम राप्ती राजमार्ग कर्णाली राजमार्ग र भालुवाङ चकचके लिवाङ सड़क खण्डको विभिन्न ठाउँमा पहिरो खसेर गाड़ी आवागमन प्रभावित बनेको सड़क विभागले जनाएको छ। लमजुङ मनाङ पर्वत बागलुङ र म्याग्दी मुस्ताङ बीचको सड़क सम्पर्क टुटेको छ। यस खण्डमा पर्ने पुल जोड्ने पहुँच सड़क बगाउँदा गाड़ी आवागमन ठप्प बनेको छ। यी ठाउँमा पहुँच सड़क बनाएर गाड़ी चलाउन अझै केही दिन लाग्न सक्ने सड़क विभागले जनाएको छ। यस्तै चितवनको नारायणघाट र पूर्वी नवलपरासीको गैंडाकोट जोड्ने नारायणी नदीमाथिको पुलमा हिजो बेलुकीदेखि आवाजावत बन्द गरिएको बाढ़ीले बगाएको क्रूज सिप अर्थात सानो पानी जहाज पुल मुनि अड्किएपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै पुलमा आवागमन बन्द गरिएको चितवन प्रहरीले जनाएको छ। अचानक पुल बन्द हुँदा आफ्नो गन्तव्यमा हिँडेका गाड़ी र यात्रुहरू अलपत्र परेका छन्। पुल मुनि अड्किएको क्रूज सिप निकाल्नको लागि रातभर प्रयास भए पनि सफल हुन सकेको छैन।
1: यसैबीच अविरल वर्षा बाढ़ी र नदी सतहमा भएको अत्यधिक वहावका कारण कम्तीमा पनि न्यूनतम 1000 मेगावाट विद्युत उत्पादन अवरूद्ध भएको छ। नेपाल विद्युत प्राधिकरणले उपलब्ध गराएको विवरण अनुसार बाढ़ीका कारण कालीगण्डकी करिडोर प्रसारण लाइन अवरूद्ध भएको छ। यो प्रसारण लाइन मार्फत प्रवाह हुने 13 उत्पादन केन्द्रका झण्डै 370 मेगावाट विद्युत उत्पादन बन्द भएको छ। उत्पादन बन्द भएका आयोजनाहरूमा मिस्त्री खोला 42 मेगावाट नीलगिरी 271 मेगावाट माफ गर्नुहोला नीलगिरी 271 मेगावाट माथिल्लो ठूलो खोला 22.5 मेगावाट माथिल्लो राहुघाट 48.5 मेगावाट राहुघाट 40 मेगावाट नीलगिरी 1 38 मेगावाट राहुघाट मंगले 35.5 मेगावाट ठूलो खोला 21.3 मेगावाट घाट खोला 14 मेगावाट धापा खोला 13.6 मेगावाट रेले खोला 6 मेगावाट घमलेदी 5 मेगावाट लगायतका आयोजना बन्द भएका छन्। कालीगण्डकी करिडोर 220 केवी प्रसारण लाइन अन्तर्गत म्याग्दीको दानादेखि पर्वतको कुस्मासम्मको खण्डमा टावर नम्बर 21 र 22 क्षति पुगेको छ। यस्तै कुस्मा नयाँ बुटवल खण्डको प्रसारण लाइनमा समेत खराबी आएको छ। त्यसबाहेक म्याग्दी स्याङ्जा कास्की लमजुङ र तनहुँ जिल्लामा रहेका थप 14 उत्पादन केन्द्रको झण्डै 630 मेगावाट विद्युत उत्पादन समेत नदीमा अत्यधिक वहावका कारण बन्द गरिएको छ। आयोजनाको उत्पादन सुरक्षाको लागि बन्द गरेका आयोजनामा कालीगण्डकी माथिल्लो मादी सुपर मादी नामार्जुन मादी सेती नदी अपर दोर्दी माथिल्लो मर्स्याङदी त्यसै गरी मर्स्याङदी मोदी लगायतका जलविद्युत रहेका छन्। बाढ़ी पहिरोका कारण 220 केवी 132 केवी 33 केवी तथा 11 केवीका प्रसारण तथा वितरण संरचनामा समेत क्षति पुगेको छ। प्रणालीमा विद्युत क्षमता घटेपछि प्राधिकरणले विद्युत आपूर्ति प्रणाली सन्तुलनका लागि केही उद्योगहरूमा विद्युत खपत घटाई व्यवस्थापन गरिरहेको जनाएको छ। कारोबार दैनिकमा खबर छ।
0: काया कैरनमा हृदयघात र बच्ने उपाय बारे कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
2: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3 लाखसम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
4: जहाँ फेरिन्छ सुखको साथ त्यही हो घर जहाँ हुन्छ खुसीको बास जहाँ बालापन उमेरले छेक्दैन मनको कलाकारिता कसैले रोक्दैन जहाँ पहिलो आवास हुन्छ। आखिर किन आफ्नो घर आफ्नै हुन्छ? योजना बदलिए पनि उमङ्ग भी प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको मिठास। जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: भर्ना खुल्यो।
2: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
3: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
2: फोन नम्बर 01-5670-924, 5670-925।
4: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले पछिल्लो बाढ़ी पहिरोले कम्तीमा 21 जनाको ज्यान गयो, सयौं विस्थापित देशभर झरी रोकियो, नारायणी र कालीगण्डकी नदीमा जोखिम कायमै, बाढ़ी पहिरोले अवरूद्ध सड़क आजदेखि क्रमशः खुलाउने तयारी, नारायण घाटको नारायणी पुलमा आवागमन बन्द, 1000 मेगावाट बिजुली अवरूद्ध, उद्योगलाई विद्युत कटौती लगायतका खबर प्रस्तुत
5: गर्यौं। पूर्व प्रधान न्यायाधीश तोलेन्द्र शमशेर जबरालाई अस्ति मध्यरातीदेखि झण्डै 12 घण्टासम्म नियन्त्रणमा राख्नुको औचित्य पुष्टि गर्न नसक्दा प्रहरी र गृह प्रशासनमाथि प्रश्न उठेको छ। मध्यरातमा निवासमा पुगेर पूर्व प्रधान न्यायाधीश जबरालाई प्रहरीले नियन्त्रणमा लिएकोमा पूर्व न्यायाधीशहरू र अवकाश प्राप्त प्रहरी अधिकृतहरू नै आलोचनामा उत्रिएका छन्। महाराजगंजमा घरमा सुतिरहेका जबरालाई उठाएर प्रहरी कार्यालय ल्याउनुको कारण उहाँमाथि सुरक्षा खतरा भएको तर्क प्रहरी अधिकृतहरूले गरेका छन्। तर सरकारले नै बनाएको विशिष्ट व्यक्ति सुरक्षा व्यवस्थापन कार्यविधि अनुसार पूर्व प्रधान न्यायाधीश 24 घण्टा सुरक्षा घेरामा रहन्छन्। उहाँलाई चुनौती हुँदा सुरक्षाकर्मी थप गर्नुपर्नेमा प्रहरी कार्यालय लगेर दिनभर राखिएको छ। मानवाधिकार आयोगको टोलीलाई समेत उहाँसँग भेट्न दिइएन। प्रहरी नियन्त्रणपछि जबरालाई उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काको कार्यकक्षमा राखेर बाहिरी भेटघाट समेत निषेध गरिएको थियो। प्रहरी उच्च स्रोतले समेत पूर्व प्रधान न्यायाधीश जबरालाई नियन्त्रणमा लिन प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयबाटै दबाव आएको पुष्टि गरेको छ। अमेरिका भ्रमणबाट प्रधानमन्त्री बालेन्द्र शाह, उहाँका राजनैतिक सल्लाहकार कुमार बेन फर्के लगतै जबराबारे छलफल हुन थालेको स्रोतको दावी छ। त्यसपछि अस्ति शनिबार बेलुकीबाटै उहाँलाई नियन्त्रणमा लिन प्रहरीमाथि दबाव आउन थालेको थियो। टेक्ने ठाउँ केही नभएपछि सुरक्षा चुनौतीका कारण ल्याएको भनिएको हो। ती पूर्व आईजीबीले भन्नुभयो, साँच्चै सुरक्षा चुनौती हुँदा सम्बन्धित व्यक्तिले खबर गर्ने हो अनि सुरक्षा प्रदान गर्ने जिम्मेवारी हेडक्वार्टरमा भएको सुरक्षा निर्देशनालयको हो। सिधै अपराध अनुसन्धान कार्यालयलाई प्रयोग गरिएकाले यो विषय सुरक्षा चुनौतीसँग मात्र सम्बन्धित नदेखिएको उहाँले बताउनुभयो। जबरालाई हठात नियन्त्रणमा लिएको विषयप्रति पूर्व न्यायाधीशहरूले पनि प्रश्न उठाएका छन्। पूर्व न्यायाधीश बलराम केसीले राति 2 बजे नियन्त्रण गर्नुको कारण बुझ्न नसकेको बताउनुभयो। सुरक्षाकर्मीकै निगरानीमा रहेको मानिस भएकाले रातको समयमा नियन्त्रणमा लिन जरूरी थिएन उहाँले भन्नुभयो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीका पूर्व प्रमुख समेत रहनुभएका हेमन्त मल्ल ठकुरले सुरक्षा चुनौतीका भरमा प्रहरी कार्यालयमा लैजाने, नियन्त्रणमा लिने अभ्यास विगतमा नभएको उहाँको भनाई छ। आजको कान्तिपुरमा खबर छ।
4: अब स्वास्थ्यको प्रसंग। नेपालमा मुटु तथा रक्त नली सम्बन्धी रोग अहिले जनस्वास्थ्यको मुख्य चुनौती बन्दै गएको छ। त्यसमध्ये हृदयघात एक हो। हृदयघातका कारण युवा अवस्थामै ज्यान जाने क्रम बढ़दो छ। हिजोसम्म सामान्य रूपमा हिँडुल गरिरहेको मानिस एक्कासी ढलेर ज्यान जानुको एउटा मुख्य कारण पनि मुटुको रक्त नलीमा अचानक अवरोध उत्पन्न हुनु हो। हृदयघात मुटु रोग मध्ये एक्कासी हुने र तत्काल उपचार नपाएमा ज्यान समेत जान सक्ने गम्भीर अवस्था हो। धेरैजनाको लक्षण पहिचान गरेर अस्पताल तत्काल नपुर्याउँदा ज्यान गइरहेका छन्। हृदयघातलाई कतिपय अवस्थामा साइलेन्ट किलर पनि भनिन्छ। हृदयघातको समयमै पहिचान कसरी गर्ने भन्ने बारेमा साथी सम्झना महर्जनले मुटु शल्य चिकित्सक डाक्टर प्रेमराज वैद्यसँग कुरा गर्नु भएको छ।
6: हृदयघात हुनको लागि चाहिँ धेरैवटा चिजले असर गर्छ। सबभन्दा पहिलो चिज चाहिँ कोलेस्ट्रल नै जमा हुने भएकोले हामीलाई खराब गर्ने कोलेस्ट्रल नै कम गर्नुपर्छ भने मधुमेह भएको सुगरको रोगीहरूलाई हृदयघात बढी हुन्छ। उच्च रक्तचाप भएको मानिसहरूलाई बढी हृदयघात हुन्छ। धुम्रपान गर्ने मानिसहरूलाई पनि हृदयघात एकदम बढी हुन्छ। ताकि धमनीभित्रको इन्टिमा भन्ने चिज जब च्यातिन्छ त्यो बेलामा रगतमा भएको सेतो कणहरू जम्मा भएर रगतको थेग्रा बनेर चाहिँ त्यो पुरै बन्द हुने, त्यसकारण हिजोसम्म हिँडिरहेको मान्छे अचानक हृदयघात भएर मृत्यु हुने चाहिँ त्यो धमनी बन्द भएर नै हुने हो।
1: हृदयघात हुँदा चाहिँ देखिने प्रमुख लक्षणहरू चाहिँ के हुन्?
6: हृदयघात हुनुभन्दा अगाडि यो धेरै अगाडिदेखि सानो सानो लक्षणहरू चाहिँ देखाइरहेको हुन्छ, मानिसले त्यसलाई चाहिँ सिरियसली लिएको हुँदैन। अलिकति उकालो चढ्दाखेरि अलिकति त्यो देब्रे हात अलिक भारी भयो, छातीमा अलिक भारी अनुभव जस्तो, धड्कन अलिक बढेको जस्तो, धड्कनमा अनियमित भएको जस्तो, श्वासमा आए जस्तो, तर एकछिन आराम गर्ने बित्तिकै सबै चिज नै नर्मलमा हुन्छ। यो चाहिँ लक्षण कम्तीमा पनि छ महिना वर्ष दिन अगाडि पटक पटक आइसकेको हुन्छ, त्यो बेलामै मुटुको चाहिँ सबै जाँच गर्यौं भने पत्ता लाउन सकिन्छ। कुनै कुनै बेलामा त सबै नर्मल छ तर पनि हृदयघात हुन सक्छ।
1: हृदयघातको लक्षण देखिने बित्तिकै परिवार अथवा नजिकको जो छन् उसले चाहिँ के गर्न हुँदैन र के गर्नै पर्छ?
6: सबभन्दा चाहिँ हृदयघातको लक्षण कसै कसैलाई यो पेटमा दुखेर ग्यास्ट्रिक भएको जस्तो मात्रै पनि हुन्छ, अनि मानिसहरू चाहिँ यो डाइजिन ट्याब्लेट एन्टासिडहरू खाएर चाहिँ भोलि मात्रै अस्पताल जाउँ भनेर बस्ने चलन धेरै छ। तुरन्तै गएर इसिजी एउटा नजिकको अस्पतालमा गएर गरिहाल्नु पर्छ। अब एकदम छाती बेसरी नै दुखिसक्यो तर इसिजी कहिले कहिले नर्मल छ भने पनि मुटुको अस्पतालमा नै पुग्नु।
1: मुटु स्वस्थ राख्ने उपाय चाहिँ के हुन्छ?
6: 80% हृदयघात चाहिँ हामीले पुरै रोक्न सक्छौ। पहिलो चाहिँ उच्च रक्तचाप नै हो, नियन्त्रणमा राख्ने, डायबिटिज सुगरलाई नियन्त्रणमा राख्ने, कोलेस्ट्रोललाई नियन्त्रणमा राख्ने, मानसिक तनावलाई एकदम कन्ट्रोलमा राख्ने र धुम्रपान पुरै छोड्ने भने यति पाँच चिजले पनि हाम्रो मुटुलाई चाहिँ एकदम बचाउन सकिन्छ।
4: मुटु रोग विशेषज्ञ डाक्टर प्रेमराज वैद्यसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: बाढी र डुबानबाट बच्न के गर्ने?
8: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
7: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
8: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउ।
7: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
8: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौ।
7: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम
1: खुशीको कनेक्शन।
2: कृषि मन्त्र नार्क सँग
3: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौ। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौ।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। काठमाण्डु उपत्यकामा तरकारीको भाव बढ़ेको छ। बजारमा उपभोक्ता महँगीको तरकारी किन्न बाध्य भएका छन्। तर उपत्यकासम्म तरकारी ल्याउने किसानको अवस्था भने ठिक उल्टो छ। बारीमा उत्पादन तयार छ तर सड़क अवरूद्ध हुँदा बजारसम्म पुर्याउन सकेका छैनन्। अविरल वर्षासँगै आएको बाढ़ी र पहिरोले सड़क तथा पुलमा क्षति पुर्याउँदा देशको दैनिक आपूर्ति प्रणाली प्रभावित भएको छ। काठमाण्डु उपत्यका उत्पादन भन्दा बढ़ी उपभोगमा निर्भर शहर हो। यहाँ खपत हुने अधिकांश तरकारी, फलफूल, चामल, दाल, तेल लगायतका वस्तु धादिङ, नुवाकोट, काभ्रे, मकवानपुर, चितौन लगायतका जिल्लाबाट आउने गर्छ। भारतबाट समेत ठूलो परिमाणमा कृषि उपज भित्रिन्छ। तर मूल्य वृद्धिको सम्पूर्ण भार आपूर्ति अवरोधकै कारण भएको हो वा त्यसको फाइदा उठाएर थप मूल्य बढ़ाएको भन्ने स्पष्ट छैन। धादिङ, काभ्रे र मकवानपुर लगायतका किसानले उत्पादन गरेको तरकारी सड़क अवरूद्ध हुँदा बजारसम्म पुर्याउन सकेका छैनन्। शहरमा महँगोमा तरकारी बिक्री भइरहँदा गाउँमा किसानले उत्पादनको उचित मूल्य नपाउने अवस्था सृजना भएको खबर अन्नपूर्ण पोस्टमा छ।
4: अब विदेशको खबर। अमेरिका र इरानबीच द्वन्द्व अन्त्य गर्ने प्रयास भइरहे पनि हर्मुज जलमार्ग खोल्ने विषयमा सहमति जुट्न सकेको छैन। इरानले आफ्ना शर्त पूरा नभएसम्म जलमार्ग नखोल्ने अडान दोहोर्याएको छ भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अघि सारेको योजनालाई अस्वीकार गर्नुभएको छ। इरानी विदेश मन्त्री अब्बास अरागचीले इरान वार्ता र कूटनीतिबाट पछि नहटेको तर आफ्ना अधिकार र शर्तमा पनि सम्झौता नगर्ने बताउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। उहाँका अनुसार इरानले कतार मार्फत अमेरिकासँग जलमार्ग खोल्न सकिने ठोस योजना प्रस्तुत गरेको छ। इरानको प्रस्तावमा मध्यपूर्व, लेबनान र येमनमा जारी सैन्य गतिविधि गर्नुपर्ने, रोक्का गरिएका इरानी सम्पत्ति फुक्का गर्नुपर्ने, इरानी तेलमाथिका प्रतिबन्ध हटाउनुपर्ने तथा अमेरिकी नौसैनिक नाकाबन्दी अन्त्य गर्नुपर्ने लगायतका शर्त छन्। विश्व ऊर्जा आपूर्तिका लागि अत्यन्त महत्वपूर्ण मानिने हर्मुज बन्द हुँदा अन्तर्राष्ट्रिय ऊर्जा व्यापार र समुद्री व्यापारमा ठूलो असर परेको छ। इरानी राष्ट्रपति मसूद पेजिस्कियानले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्नुभएको छ। उहाँले इरान वार्ताबाट पछि नहटेको तर विगतका अनुभवका कारण अमेरिकामाथि विश्वास गर्न कठिन रहेको बताउनु भएको छ। यसैबीच इरानले अमेरिकी पानीमुनि चल्ने मानवरहित उपकरण अर्थात ड्रोन कब्जामा लिएको दावी गरेपछि दुई देशबीचको तनाव थप बढ़ेको छ।
5: अब खेल खबर। विश्व एसियाली खेलकुद अन्तर्गत पुरूष 800 मिटर दौड़मा सोमबहादुर कुमारले राष्ट्रिय कीर्तिमान बनाएका छन्। जापानको नागेवा सिटी मुजिहो पार्क एथलेटिक स्टेडियममा हिजो भएको हिट एकमा कुमारले 1:48.95 दूरी पार गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाए। त्रिभुवन आर्मी क्लबका कुमार 8 खेलाड़ी मध्ये 5 स्थानमा रहे। यसरी कुमारकै नाममा 1:49.55 राष्ट्रिय कीर्तिमान थियो। नयाँ राष्ट्रिय कीर्तिमान बनाए पनि सोम फाइनलमा पुग्न भने सकेनन्। 24 खेलाड़ी मध्ये उनी समग्रमा 8 स्थानमा रहेका छन्।
4: काया कैरनमा अब केही खबर संक्षेपमा। नेपाली कांग्रेसमा संस्थापन गगन थापा र इतर पक्ष निवर्तमान सभापति शेरबहादुर देवालले समानान्तर 15 महाधिवेशन प्रक्रिया अघि बढ़ाएका छन्। संस्थापन पक्ष ओडा र पालिका अधिवेशन हुँदै क्षेत्रीय अधिवेशन गर्दैछ भने इतर पक्षले 15 असोजमा ओडा अधिवेशन गर्दैछ। संस्थापन पक्षको महाधिवेशन यही 16-19 असोजमा र इतर पक्षको 21-23 मंगिरमा 15 महाधिवेशन गर्ने कार्यतालिका छ।
5: हेटौडाबाट त्रिभुवन राजपथ हुँदै काठमाण्डु जान इन्धन र एलपी ग्यास बाहेकका गाड़ीहरूलाई पूर्ण रूपमा निषेध गरिएको छ। त्रिभुवन राजपथमा गाड़ीहरूको चाप बढ़ेपछि यो मार्ग भएर इन्धन र एलपी ग्यास बाहेकका गाड़ीहरू आवागमनमा जिल्ला प्रशासन कार्यालय मकवानपुरले हिजोबाट निषेध गरेको हो।
4: चीनतर्फको तेस्रो महत्वपूर्ण व्यापार नाका कोरोला नाका पनि अवरूद्ध भएको छ। शनिबार आइतबार हिजो परेको अविरल वर्षापछि आएको बाढ़ी पहिरोले सड़क अवरूद्ध पारेपछि जोमसुम कोरोला नाका समेत बन्द भएको हो। बाढ़ी पहिरो तथा हिमपातका कारण अहिले कोरोला नाकाबाट हुने व्यापार समेत रोकिएको नेपाल हिमालयन सीमापार व्यापार संघका अध्यक्ष रामहरि कार्कीले जानकारी दिनुभयो।
5: बजारमा खसी कुखुरा राँगा बंगुर सबै मासुको भाव अचाक्ली बढ़ेको छ। गएको चैतमा देखिएको बर्ड फ्लूका कारण कुखुराको मासु, कुखुराको अण्डा र खसीको मासुको भाव बढ़ेको व्यवसायीको तर्क छ। यस्तै राँगा र बंगुरको मासुको भाव समेत माग अनुसार आपूर्ति हुन नसकेको र ढुवानी लागत बढ़ेको कारण देखाएर वृद्धि गरिएको छ।
4: सरकारले डाक्टर र अस्पतालमाथि आक्रमण गर्नेलाई कड़ा कार्यवाही गर्ने गरी ऐनको मसौदा संशोधन गरेको छ। अस्पतालमा तोड़फोड आगजनी गर्ने र डाक्टरमाथि कुटपिट तथा आक्रमण गर्नेमाथि चर्को जरिवाना र सजायको व्यवस्था सहितको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी दोस्रो संशोधन विधेयक 2083 संसदमा दर्ता भएको हो। स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयका अनुसार अस्पताल र स्वास्थ्यकर्मीमाथि आगजनी, तोड़फोड़ र हातपात गर्नेमाथि दण्ड सजाय बढ़ाइएको छ। हालसम्मको कानूनमा कैद वा जरिवाना मध्ये एउटा सजाय मात्रै हुन सक्थ्यो। नयाँ विधेयकले दोषी ठहरिए कैद र जरिवाना दुवै भोग्नुपर्ने व्यवस्था समेटेको छ।
5: अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीका प्रतिनिधिले त्रिवी क्रिकेट र माथिल्लो मुल्तानी क्रिकेट मैदानको निरीक्षण गरेका छन्। आईसीसीको 9 सदस्यीय टोलीले अर्को वर्ष नेपाल र बंगलादेशले संयुक्त रूपमा आयोजना गर्न लागेको आईसीसी 19 वर्ष मुनिको महिला विश्वकप 2027 अघि हिजो मैदानको निरीक्षण गरेको हो।
4: सरकारले चिनीको सहज आपूर्ति र सर्वसुलभ बिक्री भइरहेको दावी गरिरहेका बेला बजारमा भने तोकिएको मूल्यभन्दा 30-50 रूपियाँसम्म बढ़ीमा चिनी बिक्री भएको पाइएको खबर आजको कान्तिपुरले लेखेको छ।
5: वैदेशिक रोजगारीमा जाने महिला कामदार खाड़ीबाट युरोपतर्फ आकर्षित हुन थालेका छन्। संख्या र गन्तव्य देश भएको परिवर्तनले विदेशमा रोजगारी खोज्ने महिलाको प्रवृत्तिमा विविधता देखिएका कारण युरोपतर्फको आकर्षण बढ़ेको छ।
4: र सरकारले नवयुवा आन्दोलनका शहीद परिवार र घाइतेलाई स्नातक तहसम्म निशुल्क शिक्षा प्रदान गर्ने भएको छ। यसका लागि शिक्षा तथा खेलकुद मन्त्रालयले जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई निशुल्क शिक्षा प्रदान गर्ने सम्बन्धी मापदण्ड 2083 जारी गरिसकेको छ। काया कैरनमा अब पालो उखानको
5: आपतमा हिम्मतले काम लिनुपर्छ।
4: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
5: पछिल्लो बाढ़ी पहिरोले कम्तीमा 21 जनाको ज्यान गयो। सयौं विस्थापित, देशभर झरी रोकियो। नारायणी र कालीगण्डकी नदीमा जोखिम कायमै।
4: बाढ़ी पहिरोले अवरूद्ध सड़क आजदेखि क्रमशः खुलाउने तयारी। 1000 मेगावट बिजुली अवरूद्ध, उद्योगलाई विद्युत कटौती।
5: मध्यरातमा पूर्व प्रधान न्यायाधीश जबरालाई पक्राउ गर्नुको औचित्य पुष्टि हुन नसक्दा प्रहरी र गृह प्रशासनमाथि प्रश्न। कसको आदेशमा घरबाट लगियो भन्नेबारे राज्य संयन्त्रको जवाफ भएन।
4: हर्मुज जलमार्ग खोल्ने बारे इरानको शर्त यथावत। अमेरिकामाथि विश्वास गर्न कठिन रहेको राष्ट्रपति पेजिस्क्यानको भनाई।
5: र एसियाली खेलकुद अन्तर्गत 800 मिटर दौड़मा सोमबहादुर कुमालको राष्ट्रिय कीर्तिमान।
4: र अन्त्यमा आजको कार्टुन। आज हामीले दीपक गौतमले बनाउनु भएको कार्टुन लिएका छौं। जेमा पनि केही न केही खोट देखाइहाल्ने धेरै नेपालीको प्रवृत्तिलाई यो कार्टुनले व्यङ्ग्य गरेको छ। यहाँ एउटा चिया पसल छ, दुईजना मान्छे चिया पिउँदै पत्रिका पढ़िरहेका छन्। पत्रिकामा राष्ट्रसंघ महासभामा प्रधानमन्त्रीको भाषण पढेर र फोटो हेरिसकेपछि एकजनाले भन्दैछन्, देशको बारेमा जेसुकै भनौन् तर कालो चस्मा चाहिँ लाउनु हुने थिएन क्या। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। यात्रामा निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: खुसीको खबर विगत चार दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिल वस्तुको चार नम्बर जितपुरमा यही श्रावण चार गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
1: शुभारम्भको अवसरमा विशेष छुट। थप जानकारीका लागि आले डेन्टल बाढगंगा एक जितपुर कपिल वस्तु एभरेस्ट ब्याङ्क नजिकै।
2: होइन, कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला म त लाउँदिन है।
3: अब के गर्नु त, राम्रै त छ नि। कहाँ राम्रो डिजाइन छ, कुन सुनचाँदी पसल राम्रो हो, जानेको मान्छेले भने पो थाहा हुन्छ नि।
2: ल तपाईँ पनि बिहान भरि सम्झाए, न्यू अर्घाची ज्वेलर्स बाढगंगा नगरपालिका चार जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र सुहा।
3: लौ लौ त्यसो भने जान्त नि न्यू अर्घाची ज्वेलर्स तिर, त्यही फेरि यी गहना कच्चा कुचु कपारेर तिम्रा डिजाइनका गहना लिँदा भयो त।
4: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाखाँची ज्वेलर्स चार नम्बर जितपुर तौलीहबा रोड कृषि विकास ब्याङ्कको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ।
2: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
0: थप जानकारीका लागि न्यू अर्घाखाँची ज्वेलर्स चार नम्बर जितपुर तौलीहबा रोड कृषि विकास ब्याङ्कको अगाडि।
3: न्यू अर्घाखाँची ज्वेलर्स प्रोप्राइटर गोकुल खनाल, मोबाइल 9800079526 र 9847092790।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइए शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रीमियम उत्पादनहरू क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमा सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छ नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 9761025230
2: कता हो काका लखर लखर गर्दै
3: कहाँ हुन्थ्यो बाबु यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो इन्भर्टर पनि त्यस्तै छ छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ त्यही भएर म त आज बिहानै उठेर हेर बाबु यो चार नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु
2: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन् कहाँ लाँदा ठिक हुन्छ होला
3: ल होइन सँग एकजाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुरतिर
2: हजुर हाम्रा सेवाहरू
3: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन एन्ड्रोइड फोन मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ साथै नयाँ मोबाइल पनि पाइन्छ अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 9864419125 र 9855

0: नमस्कार, सामुदायिक रेडियो आवाजको बिहान 6:35 बजेको बुधबार खबरमा यहाँलाई हार्दिक स्वागत छ। खबरसँगै उपस्थित भएकी छु शोभा भूषाल। तपाईँ यो खबर एफएम ब्यान्डको 89.2 समयघासँगै इन्टरनेट अनलाइन www.budawaj.com हाम्रो पात्र र बुधावाज मीडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरिकी साथ प्रत्यक्ष सुन्न सकिन्छ। बुद्ध खबरमा अब खबरको सिलसिला शुरू गरौं। प्रमुख खबरका शीर्षकहरूबाट बाढ़ी पहिरोका कारण चार दिनमा 21 जनाको ज्यान गयो, देशभर छहरी रोकियो। नारायणी र काली गण्डकी नदीमा जोखिम कायमै, बाढ़ी पहिरोले अवरुद्ध सड़क आजदेखि क्रमशः खुलाउने तयारी। अविरल वर्षा र बाढ़ी पहिरोले विद्युतीय संरचनामा क्षति, ठालेका पुल वा सूर्यका तार नजिक नजान प्राधिकरणको आग्रह। वर्षाका कारण पाल्पामा पहिरोमा पुरेर 5 जनाको मृत्यु, बर्दियामा 15 घर परिवार विस्थापित। सहयोग पनि खेतीयोग्य जमिन डुबानमा, धान भित्राउने बेला खेत जलमग्न, किसान चिन्तामा। र कपिलवस्तुको कोदाहामा निशुल्क आँखा शिविर, 157 जनाको जाँच गर्दा 25 जनामा मोतीबिन्दु। स्थानीय स्तरमै सेवा उपलब्ध हुँदा उपचारमा पहुँच बढ्ने अपेक्षा।
1: जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
2: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
1: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
2: पैसा नपुगेर के भयो त? बाढगङ्गा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
1: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
2: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
0: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाढगङ्गा अटो ट्रेडर, बाढगङ्गा एक बैरिया कपिल वस्तु।
3: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा। बाढगङ्गा अटो ट्रेडर्स, पुरानो झन्झट छोडौं, नयाँ टिभीएस चढौं।
0: सम्पर्क नम्बर 076-550-111, 98-570-31-363 र 98-019-43-064।
3: खुसीको खबर, विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिलवस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
4: शुभारम्भको अवसरमा विशेष छुट। थप जानकारीका लागि आले डेन्टल, बाढगङ्गा 1 जितपुर कपिलवस्तु, एभरेस्ट ब्याङ्क नजिकै।

0: महाकाली नदी र महाकाली नदीमा पनि सामान्य जोखिमको अवस्था रहेको छ। अब तत्काल ठूलो र लगातार पानी पर्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज देशका हिमाली तथा पहाड़का थोरै ठाउँमा मेघगर्जन र चट्यान सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। सुदूरपश्चिम प्रदेशको तराईका थोरै ठाउँ तथा कोशी मधेस बागमती गण्डकी र लुम्बिनी प्रदेशको तराईका एक दुई ठाउँमा मेघगर्जन र चट्यान सहित मध्यम वर्षाको सम्भावना रहेको छ। बाढ़ी पहिरोका कारण पाँच दिनदेखि बन्द रहेका मुख्य राजमार्ग र सड़क खण्ड आजदेखि क्रमशः खुल्ने प्रहरीले जनाएको छ। पानी पर्ने क्रम रोकिएसँगै पहिरो पन्छाउने काम भइरहेको छ। काठमाडौँ जोड्ने मुख्य नाका पृथ्वी राजमार्गको धादिङ खण्डका विभिन्न ठाउँमा खसेको पहिरो पन्छाउने काम लगभग सकिए पनि गैराती बेनीघाट नजिकै अर्को पहिरो खसेको छ। पहिरो हटाएर आज दिउँसो पछि गाड़ी सञ्चालनमा आउन सक्ने थारिङ प्रहरीले जनाएको छ। तर कृष्ण भीरमा जोखिम कायमै रहेकाले एक पटक राम्रोसँग हिँडेर मात्रै गाड़ी सञ्चालनमा ल्याउने तयारी भएको छ। काठमाडौँ जोड्ने अर्को मुख्य नाका बीपी राजमार्गमा पनि पहिरो हटाउने काम भइरहेको छ। तर सड़क कहिले खुल्छ भन्ने यकिन भइ नसकेको काभ्रे प्रहरीले जनाएको छ। मुगली नारायणगढ खण्डमा भने पहिरो पन्छाउने काम सकिएको छ। काठमाडौँ हेटौडा जोड्ने कान्ति लोकपथको पहिरो पन्छाउन बाँकी छ। बाढ़ी पहिरोले नारायणगढ मुगली नारायणगढ बुटवल कान्ति लोकपथ सिद्धिचरण राजमार्ग कालीगण्डकी करिडोर बागलुङ बेनी सड़क तामोर करिडोर राप्ती राजमार्ग कर्णाली राजमार्ग र भालुवाङ चकचकी लिवाङ सड़क खण्डको विभिन्न ठाउँमा पहिरो खसेर गाड़ी आवागमन प्रभावित बनेको सड़क विभागले जनाएको छ। लमजुङ मनाङ पर्वत बागलुङ र म्याग्दी मुस्ताङ बीचको सड़क सम्पर्क टुटेको छ। यस खण्डमा पर्ने पुल जोड्ने पहुँच सड़क बगाउँदा गाड़ी आवागमन ठप्प भएको हो। अविरल वर्षा हावाहुरी बाढ़ी पहिरो र चट्यानका कारण देशका विभिन्न ठाउँमा विद्युतीय प्रसारण तथा वितरणका संरचनामा क्षति पुगेको छ। संरचनामा क्षति पुग्दा केही ठाउँमा विद्युत आपूर्ति अवरूद्ध भएको छ भने नदी तथा खुलामा आएको बाढ़ीका कारण विभिन्न जलविद्युत आयोजनाको विद्युत उत्पादन समेत प्रभावित भएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार कालीगण्डकी करिडोर 220 केभी प्रसारण लाइन अन्तर्गत म्याग्दीको दानादेखि पर्वतको कुस्मासम्मको खण्डमा टावर नम्बर 21 र 22 क्षति पुगेको छ। यस्तै कालीगण्डकी कोरिडोर अन्तर्गत कुस्मा नयाँ बुटवल खण्डको प्रसारण लाइनमा समेत फल्ट आएको छ। यसका कारण करिडोर प्रसारण लाइनमा जोड़िएका झण्डै 200 मेगावाट विद्युत उत्पादन प्रभावित भएको छ। बाढ़ीका कारण 140 मेगावाटको कालीगण्डकी 25 मेगावाटको माथिल्लो मादी 44 मेगावाटको सुपर मादी 20 मेगावाटको नामार्जुन मादी 40 मेगावाटको सेती नदी 25 मेगावाटको अप्पर दोर्दी 50 मेगावाटको माथिल्लो मर्स्याङदी 70 मेगावाटको मध्यम मर्स्याङदी 69 मेगावाटको मर्स्याङदी लगायतका जलविद्युत आयोजनाको विद्युत उत्पादन बन्द भएको छ। बाढ़ी पहिरोका कारण 220 केभी 132 केभी 33 केभी र 11 केभीका प्रसारण तथा वितरण संरचनामा समेत क्षति पुगेको छ। क्षतिको प्रारम्भिक विवरण संकलन विद्युत आपूर्ति अवरूद्ध भएका क्षेत्रको पहिचान वैकल्पिक माध्यमबाट आपूर्ति सञ्चालन तथा क्षतिग्रस्त संरचनाको तत्काल मर्मतका लागि प्राविधिक तथा मर्मत टोलीहरू विभिन्न प्रभावित क्षेत्रमा परिचालन गरिएको प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले जानकारी दिनुभएको छ। विपत्तिको अवस्थामा संयमित रहन र झरेका पोल तथा चुडिएका तार नजिक नजान तथा उच्च सतर्कता अपनाउन प्राधिकरणले अनुरोध गरेको छ। अविरल वर्षाका कारण पाल्पामा पहिरोमा पुरिएर पाँचजनाको मृत्यु भएको छ। शुक्रबार एकजना र शनिबार राति चारजनाको मृत्यु भएको पाल्पाका एसपी दिवेन्द्र पञ्जियार थारूले बताउनु भएको छ। शुक्रबार रिप्तीकोट गाउँपालिकाका 59 वर्षीय कृष्ण कुमारी सारूको मृत्यु भएको थियो। माछागढ़ी गाउँपालिका 3 बस्कटामा शनिबार राति पहिरोमा पुरिएका 3 जनाको शव निकालिएको छ। एउटी घरमा पुरिएका 75 वर्षीय लील बहादुर खर्ती मगर, उहाँकै छोरी 19 वर्षीय दिना खर्ती मगर र सोही घरमा बस्न आएकी 15 वर्षीय झरना खर्तीको मृत्यु भएको हो। झरना खर्ती आफ्नै साथी दिनाकोमा बस्न गएको बेला पहिरोमा पुरिनु भएको हो। बर्दियाको गुलेरिया नगरपालिका 8 स्थित सर्जु नदी टपरा टोलका 15 घर डुबानमा परेका छन्। सर्जु नदीको किनारामा बसोबास गरिरहेका 15 घर दूरी डुबानका कारण विस्थापित भएका छन्। डुबानमा परेर विस्थापित भएका घर दूरीलाई गुलेरिया नगरपालिकाको निर्माणाधीन औद्योगिक ग्राममा राखिएको छ। कच्ची घरहरूमा अधिकांश क्षति भएको प्रहरीले जनाएको छ। तपाईले सामुदायिक रेडियो दावाजको बुद्ध खबर सुनिरहनु भएको छ। बुद्ध खबरमा अन्य खबर पनि बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
1: यो बाइक बिग्रेर हैरानै पार्यो। जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
2: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
1: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
2: पैसा नपुगेर के भयो त? बारगङ्गा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
1: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
2: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
3: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाणगंगा अटो ट्रेडर, बाणगंगा 1 बैरिया कपिल वस्तु।
1: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा। बाणगंगा अटो ट्रेडर, पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौ।
3: सम्पर्क नम्बर 076-550-111, 98-570-31-363 र 98-019-43-064।
0: विश्रामपछि बुद्ध खबरमा तपाईलाई पुनः स्वागत छ। अब बाँकी खबर। कालीगण्डकीमा आएको बाढ़ीमा पसेर पाल्पाको रामपुर नगरपालिका वडा नम्बर 8 अम्धा फाँटमा सयौं रोपानी खेतीयोग्य जमीन डुबान तथा कटानले क्षति पुर्याएको छ। यसअघि विक्रमसम्म 2018 सालमा कालीगण्डकी यसै गरी त्यहाँको खेतीयोग्य जमीनमा पसेको स्थानीय राजाराम खिमिरेले बताउनु भएको छ। दाङको दिउखुरी क्षेत्रमा किसानले काट्न ठिक्क पारेको धान निरन्तरको वर्षा र हावाहुरीले खेतमै ठलेपछि ठूलो क्षति बेहोर्न परेको छ। पाकेको धान खेतमै भिज्नुका साथै अधिकांश खेत जलमग्न भएपछि किसान चिन्तित भएका छन्। सिंचाई सुविधा भएका कारण असारमै धान रोपेका यहाँका किसान अहिले धान भित्राउने तयारीमा थिए। मौसमको पूर्व सूचना अनुसार वर्षापछि धान काट्ने तयारी गरेका किसानलाई हावाहुरी सहितको निरन्तर वर्षाले समस्यामा पारेको हो। पाकेको धान खेतमै पानीले भरिएको छ। वर्ष दिनलाई खाने धान खेतमै ठलेपछि उत्पादन घट्ने र परिवारको खाद्यान्नमै समस्या पर्ने चिन्ता किसानलाई परेको छ। लमै नगरपालिका राप्ती र गढवा गाउँपालिकाका अधिकांश खेतमा धान पाकेर पहेँलपुर भएका बेला वर्षा र हावाहुरीले क्षति पुर्याएको हो। नेपाली काँग्रेसको 15 महाधिवेशन अन्तर्गत कपिलवस्तु क्षेत्र नम्बर 1 को क्षेत्रीय सभापतिमा टेकबहादुर शाही सर्वसम्मत चयन हुनुभएको छ। क्षेत्रीय सभापतिमा सर्वसम्मत चयन भएपछि शाहीले पार्टीलाई थप एकबद्धता र सुदृढ बनाउँदै अघि बढ़ने बताउनु भएको छ। उहाँले पार्टीभित्र युवाको सहभागिता र सक्रियता बढ़ाउन विशेष पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। साईले पार्टी संगठनलाई बलियो बनाउन सबै तहका नेता तथा कार्यकर्ता बीच सहकार्य समन्वय र एकताको आवश्यकता रहेको उल्लेख गर्नुभयो। उहाँले युवालाई पार्टीसँग जोड्दै उनीहरूको क्षमता र ऊर्जालाई संगठन निर्माणमा परिचालन गर्ने बताउनुभयो।
4: र मैले मेरो ठाउँबाट भन्नुपर्दाखेरिमा मैले कसैलाई पनि कार्यकर्ता हुँ या नेता हुँ मैले सबैलाई सम्मान गर्छु। म सामाजिक मान्छे हो र पहिलो कुरा आर्थिक मान्छे भन्दा पनि पहिलो म सामाजिक मान्छे हो। त्यस कारणले मेरो नजरमा चाहिँ सबैलाई कसैलाई पनि दुःख नहोस् कुनै अन्यायमा नगरौँ।

0: बारदिना नगरपालिकाका नगर प्रमुख चक्रपाण आर्यले आफू निर्वाचित भएर आएपछि नगरपालिकाको शिक्षा पूर्वाधार तथा स्वास्थ्य क्षेत्रमा उल्लेखनीय काम गरेको बताउनु भएको छ। नगर प्रमुख आर्यलका अनुसार नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक वातावरण सुधार गर्न आवश्यक पूर्वाधार निर्माणसँगै कक्षा कोठामा आवश्यक फर्निचर, सूचना तथा संचार प्रविधि, कम्प्यूटर प्रयोगशाला तथा पुस्तकालयको व्यवस्थामा प्राथमिकता दिएको बताउनु भएको छ। यस्तै विद्यालयमा वैज्ञानिक कक्षा कोठाको व्यवस्थापन गर्नका साथै बाल विकास कक्षालाई व्यवस्थित र बाल मैत्री बनाउन आवश्यक व्यवस्थापन गरिएको उल्लेख गर्नुभयो। यस्ता प्रयासले बाढगंगाको शैक्षिक क्षेत्रमा सुधार ल्याउन सहयोग पुगेको नगर प्रमुखको भनाइरहेको थियो। स्वास्थ्यतर्फ नगरपालिकाले सेवा विस्तारलाई प्राथमिकतामा राखिएको बताउनु भएको छ। बाढगंगा नगरपालिकाका 11 वडामा रहेका स्वास्थ्य चौकीबाट आवश्यक औषधि उपलब्ध हुने व्यवस्था मिलाइएको नगर प्रमुख अर्यालले जानकारी दिनुभएको छ। शिक्षा र स्वास्थ्य नागरिकको आधारभूत आवश्यकतासँग जोड़िएका क्षेत्र भएकाले स्थानीय तहले यी क्षेत्रमा निरन्तर सुधार र व्यवस्थापनलाई प्राथमिकता दिँदै आएको उहाँको भनाइ छ। कपिलवस्तु नगरपालिका 4 कोदाहामा सम्पन्न निशुल्क आँखा जाँच शिविरबाट 197 जनाले आँखाको परीक्षण गराएका छन्। परीक्षणका क्रममा 25 जनामा मोतीबिन्दु देखिएपछि उनीहरूलाई शल्यक्रियाका लागि सिफारिश गरिएको छ। स्थानीय स्तरमै आँखा सम्बन्धी स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले नेपाल नेत्र ज्योति संघ कपिलवस्तु शाखा आँखा अस्पताल तौली हवाको आयोजनामा शिविर सञ्चालन गरिएको हो। लुम्बिनी अपाङ्गता विकास केन्द्रको सह आयोजना, युनिक एग्रो सेन्टर एण्ड रूपक प्लेटफर्मको आर्थिक सहयोग र तौलेश्वरनाथ सामाजिक विकास संस्थाको स्थानीय परियोजनामा कोदाहा सामुदायिक भवनमा शिविर सम्पन्न भएको हो। सेवा नै धर्म हो भन्ने नारासहित सञ्चालन गरिएको शिविरमा स्थानीय बासिन्दाको आँखाको परीक्षण गर्नका साथै देखिएका समस्याका आधारमा आवश्यक परामर्श र उपचारका लागि थप सुझाव दिएको थियो। आँखा सम्बन्धी समस्या भएका नागरिकलाई प्रारम्भिक परीक्षण मार्फत समस्या पहिचान गरी समयमै उपचारको पहुँचमा ल्याउनका लागि अपरिहार्यता रहेको शिविरका संयोजक रूपक गुप्ताले बताउनु भएको छ। युनिक एग्रो सेन्टर एण्ड रूपक फेट फर्मका संचालक समेत रहनुभएका गुप्ताले विशेष गरी नियमित रूपमा अस्पताल पुग्न नसक्ने नागरिकलाई स्थानीय स्तरमै सेवा उपलब्ध गराउँदा उपचारमा पहुँच बढ़ने अपेक्षा गरिएको बताउनुभयो।
1: आँखाको शिविरमा चाहिँ अगाडि बढ्नु भएन, सायद उहाँलाई जानकारी पनि थिएन होला, किनभने म पनि म आफै पनि एउटा आँखाको समस्याले चाहिँ म पनि छु। हामीले अलिकति लेखेको छौँ, हामीले खाना पनि खानापान पनि समस्या हुन्छ, तर गाउँहरूमा टिचरले चाहिँ र खानेकुराको बेलेन्स डाइट मिलाउन नसकेको हुनाले आँखाको समस्या बढ्दो लागिरहेको थियो।
0: सह आयोजकका रूपमा रहेको लुम्बिनी अपाङ्गता विकास केन्द्रका अध्यक्ष ओरीराम चौरेसियाले स्वास्थ्य सेवामा सबै नागरिकको समान पहुँच आवश्यक रहेको धारणा राख्नुभयो। केन्द्रका अनुसार अपाङ्गता भएका व्यक्तिसहित समुदायका अन्य नागरिकलाई पनि सहज रूपमा स्वास्थ्य सेवासँग जोड्न स्थानीय स्तरमा सञ्चालन हुने यस्ता कार्यक्रम प्रभावकारी हुने उहाँले बताउनुभयो।
2: आँखा सम्बन्धी रोगीहरू हुनुहुन्छ, उहाँहरूलाई समयमा निशुल्क चेक जाँच र आँखाको समस्या के हुँदो रहेछ भने उहाँहरू थाहा नपाइकन समस्यामा एकदमै ग्रस्त भएपछि बल्ल उहाँहरूलाई थाहा हुन्छ। त्यस कारणले निशुल्क आँखा शिविर राखेको छ।
0: स्वास्थ्य सेवासँग सम्बन्धित सामाजिक कार्यमा स्थानीय व्यवसाय र संस्थाको सहकार्य आवश्यक हुने भन्दै उडा तहबाट समेत आगामी दिनमा सहकार्य गर्न तत्पर रहेको उडा अध्यक्ष रविन्द्रनाथ तिवारीले बताउनुभयो।
3: ये भी सराहनीय है, जनता जनार्दन के बीच सेवा उपलब्ध हो तो आँख जैसन चीज दुनिया में कुछ ना है, तो करे लिए वड़ा में शिविर आया, तो करे लिए भी हमर के भी सहयोग है, आप मंत्रालय करे लिए भी जहाँ जो मिला सकते भी हमारे कहन कि हमारे यहाँ शिविर आओ, तो आँखा जाँच कराओ, उसे जो है जिंदगी का सवाल है, जैसन चीज के जो है एक आंख में मोतियाबिंद हुआ उसका फिर भी आपके फैलावे के मिली कह के औषधि उपचार भी यहाँ देते हैं हमें के लिए भी साथ में है जनता जनार्दन के भी मरीवाड़ा वासी लोग उनके भी शुभकामना आशीर्वाद है कि जो आज आंखा खुला है
0: आँखाको समस्या लामो समयसम्म व्यवस्था गर्दा दृष्टिमा थप असर पर्न सक्ने भएकाले समयमै परीक्षण गराउन चिकित्सकहरूले आग्रह गरेका छन्। शिविरमा मतिबिन्दु पहिचान भएका 25 जनालाई शल्यक्रियाका लागि सिफारिश गरिएकाले उनीहरूको थप उपचार प्रक्रिया अघि बढ़ने जनाइएको छ। गुल्मीको रेसुङ्गा नगरपालिका सौदा परालमी स्थित छल्दी पनाहा खोलामा माछा मार्ने क्रममा एक महिला खोलाले बगाएर बेपत्ता हुनुभएको छ। श्रीमानसँग माछा मार्न खोलामा गएकी अन्दाजी 56 वर्षीय तुलसी सूर्यवंशी बेपत्ता हुनुभएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी परीक्षक भीम किरण बोगटीले जानकारी दिनुभएको छ। यिनै खबरसँगै हामी बिहान 6:35 बजेको बुद्ध खबरको अन्त्यमा छौं, तर खबरबाट विदा लिनुभन्दा पहिले प्रमुख खबरका शीर्षकहरू पुनः एकपटक। बाढ़ी पहिरोका कारण 4 दिनमा 21 जनाको ज्यान गयो, देशभर छरी रोकियो। नारायणी र काली गण्डकी नदीमा जोखिम कायमै, बाढ़ी पहिरोले अवरूद्ध सड़क आजदेखि क्रमशः खुलाउने तयारी। अविरल वर्षा र बाढ़ी पहिरोले विद्युतीय संरचनामा क्षति, ठलेका पुल वा चुरिएका तार नजिक नजान प्राधिकरणको आग्रह। वर्षाका कारण पाल्पामा पहिरोमा पुरिएर 5 जनाको मृत्यु, बर्दियामा 15 घर परिवार विस्थापित। सयौं पनि खेतीयोग्य जमीन डुबानमा, धान भित्राउने बेला खेत जलमग्न, किसान चिन्तामा। र कपिलवस्तुको कोदाहामा निशुल्क आँखा शिविर 157 जनाको जाँच गर्दा 25 जनामा मतिबिन्दु, स्थानीय स्तरमै सेवा उपलब्ध हुँदा उपचारमा पहुँच बढ़ने अपेक्षा। हवस् एफएम ब्यान्डको 99.2 समयसँगै वेबसाइट www.budavaz.com हाम्रो पात्र र बुदावाज मिडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरकै साथ प्रसारण भइरहेको बिहान 6:35 बजेको बुद्ध खबर सकियो। थप सूचना र जानकारीका लागि रेडियो बुदावाज सुन्दै राख्नुहोला। प्रविधिमा साथ दिने कृष्ण हरिजनलाई धन्यवाद दिँदै शोभा पनि विदा हुन्छु। नमस्कार।
4: जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
5: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन नगरू।
4: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
6: पैसा नपुगेर के भयो त? बाढगङ्गा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
4: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
6: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
7: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाढगङ्गा अटो ट्रेडर, बाढगङ्गा एक बैरिया कपिल वस्तु।
8: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा, बाढगङ्गा अटो ट्रेडर्स। पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौं।
7: सम्पर्क नम्बर 076-550-111, 98-570-31-363 र 98-019-43-064।
9: नयाँ नेपाल निर्माणको आधार निरन्तर सुन्दै रहनुहोस् सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
4: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
10: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
4: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि। त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन। नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
11: जेनुन नै ठिक छ, जेनुन नै ठिक छ।
12: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
4: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
11: पुरानो बाइक मर्मत गर्नुहोस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
4: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स।

0: One Cancer Hospital, Virat Cancer Institute, Viratnagar. Hub Jankari ka lagi samparka number 97-61-2530.
1: कता हो काका लखर लखर गर्दै
2: कहाँ हुन्थ्यो बाबु यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो इन्भर्टर पनि त्यस्तै छ छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ त्यही भएर म त आज बिहानै उठेर हेर बाबु यो चार नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु
1: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन् कहाँ लाँदा ठिक हुन्छ होला
2: ल होइन सब एक्जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुरतिर
1: हजुर हाम्रा सेवाहरू
2: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन एन्ड्रोइड फोन मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ साथै नयाँ मोबाइल पनि पाइन्छ अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98-46-19-125 र 98-75-52-004
3: हरेक गहनामा लुकेको हुन्छ एउटा सुन्दर सम्झना विवाहको खुसी तीजको उल्लास अनि मायाको चिनो
4: ती अविस्मरणीय क्षणलाई अझ विशेष बनाउन आउनुहोस् जय सुपा देउराली सुनचाँदी पसल बारगङ्गा दुई पिपरा कपिल वस्तु
5: उचित मूल्य र आत्मीय सेवा पुराना गहना साटेर नयाँ बनाउने सुविधा कम्प्युटराइज बिल र भरपर्दो ग्यारेन्टी
4: जय सुब्बा देउराली सुनचाँदी पसल विश्वासले रोज्ने नाम सौन्दर्यले चिन्ने पहिचान बारगङ्गा दुई पिपरा कपिल वस्तु सम्पर्क नम्बर 98-570-56-249 र 98-075-18-346
6: चाँदीका आकर्षक डिजाइनका गरगहना किन्ने सोचमा हुनुहुन्छ अब तपाईँको रोजाइको पहिलो गन्तव्य बनेको छ लुम्बिनी खाती सुनचाँदी पसल
3: पुराना सुनचाँदी साट्न नयाँ गरगहना बनाउन तथा आफूले चाहेको डिजाइन अनुसार अर्डर गर्न अवश्य सम्झनुहोस्
7: लुम्बिनी खाती सुनचाँदी पसल बारङ्गा 4 जितपुर कपिल वस्तु
3: प्रोपराइटर दिल बहादुर खाती सम्पर्क नम्बर 98-570-31-569 अर्जुन खाती सम्पर्क नम्बर 98-570-78-403
8: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना
9: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ बीएनबी हस्पिटलका हाडजोडले नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बालरोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ
8: ब्लड प्रेसर सुगर थाइराइड मुटु रोग छाती रोग ग्यास्ट्रिक अल्सर निमोनिया चक्कर लाग्ने लुतो दाज पुतले दुबे चाया डन्डीफोर पुरानो घाउ खटिरा यौन दुर्बलता सेतो पानी बग्ने यौनाङ्गका घाउ खटिरा कपालको रौँ झरिरहने हाडजोर्नीका समस्याहरू प्यारालाइसिस जोर्नीहरू दुख्ने नचल्ने नसा च्यापिएको ढाड कम्मर दुख्ने मेरुदण्ड र घुँडाको समस्या लिगामेन्ट च्यापिएको भाँचिएको हाडजोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ
9: सम्पर्क पाल्पा भैरव मेडिकल हल श्रवण पद बुचवल साझा हस्पिटलको अगाडि
8: सम्पर्क नम्बर 071-534-905 071-553-905 र मोबाइल 98-570-78-010

0: यो बाइक बिग्रेर हैरानै पार्यो। जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
1: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
0: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
1: पैसा नपुगेर के भयो त? बाढगङ्गा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
0: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
1: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
2: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाढगङ्गा अटो ट्रेडर, बाढगङ्गा एक बैरिया कपिल वस्तु।
3: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा, बाढगङ्गा अटो ट्रेडर। पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौ।
2: सम्पर्क नम्बर 076550111, 98570131363 र 98019443064।
0: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
1: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
0: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि। त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन। नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
4: जेनुन नै ठिक छ, जेनुन नै ठिक छ।
5: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
0: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
4: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
3: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्रणाली, बाढगङ्गा एक बैरिया कपिल वस्तु।
5: थप जानकारीका लागि सम्पर्क नम्बर 98570 50 243, 98026 25 243 र 98013 51 417।

0: नयाँ नेपाल निर्माणको आधार निरन्तर सुन्दै रहनुहोस् सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमा, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025330।
2: कता हो काका लखर लखर गर्दै?
3: कहाँ हुन्थ्यो बाबु, यो छोराले विदेशबाट पठाइदिएको एलइडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट, फोन गर्ला बाबुला भनेर बिहान बिहानै दौडेको छु।
2: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
3: ल होइन, सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
2: हजुर, हाम्रा सेवाहरू,
3: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ, साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98-46-19-125 र 98-75-52-004।

0: नयाँ नेपाल निर्माणको आधार निरन्तर सुन्दै रहनुहोस् सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: यति बेला बिहानको 8 बज्यो।
2: हरेक गहनामा लुकेको हुन्छ एउटा सुन्दर सम्झना, विवाहको खुसी, तिजको उल्लास अनि मायाको चिनो।
3: ती अविस्मरणीय क्षणलाई अझ विशेष बनाउन आउनुहोस् जय सुपादेउराली सुनचाँदी पसल, बारगंगा 2 पिपरा, कपिलवस्तु।
4: उचित मूल्य र आत्मीय सेवा, पुराना गहना साटेर नयाँ बनाउने सुविधा, कम्प्युटराइज बिल र भरपर्दो ग्यारेन्टी।
3: जय सुपादेउराली सुनचाँदी पसल, विश्वासले रोज्ने नाम, सौन्दर्यले चिन्ने पहिचान, बारगंगा 2 पिपरा, कपिलवस्तु। सम्पर्क नम्बर 98 570 56 249 र 98 075 18 346।
5: सुन चाँदीका आकर्षक डिजाइनका गरगहना किन्ने सोचमा हुनुहुन्छ? अब तपाईँको रोजाइको पहिलो गन्तव्य बनेको छ लुम्बिनी खाती सुन चाँदी पसल।
2: पुराना सुन चाँदी साट्न, नयाँ गरगहना बनाउन तथा आफूले चाहेको डिजाइन अनुसार अर्डर गर्न अवश्य सम्झनुहोस्
6: लुम्बिनी खाती सुन चाँदी पसल, बारङ्गा 4, जितपुर, कपिलवस्तु।
2: प्रोपराइटर दिल बहादुर खाती, सम्पर्क नम्बर 89 570 31 569। अर्जुन खाती, सम्पर्क नम्बर 98 570 78 403।
7: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
8: विगत 25 वर्षदेखि मोटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हारजोडले नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
7: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक, सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यापिएको, भाँचिएको, हाड जोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
8: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ, बुटवल, साझा हस्पिटलको अगाडि।
7: सम्पर्क नम्बर 071534905, 071553905 र मोबाइल 98570 78 010।

0: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम किचन टोयलेट गई सक्नु छैन। मलाई त झन् केही थाहा छैन, सस्ता पाइप धारा ठिक हुन्छन्, फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। उफ, साह्रै तनावको काम रहेछ।
1: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स, सबैको रोजाइमा रहेको पञ्चकन्याका सीपीपीसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका ट्रायल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
0: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
2: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, बेन काडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
1: सम्पर्क ग्रिसमा सप्लाइज, बारगंगा बैरिया कपिल वस्तु, फोन 076-550-317, मोबाइल 98-571-713, सञ्चालक गिरिराज कणे।
3: होइन, कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला म त लाउँदिन है।
4: अब के गर्नु त, राम्रै त छ नि, कहाँ राम्रो डिजाइन छ, कुन सुन चाँदी पसल राम्रो हो, जानेको मान्छेले भने पो थाहा हुन्छ नि।
3: ल, तपाईँ पनि बिहान भरि सम्झाए, न्यू अर्घाची ज्वेलर्स बारगंगा नगरपालिका चार जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र स्वाहा।
4: लौ लौ, त्यसो भने जान्त नि न्यू अर्घाची ज्वेलर्स तिर, त्यही फेरि यी गहना कच्चा कुचुक्क पारेर तिम्रा डिजाइनका गहना ल्याउँला भयो त।
5: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाखाँची ज्वेलर्स, 4 नम्बर जितपुर दौलीहवा रोड, कृषि विकास बैंकको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ।
3: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
6: थप जानकारीका लागि न्यू अर्घाखाँची ज्वेलर्स, 4 नम्बर जितपुर दौलीहवा रोड, कृषि विकास बैंकको अगाडि।
1: न्यू अर्घाखाँची ज्वेलर्स, प्रोप्राइटर गोकुल खनाल, मोबाइल 98-079-85-26 र 98-470-82-790।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वस्थ सुई चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वस्थ सुई रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
1: युनाइटेड अस्पताल बाढगंगा सार ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू
2: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या मुटु रोग मृगौला रोग पेट र आन्द्राको समस्या कलेजो थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार
1: हाड जोड्ने नसा तथा बाघ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्ने सम्बन्धी समस्या हड्डी भाँचिएको रजहरू राख्ने निकाल्ने नसा च्यापिएको लगायत बाघ रोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ
3: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ पित्त थैलीमा पत्थरी हर्निया एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन स्तनमा गाँठागुठी फोका घाउ पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ
4: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच डेलिभरी तथा शल्यक्रिया पाठेघर सम्बन्धी सम्पूर्ण शल्यक्रिया दूरबीन प्रविधिद्वारा अपरेशन परिवार नियोजन तथा बन्ध्याकरण सेवा महिनावारी गडबडी सदो पेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार बाजोपन पाठेघरको क्यान्सरको जाँच तथा परामर्श
1: वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा
3: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ
2: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिल वस्तु सम्पर्क 076-550-200 मोबाइल नम्बर 98-570-55-138
1: अब ढुक्क हुनुहोस् विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै

0: लडिन चक्किनको दिएको
1: दादा दादा आज हामीले एआर रमले ड्रइङ कम्पिटिसन गरेको
0: हो र ड्रइङ कम्पिटिसन अनि के को चित्र बनायो नि
1: हामीले बाबाको
0: कसको चाहिँ राम्रो छ
2: म त अशोकलाई ड्रइङमै जितिन्छु
1: मैले जित्छु
2: मैले जित्छु
1: मैले
2: मैले
1: मैले भनिन
2: मैले
0: ए म हेरेर भनिदिइहाल्छु नि अशोक देखाऊ त गुड एआर देखाऊ त एआरले नि राम्रो बनाएछन् कपाल त बाबाको जस्तो छ नि
1: बाबा यसपालिको प्यारेन्ट्स डेमा हामीले बाबाको गीत गाउने नि
0: बाबाको गीत गाउने अनि गीत आउँछ त
1: आउँदैन
0: गीत सिकाउनु पर्ने ओके तिमीहरूलाई म यसपालि बाबाको गीत सिकाउँछु है त

0: खुसीको खबर। विगत चार दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिलवस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
1: शुभारम्भको अवसरमा विशेष छुट। थप जानकारीका लागि आले डेन्टल बाढगंगा 1 जितपुर कपिलवस्तु एभरेस्ट बैंक नजिकै।
2: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमा। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025 30।
0: यो बाइक बिग्रेर हैरानै पार्यो। जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
3: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
0: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
3: पैसा नपुगेर के भयो त? बाढगंगा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
0: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
3: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
4: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाढगंगा अटो ट्रेडर्स, बाढगंगा 1 बैरिया कपिलवस्तु।
0: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा। बाढगंगा अटो ट्रेडर्स, पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौ।
4: सम्पर्क नम्बर 076550111, 98570131363 र 98019440064।

नमस्कार, म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। झरी रोकिएपछि जनजीवन सामान्य बन्दै विपदमा परि 4 दिनमा 21 जनाको ज्यान गयो। सयौं विस्थापित बाढ़ीले मनाङको ताल गाउँ डुबानमा। 3 वटै नाका बन्द भएपछि चीनसँगको स्थल व्यापार ठप्प। 4 जिल्ला केन्द्रीय सड़क सञ्जालको सम्पर्कबाट बाहिर, अरू सड़क खुलाउने प्रयास। पूर्व प्रधान न्यायाधीश जबराको पक्राउ प्रक्रिया र पारदर्शितामाथि प्रश्न। सरकारले सुरक्षा खतराका नाममा मनलाग्दी गरेको नभए युवाहरूको आरोप। इरान र अमेरिका बीचको तनाव बढ़ने संकेत। युद्ध फेरि शुरू भयो, आफ्नो देश पूर्ण तयारीमा रहेको इरानी विदेश मन्त्रीको चेतावनी। र एसियाली खेलकुदमा नेपालले आज टेनिस र एथलेटिक्स तर्फ प्रतिस्पर्धा गर्दै। नेपाल खबरमा अब पूरा खबर। गएको बुधबार रातीदेखिको झरी रोकिए लगत्तै जनजीवन सामान्य बन्दै गएको छ। हिजोसम्म ठूलो बाढ़ी आएको नारायणी, कालीगण्डकी लगायतका नदी खोलाहरूमा बाढ़ी कम हुन थालेको छ। गएको बुधबार बेलुकीदेखि शुरू भएको झरी गए रातीदेखि रोकिएको हो। पूर्वमा हिजो बिहानैदेखि र मध्य भेगमा हिजो दिउँसोदेखि नै झरी रोकिएको थियो। पश्चिम भेगमा पनि गए रातीदेखि वर्षा रोकिएको छ। काठमाडौँ उपत्यकामा आज बिहान हुस्सू लागे पनि अहिले विस्तारै घाम लाग्न शुरू भएको छ। यसअघिको तुलनामा आज केही चिसो बढ़ेको छ। आज दिउँसोको मौसम घमाइलो हुने मौसमविदले बताएका छन्। मौसमविदका अनुसार अब तत्काल ठूलो र लगातारको वर्षाको सम्भावना पनि छैन, तर मनसूनको अवधि बाँकी नै रहेकाले केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भने हुने पूर्वानुमान छ। महाशाखाका अनुसार आज देशका हिमाली र पहाड़ीका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम समूहको वर्षा र हिमपातको सम्भावना छ। सुदूरपश्चिम प्रदेशको तराईका थोरै ठाउँ तथा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराईका 1-2 ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम समूहको वर्षाको सम्भावना छ। यस्तै अविरल वर्षापछि मर्स्याङदी नदीमा आएको बाढ़ी मनाङको नासो गाउँपालिका 1 तालगाउँमा पसेको छ। गाउँमा बाढ़ी पसेपछि त्यहाँका बासिन्दा छिमेकीको घर र स्वास्थ्य चौकीमा बस्न बाध्य छन्। लगातारको वर्षापछि मर्स्याङदीको जलसतह बढ़ेर गाउँमा बाढ़ी पसेको नासो एकका वडाध्यक्ष मीनराशी गुरूङले जानकारी दिनुभयो। तालगाउँमा 64 घर परिवारको बसोबास रहेको छ। यस्तै बाढ़ी पहिरोका कारण पछिल्लो 4 दिनमा 21 जनाको ज्यान गएको छ। 5 जना अझै बेपत्ता छन् भने 5 जना घाइते भएका राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार बाढ़ी र पहिरोका कारण 143 घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने 51 घरमा आंशिक क्षति पुगेको छ। विपदका कारण 747 परिवार प्रत्यक्ष प्रभावित भएका प्राधिकरणले जनाएको छ। यस्तै चितवनको नारायणगढ़ र पूर्वी नवलपरासीको गैंडाकोट जोड्ने नारायणी नदीको पुलमाथि आवत जावत खुला भएको छ। ठूला गाड़ी बाहेकलाई आवत जावत खुला गरेको चितवन प्रहरीले जनाएको छ। बाढ़ीले बगाएको क्रूज सिप अर्थात सानो पानी जहाज पुलमुनि अड्किएपछि सम्भावित जोखिमलाई ध्यान दिँदै हिजो बेलुकीदेखि पुलमा आवागमन बन्द गरिएको थियो। सड़क डिभिजन भरतपुरका अनुसार क्रूज सिपलाई सुरक्षित तरिकाबाट निकाल्नका लागि प्राविधिक स्तरको छलफल भइरहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।

0: चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रंगीन्छ घर बर्सिन्छ उपहार रु 50,000 को युरोपेन्स को खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रंगाउनुहोस् सपना पनि
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz अब थप खबरहरू वर्षा बाढ़ी पहिरो र हिमपातका कारण नेपाल चीन जोड्ने प्रमुख तीनवटै स्थल नाका बन्द भएका छन् रसुवाको केरूङ सिन्धुपाल्चोकको तातोपानी र मुस्ताङको कोरला नाका बन्द भएपछि चीनसँगको स्थल मार्ग हुँदै निकासी तथा पैढारी व्यापार प्रभावित भएको छ मुस्ताङमा गएको शनिबार रातदेखि परेको अविरल वर्षा र उपल्लो क्षेत्रमा भएको ठूलो हिमपातका कारण काभ्रेभिरदेखि कोर्ला नाकासम्मको सड़क पूर्ण रूपमा अवरूद्ध भएको छ भटेकोशी बाढ़ीले केरूङमा गएको एक महिनादेखि सड़क ठप्प छ यस्तै सिन्धुपाल्चोको तातोपानी नाकातर्फको सड़कमा पनि वर्षासँगै बाढ़ी र पहिरोले सड़क तथा पुलमा क्षति पुर्याएपछि नाका प्रभावित छ विशेष गरी दशैं तथा चाडपर्व लक्षित सामग्री दैनिक उपभोग्य वस्तु विद्युतीय सामग्री कपड़ा तथा अन्य व्यापारिक सामान बोकेका कन्टेनरको आवागमन प्रभावित भएको छ बाढ़ी पहिरोका कारण बागलुङ म्याग्दी मुस्ताङ र मनाङ केन्द्रीय सड़क सञ्जालको सम्पर्कबाट बाहिर पुगेका छन् बागलुङ म्याग्दी र मुस्ताङबाट गण्डकी प्रदेशको राजधानी पोखरा आउजाउ गर्न प्रयोग गर्ने सिद्धार्थ राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको छ सिद्धार्थ राजमार्गको कुस्मा मालढुङ्गा खण्डमा कालीगण्डकीको बाढ़ीले कटान गरेपछि तीन जिल्ला केन्द्रीय सड़क सञ्जालबाट बाहिर पुगेका छन् बाढ़ीले पर्वत र बागलुङलाई जोड्ने मालढुङ्गा पुल पनि भत्किएको छ पहिरोले बेनी जोमसम कोर्ला सड़क खण्ड पनि पूर्ण रूपमा अवरूद्ध भएपछि मुस्ताङको अरू जिल्लासँग सड़क सम्पर्क टुटेको छ म्याग्दीको बेनीदेखि दरबाङसम्म पुग्ने सड़क समेत अवरूद्ध भएको प्रहरीले जनाएको छ बागलुङमा मध्यपाटी राजमार्गको विभिन्न खण्ड तथा कालीगण्डकी करिडोरको मालढुङ्गा बेनी जोमसम कोर्ला खण्ड पनि अवरूद्ध छ पूर्वी नवलपरासीको घुमाउरी घाट र बागलुङको जमाइनी पनि कालीगण्डकी करिडोरमा अवरूद्ध छ संघीय राजधानी काठमाडौँ जोड्ने पृथ्वी राजमार्ग विधि राजमार्ग कान्ति लोकपथ र काठमाडौँ फाखेल हेटौँडा सड़क पनि अवरूद्ध छ यस्तै दक्षिणकाली सिस्नेरी हेटौँडा सड़क पनि अवरूद्ध छ त्रिभुवन राजपथ भने एकतर्फी सञ्चालनमा छ बन्द रहेका मुख्य राजमार्ग र सड़क खण्ड आजदेखि क्रमशः खुल्ने प्रहरीले जनाएको छ पृथ्वी राजमार्गको धादिङका खण्डका विभिन्न ठाउँमा खसेको पहिरो पन्छाउने काम लगभग सकिए पनि गैराती बेनीघाट नजिकै अर्को पहिरो खसेको छ पहिरो हटाएर आज दिउँसोपछि गाड़ी सञ्चालनमा आउन सक्ने धादिङ प्रहरीले जनाएको छ तर कृष्ण भीरमा जोखिम कायम रहेकाले एकपटक राम्रोसँग हेरेर मात्र गाड़ी चलाउन तयारी छ बीपी राजमार्गमा पनि पहिरो हटाउने काम भइरहेको छ तर सड़क कहिले खुल्छ भन्ने यकिन भइ नसकेको काभ्रे प्रहरीले जनाएको छ मुगली नारायणगढ़ खण्डमा भने पहिरो पन्छाउने काम सकिएको छ पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई मध्यराती पक्राउ गरेको विषयमा प्रहरी र गृह प्रशासनमाथि प्रश्न उठेको छ पक्राउको प्रक्रिया र पारदर्शितालाई लिएर गम्भीर प्रश्न उठेको छ राष्ट्रिय मानवाधिकार आयोगले प्रहरीको कदम संवैधानिक तथा कानूनी अधिकार विपरीत भएको भन्दै जबराको पक्राउप्रति प्रश्न उठाएको छ कानूनविद तथा विपक्षी दलका नेताहरूले समेत सरकारको आलोचना गरेका छन् प्रहरीले पक्राउ गरेको नभई सुरक्षा थ्रेट भएकाले प्रहरी कार्यालयमा ल्याएको दावी गरेको छ नवयुवा अगुवा रक्षा बमले सरकारले जेएनजीलाई सुरक्षा खतराका रूपमा देखाउँदै मनलाग्दै पक्राउ गर्ने र आरोप लगाउने गरेको भन्दै प्रश्न उठाउनु भएको छ सामाजिक सञ्जाल फेसबुक मार्फत उहाँले जेएनजी कुनै आतंकवादी संगठन वा भूमिगत सशस्त्र समूह हो कि भन्दै सरकारसँग प्रश्न गर्नु भएको छ सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजन गरी मनाइँदैछ हरेक वर्ष सेप्टेम्बर 28 दिन यो दिवस मनाउने गरिन्छ सन् 2019 अक्टोबर 15 राष्ट्रसंघ महासभाको 74 सत्रले यो दिवस मनाउने निर्णय गरेको हो राष्ट्रसंघीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठनको सिफारिश र विश्वमा लोकतन्त्रका लागि सूचनामा पहुँचको आवश्यकतालाई ध्यानमा राखी राष्ट्रसंघको महासभाले यो ऐतिहासिक निर्णय गरेको थियो अब विदेशको खबर ईरानका विदेश मन्त्री अब्बास अराघचीले अमेरिकासँगको युद्ध फेरि शुरू भए त्यसको सामना

0: गर्न आफ्नो देश पूर्ण रूपमा तयार रहेको बताउनु भएको छ। अमेरिकाले हर्मुज जलमार्ग खोल्न इरानले अघि सारेको सात दिने मार्गचित्र अस्वीकार गरेपछि विदेश मन्त्री अरागच्चीको यस्तो भनाई आएको हो। यसैबीच हर्मुजमा इरानी सेनाले अमेरिकाको अत्याधुनिक ड्रोन कब्जामा लिएको भन्ने तेहरानको दावीलाई अमेरिकी सेनाले अस्वीकार गरेको छ। अमेरिकी पक्षले इरानी दावीको खण्डन गर्दै त्यस्तो ड्रोन कब्जामा पारेको पुष्टि नभएको जनाएको छ। इरानमाथि आक्रमणका लागि अमेरिकी सेनाले प्रयोग गरेको बेलायतमा रहेका एक हवाई अखडा नजिकै पाँचजना पक्राउ परेका छन्। उनीहरूलाई विस्फोटक पदार्थ तथा आतंकवाद सम्बन्धी कचुरको आशंकामा पक्राउ गरेको कतारी संचार माध्यम अल जजिराले जनाएको छ। इरान र अमेरिका बीचको सैन्य तनावसँगै हर्मुज मार्गको सुरक्षा र संचालनलाई लिएर अन्तर्राष्ट्रिय चिन्ता पनि बढ़ेको छ। अब खेल खबर। जापानमा चलिरहेको एसियाली खेलकुद अन्तर्गत आज नेपालले टेनिस र एथलेटिक्समा प्रतिस्पर्धा गर्दैछ। राष्ट्रिय खेलकुद परिषद राखेपका अनुसार आज टेनिसको महिला डबल्समा सिभाली गुरूङ र स्वस्तिका विष्टको जोड़ीले पहिलो चरणमा जापानका मोमोको कोबोरी र आयानो सिमोजीको जोड़ीसँग सामना गर्दैछ। पुरूष सिलिङ्सको दोस्रो चरणमा अभिषेक वास्तोलाले आज काजाकिस्तानका अलेक्जेन्डर सेभेजको विरूद्ध खेल्नेछन्। अभिषेकले यसअघि प्रतिम खड्गासँगको जोड़ीमा पुरूष डबल्सतर्फ जित निकाल्दै प्रतियोगितामा सुखद शुरूआत गरेका थिए। एथलेटिक्सतर्फ आज महिला 5000 मिटरको फाइनलमा नेपालका सन्तोषी श्रेष्ठ र पूर्णलक्ष्मी नेउपानेले प्रतिस्पर्धा गर्नेछन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। झरी रोकिएपछि जनजीवन सामान्य बन्दै विपदमा परि चार दिनमा 21 जनाको ज्यान गयो। संयौं विस्थापित बाढ़ीले मनाङको तालगाउँ डुबानमा 3 नाका बन्द भएपछि चीनसँगको स्थल व्यापार ठप्प। 4 जिल्ला केन्द्रीय सड़क सञ्जालको सम्पर्कबाट बाहिर, अरू सड़क खुलाउने प्रयास। पूर्व प्रधान न्यायाधीश जबराको पक्राउ प्रक्रिया र पारदर्शितामाथि प्रश्न। सरकारले सुरक्षा खतराका नाममा मनलाग्दी गरेको नभई उहाँहरूको आरोप। इरान र अमेरिका बीचको तनाव बढ़ने संकेत। युद्ध फेरि शुरू भए आफ्नो देश पूर्ण तयारीमा रहेको इरानी विदेश मन्त्रीको चेतावनी। र एसियाली खेलकुदमा नेपालले आज टेनिस र एथलेटिक्स तर्फ प्रतिस्पर्धा गर्दै।
1: नयाँ नेपाल निर्माणको आधार निरन्तर सुन्दै रहनुहोस् सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
2: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमा। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छ। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत 2 तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025230।
3: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्रहाली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
4: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरीज साथै हाड जोड्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
3: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू।
4: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
3: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
4: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
3: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
4: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
3: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
4: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर साहिबको प्रयोगशाला,
3: फिजियोथेरापी विशेषज्ञ सेवा,
4: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
3: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्रहाली बुटवल छ। साबिक लुम्बिनी नर्सिङ होम प्रहाली। फोन 0175316041 र 5356641।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
1: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: नयाँ नेपाल निर्माणको आधार निरन्तर सुन्दै रहनुहोस् सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: कता हो काका लखर लखर गर्दै?
2: कहाँ हुन्थ्यो बाबु? यो छोराले विदेशबाट पठाइदिएको एलइडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ। छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो, यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वर इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु।
1: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्। कहाँ लाँदा ठिक हुन्छ होला?
2: ल होइन सँगैजाम शैलेश्वर इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
1: हजुर, हाम्रा सेवाहरू,
2: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ। साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वर इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98-46-19-125 र 98-75-52-004।
3: यो बाइक बिग्रेर हैरानै पार्यो। जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
4: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
3: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
4: पैसा नपुगेर के भयो त? बाडगङ्गा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
3: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
4: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
5: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाणगङ्गा अटो ट्रेडर, बाणगङ्गा 1 बैरिया कपिल वस्तु।
3: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा, बाणगङ्गा अटो ट्रेडर। पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौ।
5: सम्पर्क नम्बर 076-550-111, 98-570-31-363 र 98-019-4064।

0: यो युनाइटेड हस्पिटल यही होइन र भएको, कहाँनिर सरेछ र? बिरामी भएर बस्न खाना छैन, हस्पिटल भेटिने होइन।
1: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको? यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल, 4 नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्। त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी, युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ। तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
2: हजुर, विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र हस्पिटल युनाइटेड हस्पिटल बारगुङका 4 ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्नी सम्बन्धी हड्डी भाँचिएको, रडौ राख्ने निकाल्ने, महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू, एपेन्डिसाइटिस, पाचेघर फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
1: 24 घण्टा सेवा उपलब्ध छ।
2: नभुल्नुहोला,
1: विस्तृत जानकारीको लागि युनाइटेड हस्पिटल फोन 076-550-200।
0: सपनाहरू सिमानामा बाँधिँदैनन्, तिनले त नयाँ गोरेटो र सुनौला क्षितिजहरू खोज्दछन्।
3: हो, यदि तपाईँको सपना पनि जापानको गुणस्तरीय शिक्षा र उज्जवल भविष्यसँग जोडिएको छ भने अब तपाईँको पाइलालाई बलियो साथ दिन तयार छ चुबासा कन्सल्टेन्सी, जितपुर 4 नम्बर कपिल वस्तु।
0: नेपाल सरकार शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त भरपर्दो र विश्वासिलो गन्तव्य, जहाँ परामर्श मात्र होइन तपाईँको भविष्यको सही मार्ग चित्र कोरिनेछ।
4: जापानमा अध्ययन र रोजगारीको सुनौलो ढोका उगार्न आजै सम्पर्क राख्नुहोस्। जुबासा कन्सल्टेन्सी, तपाईँको जापान जाने सपना पूरा गर्न भरपर्दो साथी।
3: सम्पर्क 98-499-0939 र 98-76-51-350। शाखा प्रबन्धक समीक्षा गौतम।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: खुसीको खबर, विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिलवस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
2: शुभारम्भको अवसरमा विशेष छुट, थप जानकारीका लागि आले डेन्टल बाढगंगा 1 जितपुर कपिलवस्तु एभरेस्ट बैंक नजिकै।
3: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमा, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत 2 तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025 30।
4: युनाइटेड अस्पताल बाढगंगा 7 ठाकुरापुर कपिलवस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
5: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
4: हाड जोड्ने नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्ने सम्बन्धी समस्या, हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथ रोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
6: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन, स्तनमा गाँठागुठी, खोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
7: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठ्यघर सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा बन्ड्याकरण सेवा, महिनावारी गडबडी, सदोपेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाजोपन, पाठ्यघरको क्यान्सरको जाँच तथा परामर्श।
8: वरिष्ठ एनेस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
6: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
5: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिलवस्तु, सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
4: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।

0: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम किचन टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
1: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स सबैको रोजाइमा रहेको पञ्चकन्याका सिपिडिसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका टाइल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
0: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र सुहिने समस्याको समाधान।
2: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, बेन काडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
1: सम्पर्क ग्रिसमा सप्लाइज, बारगंगा बैरिया, कपिल वस्तु। फोन 076-550-317, मोबाइल 98-571-713। सञ्चालक विराज कडे।
3: होइन, कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हात, यो बाला म त लाउँदिन है।
4: अब के गर्नु त, राम्रै त छ नि, कहाँ राम्रो डिजाइन छ, कुन सुन चाँदी पसल राम्रो हो, जानेको मान्छेले भनेको थाहा हुन्छ नि।
3: ल तपाईँ पनि बिहान भरि सम्झाए, न्यू अर्घाची ज्वेलर्स बारगंगा नगरपालिका चार जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र सुहा।
4: लौ लौ, त्यसो भने जान त नि न्यू अर्घाची ज्वेलर्स तिर, त्यही फेरि यी गहना कच्चा कुचु कपारेर तिम्रा डिजाइनका गहना ल्याउन भयो त।
5: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाखाँची ज्वेलर्स, 4 नम्बर जितपुर तौरीहबा रोड, कृषि विकास बैंकको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ।
3: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
6: थप जानकारीका लागि न्यू अर्घाखाँची ज्वेलर्स, 4 नम्बर जितपुर तौलीहबा रोड, कृषि विकास बैंकको अगाडि।
1: न्यू अर्घाखाँची ज्वेलर्स, प्रोप्राइटर गोकुल खनाल, मोबाइल 98-079-85-26 र 98-470-82-790।
7: युनाइटेड अस्पताल बारगंगा साथ ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
8: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
7: हाड जोड्ने नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्ने सम्बन्धी समस्या, हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथ रोग विशेषज्ञ सेवा, बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म, शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
9: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन, स्तनमा गाँठागुठी, फोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
10: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठ्यघर सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा बन्ध्याकरण सेवा, महिनावारी गडबडी, तल्लोपेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाजोपन, पाठ्यघरको क्यान्सरको जाँच तथा परामर्श।
7: वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
9: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म। सुन्नुहोस् त, मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
8: युनाइटेड अस्पताल बारगंगा 4 ठाकुरापुर कपिल वस्तु, सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
7: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।

0: हरेक गहनामा लुकेको हुन्छ एउटा सुन्दर सम्झना, विवाहको खुसी, त्यसको उल्लास अनि मायाको चिनो।
1: ती अविस्मरणीय क्षणलाई अझ विशेष बनाउन आउनुहोस् जय सुब्बा देउराली सुनचाँदी पसल, बारगंगा दुई पिपरा, कपिल वस्तु।
2: उचित मूल्य र आत्मीय सेवा, पुराना गहना साटेर नयाँ बनाउने सुविधा, कम्प्युटराइज बिल र भरपर्दो ग्यारेन्टी।
1: जय सुब्बा देउराली सुनचाँदी पसल, विश्वासले रोज्ने नाम, सौन्दर्यले चिन्ने पहिचान। बारगंगा दुई पिपरा कपिल वस्तु, सम्पर्क नम्बर 9857056249 र 9805718346।
3: चाँदीका आकर्षक डिजाइनका गरगहना किन्ने सोचमा हुनुहुन्छ? अब तपाईँको रोजाइको पहिलो गन्तव्य बनेको छ लुम्बिनी खाती सुन चाँदी पसल।
0: पुराना सुनचाँदी साट्न, नयाँ गरगहना बनाउन तथा आफूले चाहेको डिजाइन अनुसार अर्डर गर्न अवश्य सम्झनुहोस्
4: लुम्बिनी खाती सुनचाँदी पसल, बारङ्गा 4 जितपुर, कपिल वस्तु।
0: प्रोपराइटर दिल बहादुर खाती, सम्पर्क नम्बर 9857031569। अर्जुन खाती, सम्पर्क नम्बर 9857078473।
5: सपनाहरू सिमानामा बाँधिँदैनन्, तिनले त नयाँ गोरेटो र सुनौला क्षितिजहरू खोज्दछन्।
4: हो, यदि तपाईँको सपना पनि जापानको गुणस्तरीय शिक्षा र उज्जवल भविष्यसँग जोडिएको छ भने अब तपाईँको पाइलालाई बलियो साथ दिन तयार छ चुबासा कन्सल्टेन्सी, जितपुर 4 नम्बर, कपिल वस्तु।
5: नेपाल सरकार शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त भरपर्दो र विश्वासिलो गन्तव्य, जहाँ परामर्श मात्र होइन तपाईँको भविष्यको सही मार्ग चित्र कोरिनेछ।
6: जापानमा अध्ययन र रोजगारीको सुनौलो ढोका उगार्न आजै सम्पर्क राख्नुहोस्। जुबासा कन्सल्टेन्सी, तपाईँको जापान जाने सपना पूरा गर्न भरपर्दो साथी।
4: सम्पर्क 9849909950 र 9672513350। शाखा प्रबन्धक समीक्षा गौतम।
7: नयाँ नेपाल निर्माणको आधार निरन्तर सुन्दै रहनुहोस् सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
8: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम, किचन, टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
9: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स, सबैको रोजाइमा रहेको पञ्चकन्याका सिटिडिसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका ट्रायल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
8: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
10: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, बेन काडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
9: सम्पर्क ग्रिसमा सप्लाइज, बारगंगा बैरिया, कपिल वस्तु। फोन 076550317, मोबाइल 9857051713। सञ्चालक गिरिराज कडे।
1: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
11: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाडजोर्नी नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
1: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुटो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यातिएको, भाँचिएको, हाड जोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेष विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
11: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ बुचवल, साझा हस्पिटलको अगाडि।
1: सम्पर्क नम्बर 071534905, 071553905 र मोबाइल 98570078010।
10: कता हो काका लखर लखर गर्दै?
12: कहाँ हुन्थ्यो बाबु, यो छोराले विदेशबाट पठाइदिएको एलइडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चटक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु।
10: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
12: ल होइन सब एकदम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
10: हजुर हाम्रा सेवाहरू,
12: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन एन्ड्रोइड फोन मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ, साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98446 19125 र 98572500004।
13: यो बाइक बिग्रेर हैरानै पार्यो, जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
14: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
13: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
14: पैसा नपुगेर के भयो त, बाडगङ्गा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
13: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
14: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
11: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएस को आधिकारिक विक्रेता बाणगंगा अटो ट्रेडर्स, बाणगंगा एक बैरिया कपिल वस्तु।
1: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा, बाणगंगा अटो ट्रेडर्स। पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौं।
11: सम्पर्क नम्बर 076550111, 98570131363 र 98019443064।

0: दसैँ आयो, नयाँ बाइक चढ्ने सोचमा हुनुहुन्छ? त्यसो भए यो दसैँ बनाऊ अझै विशेष।
1: बजाजले ल्याएको छ बजाज गेम अफ पावर, खेल्ने
0: हो नि, खेल्ने हो, जित्ने हो।
2: यस दसैँमा बजाज मोटरसाइकल वा चेतक स्कुटर खरिद गर्नुहोस् र जित्नुहोस् 1,00,000 रुपियाँसम्मको पुरस्कार। स्मार्ट वाच र बजाजका विशेष उपहार सँगै अभियानका भाग्यशाली विजेताले रविन्द्र झाट, CR7 होर्रा अर्थात चन्दन गौतम र दिपेन्द्र सिंह ऐरीसँग प्रत्यक्ष भेट्ने मौका पाउनेछन्।
0: कुनै पनि बजाज बाइक खरिदमा पाउनुहोस् रु 7,000 देखि 1,00,000 सम्मको छुट।
1: त्यसैले यो दसैँमा बजाज किन्नुहोस् र सहभागी बन्नुहोस् गेम अफ पावरमा।
3: केदारनाथ अटोमोबाइल्स प्राली बारगंगा एक बैरिया, तपाईँको आफ्नै बजाज शोरूम।
0: सम्पर्क नम्बर 98570-50243, 98013-51417 र 98013-51423।
4: नयाँ नेपाल निर्माणको आधार निरन्तर सुन्दै रहनुहोस् सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
5: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा सुरु भएको अनुरोध।
6: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरीज साथै हाड जोड्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार BNB हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा सुरु भएको छ। विशेष गरी हाड जोड्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
5: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ECG को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू।
6: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
5: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
6: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
5: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
6: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
5: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
6: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
5: फिजियोथेरापी विशेषज्ञ सेवा,
6: ICU NICU डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो यस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
5: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्राली, फोन 071-531-641 र 535-641।
7: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री FP550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ। सब एकदम खुसी हुन्छ। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FP550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
8: यो युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर सारे छ र? बिरामी भएर बस्न खाना छैन, हस्पिटल भेटिने होइन।
9: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको? यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल 4 नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियोवा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्। त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ। तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
10: हजुर, विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र हस्पिटल युनाइटेड हस्पिटल बारगुङका चार ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्नी सम्बन्धी हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू, एपेन्डिसाइटिस, पाठेघर फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
9: 24 घण्टा सेवा उपलब्ध छ।
10: नभुल्नुहोला
9: विस्तृत जानकारीको लागि युनाइटेड हस्पिटल फोन 076-550-200।
11: सपनाहरू सिमानामा दिदैनन्। तिनले त नयाँ गोरेटो र सुनौला क्षितिजहरू खोज्दछन्।
1: हो, यदि तपाईँको सपना पनि जापानको गुणस्तरीय शिक्षा र उज्जवल भविष्यसँग जोडिएको छ भने अब तपाईँको पाइलालाई बलियो साथ दिन तयार छ चुबासा कन्सल्टेन्सी, जीतपुर 4 नम्बर कपिल वस्तु।
11: नेपाल सरकार शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त भरपर्दो र विश्वासिलो गन्तव्य, जहाँ परामर्श मात्र होइन तपाईँको भविष्यको सही मार्ग चित्र कोरिनेछ।
12: जापानमा अध्ययन र रोजगारीको सुनौलो ढोका उगार्न आजै सम्पर्क राख्नुहोस्। युवाचा कन्सल्टेन्सी, तपाईँको जापान जाने सपना पूरा गर्न भरपर्दो साथी।
1: सम्पर्क 98499039950 र 98672153 50। शाखा प्रबन्धक समीक्षा गौतम।

0: अहिले
1: मिल्दैछ कि ब्रो?
2: राम्रोसँग ल मिलाइदे,
1: राम्रोसँग ल गाइदे, मुच्चे

0: के हो यार आफ्नै लागि पठाएको छ कि हो सधैँ यस्तै गर्छौ भने
1: ल ब्रो त्यस्तो होइन कि त्यही लागि पठाएको होइन मैले
0: हे यो ब्रो स्रोत थाहा छैन मलाई तेरो नियति ठिक लागिरहेको छ मलाई
1: ल होइन कि ब्रो त्यसको लागि पठाएको

0: शांति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: यति बेला मध्याह्नको 12 बजे।

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। थुनिएको मर्स्याङ्गदी नदी क्रमशः खुल्दै लमजुङमा बाढ़ीको जोखिम नरहेको प्रशासनको भनाई। बाढ़ीले बन्द भएको कालीगण्डकी एबाट विद्युत उत्पादन शुरू गर्ने तयारी। प्राविधिक टोलीद्वारा आयोजनाको निरीक्षण। सुनको भाव आज एकै दिन 5,000 रूपियाँले घट्यो। तोलाको 2,94,300 रूपियाँमा कारोबार। बेलायतमा रहेको अमेरिकी हवाई अखाड़ा नजिक 5 जना पक्राउ। आतंकवादी गतिविधिको आशंका। र वर्षाका कारण खेल रद्द भएपछि भारत र पाकिस्तान एसियाली खेलकुद क्रिकेटको सेमी फाइनलमा। नेपाल खबरमा अब पूरा खबर। अविरल वर्षापछि स्थानीय घट्टे खोलामा आएको लैदो सहितको ढुंगा, गिटी र बालुवा थुप्रिएपछि तातोपानी क्षेत्रमा थुनिएको मर्स्याङ्गदी नदीमा पानीको बहाव क्रमशः खोल्न थालेको छ। नदी थुनिएर बनेको तालबाट आंशिक रूपमा पानी बग्न थालेको प्रहरले जनाएको छ। प्रमुख जिल्ला अधिकारी मुक्ति प्रसाद खनालले मनाङको मर्स्याङ्गदी नदीको पानीको बहाव क्रमशः खुल्दै गएको जानकारी दिनुभयो। नदी थुनिएको क्षेत्रमा सड़क सम्पर्क विच्छेद रहेकाले स्काबेटर लगेर पानीको बहावलाई थप सहज बनाउने विषयमा छलफल भइरहेको उहाँको भनाई छ। बाढ़ीका कारण लमजुङ र मनाङको सीमा क्षेत्रमा रहेको ताल बजारमा समेत क्षति पुगेको थियो। प्रमुख जिल्ला अधिकारी खनालले मर्स्याङ्गदी नदीको तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई अझै पनि सतर्क रहन भन्ने आग्रह गर्नुभएको छ। यता लमजुङमा तत्काल बाढ़ीको जोखिम नरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद खनालले अहिले नदीको पानीको सतह घट्दै गइरहेकाले तत्काल चिन्ता गर्नुपर्ने अवस्था नरहेको बताउनुभयो। उहाँका अनुसार केही दिन अघि नदीमा पानीको बहाव असार साउनमा आएको बाढ़ी भएरको तुलनामा दोब्बर जस्तै भए पनि अहिले अवस्था क्रमशः कम हुँदै गएको छ। कालीगण्डकी नदीमा पानीको बहाव घट्दै गएपछि स्याङ्जाको बेलतारीमा कालीगण्डकी ए जलविद्युत आयोजनाले आजदेखि विद्युत उत्पादन फेरि सञ्चालन गर्ने तयारी गरेको छ। 4 दिनदेखि लगातार परेको वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव अत्यधिक बढ़ेपछि जोखिम हुन नदिन आयोजनाबाट विद्युत उत्पादन बन्द गरिएको थियो। अहिले नदीको जलस्तर घट्दै गएपछि आयोजनाले बाढ़ीपछिको अवस्थाको निरीक्षण गरी उत्पादन फेरि सञ्चालन गर्न लागेको छ। कालीगण्डकी ए जलविद्युत केन्द्रका प्रमुख आत्मेश पौडेलका अनुसार प्राविधिक टोलीले बाढ़ीपछिको अवस्थाबारे निरीक्षण गरिसकेको छ। उहाँका अनुसार कालीगण्डकी नदीमा पानीको बहाव अत्यधिक बढ़ेपछि जोखिम हुन नदी र उत्पादन बन्द गरिएको थियो। बाढ़ीका बेला मिर्मीमा रहेको आयोजनाको बाँधका सबै ढोका खोल्दै पानी नदीमा फालिएको हो। कालीगण्डकी ए जलविद्युत आयोजनाबाट 144 मेगावाट विद्युत उत्पादन हुँदै आएको छ। आज एकै दिन सुन तोलामा 5,000 रूपियाँले घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुन तोलाको 2,94,300 रूपियाँमा कारोबार भइरहेको छ। हिजो सुन 700 रूपियाँले बढ़ेर 2,99,300 रूपियाँमा कारोबार भयो। यस्तै आज चाँदीको भाव पनि तोलामा 145 रूपियाँले घटेर 4,510 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदीको भाव तोलाको 4,655 रूपियाँ थियो। अर्थमन्त्री डाक्टर सोनी वाग्ले र एसियाली पूर्वाधार लगानी बैंकी अध्यक्ष जौ जीआई बीच भेटवार्ता भएको छ। कतारको राजधानी दोहामा भएको भेटमा अर्थमन्त्री डाक्टर वाग्ले नेपालमा एआईआईबीको लगानी विस्तार, प्राकृतिक विपदपछिको पुनर्निर्माण तथा सहुलियतपूर्ण वित्तीय पहुँच विस्तार गर्न बैंकी अध्यक्ष जीआईलाई आग्रह गर्नुभएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ। भेटका क्रममा एआईआईबीका अध्यक्ष जीआईले हालै भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीका कारण नेपालले भोग्नु परेको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो समवेदना प्रकट गर्नुभएको छ। उहाँले विपदपछिको पुनर्निर्माणमा बैंकका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनु भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा प्राकृतिक विपत्तिका बीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश, आर्थिक गणना लगत प्रशोधन प्रक्रिया शुरू लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601 98-578-35-990 98-578-31-684 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज एथेन्जेल। हामीले थुनिएको मर्स्याङ्दी नदी क्रमशः खुल्दै बाढ़ीले बन्द कालीगण्डकी एबाट विद्युत उत्पादन शुरू गर्ने तयारी लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबर
0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स।

पर्यटक आगमन ठप्प प्राय भइरहेका बेला पर्यटन क्षेत्र खुला र पर्यटकको स्वागतका लागि तयार रहेको सन्देश पोखराले दिएको छ। विश्व पर्यटन दिवसका अवसरमा पोखराको लेक साइडमा आयोजित मिनी सड़क महोत्सव मार्फत पर्यटन व्यवसायीले प्रतिकूल परिस्थितिका बावजूद पोखराका पर्यटक गतिविधि सञ्चालनमा रहेको सन्देश दिएका छन्। रेस्टुरेन्ट एण्ड बार एसोसिएशन रेबान पोखराले आयोजन गरेको महोत्सवमा पोखराको मौलिक संस्कृति, स्थानीय कला, खानाका परिकार तथा आतिथ्य प्रस्तुत गरिएको छ। यसैबीच पोखराको प्रमुख पर्यटकीय गन्तव्य फेवातालमा आपतकालीन तथा शीघ्र उद्धारका लागि उच्च क्षमताको जेटस्की उद्धार बोट डुंगा सञ्चालनमा ल्याइएको छ। फेवातालमा हुन सक्ने सम्भावित दुर्घटना तथा आपतकालीन अवस्थामा छिटो उद्धार गर्ने उद्देश्यले हिजोदेखि सञ्चालनमा ल्याएको बोट प्रति घण्टा 105 किलोमिटर गतिमा सञ्चालन हुन्छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक गणनामा सहभागी व्यावसायिक प्रतिष्ठानको लगत संशोधन प्रक्रिया धमाधम अघि बढ़ाएको छ। गणना शाखाका निर्देशक डाक्टर वेद प्रसाद ढकालले प्रविष्ट गरिएको तथ्याङ्कमा रहेका गल्ती, दोहोरिएका विवरण तथा नमिलेका अंकलाई सच्याएर र गुणस्तर सुनिश्चित गर्ने जानकारी दिनुभयो। लगत संशोधन प्रक्रियालाई अत्यन्त महत्वपूर्ण र संवेदनशील कार्यका रूपमा लिइएको छ। संकलन गरिएको तथ्याङ्कलाई सही परिमार्जित र उपयोगी बनाउन यो प्रक्रिया विभिन्न चरणमा सम्पन्न गरिन्छ। अब विदेशको खबर। बेलायतको ग्लस्टर शहरमा रहेको अमेरिकी वायुसेनाले प्रयोग गर्दै आएको आरएफएफएफ फियरफोर्ड हवाई अखाडातर्फ जाँदै गरेका पाँचजनालाई त्यहाँको प्रहरीले पक्राउ गरेको छ। प्रहरीले पक्राउ परेकामाथि विस्फोटक पदार्थ सम्बन्धी अपराध र आतंकवादी कार्यको तयारी रहेको आशंकामा अनुसन्धान अगाडि बढ़ाएको बीबीसीले जनाएको छ। हिजो स्थानीय समयअनुसार पौने एक बजेतिर प्रहरीले ठूलो घटनाको घोषणा गर्दै हवाई अखड़ा नजिकका बेलफर्ड गाउँ वरपरका दर्जनौं घर खाली गराएको थियो। पक्राउ परेकाहरूलाई शुरूमा विस्फोटक पदार्थ सम्बन्धी अपराधको आशंकामा नियन्त्रणमा लियो, पछि उनीहरूलाई आतंकवादी कार्यको तयारी गरेको आशंकामा फेरि पक्राउ गरेर त्यहाँको प्रहरी पक्राउ गरेको त्यहाँको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। अब खेल खबर। जापानमा चलिरहेको एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटमा वर्षाका कारण खेल रद्द भएपछि भारत र पाकिस्तान सिधै सेमी फाइनलमा पुगेका छन्। प्रतियोगितामा आजको पहिलो क्वार्टर फाइनलमा पाकिस्तानले हङकङसँग र दोस्रो क्वार्टर फाइनलमा भारतले अफगानिस्तानसँग खेल्ने तालिका थियो, तर वर्षाका कारण टस समेत हुन नसकेपछि भारत र पाकिस्तान आईसीसी वरियताका आधारमा अन्तिम चारमा पुगेका हुन्। यसैबीच भोलि बिहान पाउने 6 बजे हुने नेपाल र श्रीलंका बीचको तेस्रो क्वार्टर फाइनलमा पनि वर्षाको सम्भावना छ। यो खेल पनि वर्षाका कारण रद्द भएमा आईसीसी वरियताका आधारमा श्रीलंका सेमी फाइनलमा पुग्नेछ भने नेपाल बाहिरिनेछ। यस्तै चौथो क्वार्टर फाइनलमा भोलि बिहान 10:15 बंगलादेश र मलेसिया खेल्दैछन्। प्रतियोगितामा नेपालले अफगानिस्तान र आयोजक जापानलाई हराएर समूह विजेता बन्दै क्वार्टर फाइनलमा पुगेको हो। उज्यालो रेडियो नेटवर्क काठमाण्डमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। थुनिएको मर्स्याङ्दी नदी क्रमशः खुल्दै लमजुङमा बाढ़ीको जोखिम नरहेको प्रशासनको भनाई। बाढ़ीले बन्द भएको कालीगण्डकी एबाट विद्युत उत्पादन शुरू गर्ने तयारी। प्राविधिक टोलीद्वारा आयोजनाको निरीक्षण। सुनको भाव आज एकै दिन 5,000 रूपियाँले घट्यो। तोलाको 2,94,300 रूपियाँमा कारोबार। बेलायतमा रहेको अमेरिकी हवाई अखाड़ा नजिक 5 जना पक्राउ। आतंकवादी गतिविधिको आशंका। र वर्षाका कारण खेल रद्द भएपछि भारत र पाकिस्तान एसियाली खेलकुद क्रिकेटको सेमी फाइनलमा। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: मेरो त घर बनाउने ढोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम, किचन, टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
1: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स, सबैको रोजाइमा रहेको पञ्चकन्याका सीपीबीसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका ट्रायल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
0: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
2: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, बेन काडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
1: सम्पर्क ग्रिसमा सप्लाइज, बारगंगा बैरिया कपिल वस्तु, फोन 076550317, मोबाइल 98571713। सञ्चालक गिरिराज कणे।
3: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
4: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ बीएनबी हस्पिटलका हार्जोरले नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
3: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक, सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यापिएको, भाँचिएको, हाड जोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
4: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ, बुटवल, साझा हस्पिटलको अगाडि।
3: सम्पर्क नम्बर 071534905, 071553905 र मोबाइल 98570178010।

0: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
1: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
0: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि। त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन। नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
2: जेनुन नै ठिक छ, जेनुन नै ठिक छ।
3: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
0: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
2: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
0: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्रणाली, भार्गमका एक बैरिया, कपिल वस्तु।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 98570-50-243, 98026-25-243 र 98013-51-417।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइए शुद्ध र प्राकृतिक स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफपी 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ। सब एकदम खुसी हुन्छ। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।

कैसे होता है।

0: युनाइटेड अस्पताल बारदिंगा साथ ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
1: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
0: हाड जोड्ने नसा तथा बाथरोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्ने सम्बन्धी समस्या, हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथरोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
2: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन, स्तनमा गाँठागुठी, खोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
3: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठ्यघर सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा बन्ध्याकरण सेवा, महिनावारी गडबडी, सल्दो पेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाजोपन, पाठ्यघरको क्यान्सरको जाँच तथा परामर्श।
0: वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
2: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
1: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिल वस्तु, सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
0: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
4: कता हो काका लखर लखर गर्दै
5: कहाँ हुन्थ्यो बाबु? यो छोराले विदेशबाट पठाइदिएको एलइडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाबुला भनेर बिहान बिहानै दौडेको छु।
4: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
5: ल होइन, सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
4: हजुर, हाम्रा सेवाहरू,
5: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ, साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु, प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ, 98-46-19-125 र 98-75-52-004।
6: सपनाहरू सिमानामा बाँधिँदैनन्, तिनले त नयाँ गोरेटो र सुनौला चिकित्सहरू खोज्दछन्।
7: हो, यदि तपाईँको सपना पनि जापानको गुणस्तरीय शिक्षा र उज्जवल भविष्यसँग जोडिएको छ भने अब तपाईँको पाइलालाई बलियो साथ दिन तयार छ चुबासा कन्सल्टेन्सी, जितपुर 4 नम्बर कपिल वस्तु।
6: नेपाल सरकार शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त भरपर्दो र विश्वासिलो गन्तव्य, जहाँ परामर्श मात्र होइन तपाईँको भविष्यको सही मार्ग चित्र कोरिनेछ।
8: जापानमा अध्ययन र रोजगारीको सुनौलो ढोका उगार्न आजै सम्पर्क राख्नुहोस्। दुबासा कन्सल्टेन्सी, तपाईँको जापान जाने सपना पूरा गर्न भरपर्दो साथी।
7: सम्पर्क 98-499-0939 र 98-76-51-350। शाखा प्रबन्धक समीक्षा गौतम।
9: दसैँ आयो, नयाँ बाइक चढ्ने सोचमा हुनुहुन्छ? त्यसो भए यो दसैँ बनाऊ अझै विशेष।
7: बजाजले ल्याएको छ बजाज गेम अफ पावर, खेल्ने हो
9: नि, खेल्ने हो, जित्ने हो।
10: यस दशैंमा बजाज मोटरसाइकल वा चेतक स्कुटर खरिद गर्नुहोस् र जित्नुहोस् 1,00,000 सम्मको पुरस्कार। स्मार्ट वाच र बजाजका विशेष उपहार सँगै अभियानका भाग्यशाली विजेताले रविन्द्र ठाट, CR7 होर्रा अर्थात चन्दन गौतम र दिपेन्द्र सिंह ऐरीसँग प्रत्यक्ष भेट्ने मौका पाउनेछन्।
9: कुनै पनि बजाज बाइक खरिदमा पाउनुहोस् रु 7,000 देखि 1,00,000 सम्मको छुट।
7: त्यसैले यो दशैंमा बजाज किन्नुहोस् र सहभागी बन्नुहोस् गेम अफ पावरमा।
11: केदारनाथ अटोमोबाइल प्राली बाढगंगा 1 बैरिया तपाईँको आफ्नै बजाज शोरूम।
9: सम्पर्क नम्बर 98570-50243, 98013-51417 र 98013-51423।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
1: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमा, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छ। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो फिर्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00 25 30।
2: कता हो काका लखर लखर गर्दै?
3: कहाँ हुन्थ्यो बाबु, यो छोराले विदेशबाट पठाइदिएको एलइडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाबुला भनेर बिहान बिहानै दौडेको छु।
2: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
3: ल होइन, सब एकदम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
2: हजुर, हाम्रा सेवाहरू,
3: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ, साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98 46 19 125 र 98 75 52 004।

0: को राखो सब को राखो
1: हो
0: लौड़ अड़ी भूमा को क्या भूमा लड़ी रखो
1: हमी दुटे जंगल में घास काटने आया थे मेरे साथी ने सर्पले टोक्यो
0: यस्तो बेलामा एम्बुलेन्स र चार पाङ्रे मोटर नै खोजेर कुरेर बस्नु हुँदैन यही नजिकको बस्तीमा मेरो एकजना मोटरसाइकल वाला साथी छ फोन गरिहाले सबै नातिकन साथीलाई ध्यान दिनुहोस् है
1: हुन्छ
0: हेलो मुकेश तुरन्त तिमी मोटरसाइकल लिएर यहाँ आइहाल त यहाँ एकजना बहिनीलाई सर्पले टोकेर इमर्जेन्सी पर्यो तुरन्तै उपचार केन्द्रमा लानु पर्यो राजमार्ग चौराको 100 मिटर पश्चिम देब्रेपट्टि छौ है हामी मुकेश झट्टै हो सबै काम छाडेर सुन्नुहोस् बहिनी सर्पले टोकेको व्यक्तिलाई जति सक्दो छिटो एन्टी भेनमा उपलब्ध भएको उपचार केन्द्रमा लगिहाल्नुपर्छ यस्तो बेलामा सबैभन्दा छिटो हुने यातायातको साधन छनौट गर्नुपर्छ यदि मोटरसाइकलको व्यवस्था भए आफू र सवारी चालकको बीचमा सर्पले टोकेको व्यक्तिलाई सुरक्षित हुने गरेर बसाएर तुरन्तै उपचार केन्द्रमा पुर्याउनुपर्छ मुकेश मोटरसाइकल लिएर आइहाले मेरो भर पर्ने साथी म तुरन्तै बिरामीलाई मुकेशको मोटरसाइकलको बीचमा राखेर उपचार केन्द्र पुर्याइहाल्छु तपाईँ मेरो साइकल लिएर त्यतै आउनुहोस्
1: हुन्छ दाई कत्रो घुम्न गर्नुभयो जाउँ छिटो जाउँ
2: याद राख्नुहोस् सर्पले डस्ता मोटरसाइकल स्वयंसेवी बोलाऊ सर्पदंश उपचार केन्द्रकै ज्यान बचाऊ
3: यदि समयमै उपचार गर्न सकेमा सर्पले डसेको व्यक्तिलाई बचाउन सकिन्छ र यसबाट हुने मृत्यु दर पनि कम गर्न सकिन्छ सर्पले डसेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा लगिहाल्नुहोस् यसले उक्त व्यक्तिको जीवन बचाउन ठूलो मदद गर्छ भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भनी पत्ता लगाउनका लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ
4: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिटाङका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश
5: यो युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर सरेछ र
6: बिरामी भएर बस्न खाना छैन
5: हस्पिटल भेटिने होइन
7: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि ल 4 नम्बर चोकबाट अटो चढ्नुहोस् त्यसपछि तौलियोवा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस् त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि अहिले त धेरै सुविधा सम्पन्न भएको छ तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन
8: हजुर विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र हस्पिटल युनाइटेड हस्पिटल बारगुङका 4 ठाकुरापुर र झुङ्गाको बीचमा यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा हाड जोड्नी सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने महिला तथा प्रसुति रोग विशेषज्ञ सेवा मेजर अपरेशनहरू एपेन्डिसाइटिस पाठेघर फाल्ने हर्निया पित्त थैलीको ढुङ्गा निकाल्ने चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
7: 24 घण्टा सेवा उपलब्ध छ
8: नभुल्नुहोला टिकट
7: विस्तृत जानकारीको लागि युनाइटेड हस्पिटल फोन 076-550-200
9: यो बाइक बिग्रेर हैरानी पार्यो जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला
10: अब फेरि बनाउनमै पैसा खर्च नगर नयाँ बाइक किन न बरु
9: नयाँ बाइक त किनौला तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन
10: पैसा नपुगेर के भयो त बाडगङ्गा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ
9: ए हो र त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो
10: हो नि आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ
11: हजुर नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाणगंगा अटो ट्रेडर बाणगंगा एक बैरिया कपिल वस्तु
12: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा बाणगंगा अटो ट्रेडर पुरानो झन्झट छोडौ नयाँ टिभीएस चढौ
11: सम्पर्क नम्बर 076550111 98570131363 र 98019443064

0: दसैँ आयो, नयाँ बाइक चढ्ने सोचमा हुनुहुन्छ? त्यसो भए यो दसैँ बनाऊ अझै विशेष।
1: बजाजले ल्याएको छ बजाज गेम अफ पावर, खेल्ने
0: हो नि, खेल्ने हो, जित्ने हो।
2: यस दसैँमा बजाज मोटरसाइकल वा चेतक स्कुटर खरिद गर्नुहोस् र जित्नुहोस् 1,00,000 रुपियाँसम्मको पुरस्कार। स्मार्ट वाच र बजाजका विशेष उपहार सँगै अभियानका भाग्यशाली विजेताले रविन्द्र झाट, CR7 होर्रा अर्थात चन्दन गौतम र दिपेन्द्र सिंह ऐरीसँग प्रत्यक्ष भेट्ने मौका पाउनेछन्।
0: कुनै पनि बजाज बाइक खरिदमा पाउनुहोस् रु 7,000 देखि 1,00,000 छुट।
1: त्यसैले यो दसैँमा बजाज किन्नुहोस् र सहभागी बन्नुहोस् गेम अफ पावरमा।
3: केदारनाथ अटोमोबाइल प्राली, बाढगंगा एक बैरिया, तपाईँको आफ्नै बजाज शोरूम।
0: सम्पर्क नम्बर 98570-50243, 98013-51417 र 98013-51423।
4: होइन, कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हात, यो बाला, म त लाउँदिन है।
5: अब के गर्नु त, राम्रै त छ नि, कहाँ राम्रो डिजाइन छ, कुन सुनसाँची पसल राम्रो हो, जानेको मान्छेले भनेको थाहा हुन्छ नि।
4: ल तपाईँ पनि बिहान भरि सम्झाए, न्यू अर्घाती ज्वेलर्स बाढगंगा नगरपालिका 4 जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र सुहा।
5: लौ लौ, त्यसो भने जान त नि न्यू अर्घाती ज्वेलर्स तिर, त्यही फेरि यी गहना कच्चा कुचु कपारेर तिम्रा डिजाइनका गहना ल्याउँदा भयो त।
6: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाखाँची ज्वेलर्स, 4 नम्बर जितपुर दौरी हवा रोड, कृषि विकास बैङ्कको अगाडि आफ्नै निवासमा परेको जानकारी गराउँदछौ।
4: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
0: थप जानकारीका लागि न्यू अर्घाखाँची ज्वेलर्स, 4 नम्बर जितपुर दौरी हवा रोड, कृषि विकास बैङ्कको अगाडि।
7: न्यू अर्घाखाँची ज्वेलर्स, प्रोप्राइटर गोकुल खनाल, मोबाइल 98079-85826 र 98470-82790।
8: युनाइटेड अस्पताल बाढदिङ्गा 7 ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
9: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
8: हाड जोड्ने नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्ने सम्बन्धी समस्या, हड्डी भाँचिएको, रजहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथ रोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म, शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
0: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन, स्तनमा गाँठागुठी, खोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
10: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठ्यगत सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा बन्ध्याकरण सेवा, महिनावारी गडबडी, तल्लो पेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाघोपन, पाठ्यघरको क्यान्सरको जाँच तथा परामर्श।
8: वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
0: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म। सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
9: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिल वस्तु, सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55138।
8: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
11: तप सपनाहरू सिमानामा बाँधिँदैनन्, तिनले त नयाँ गोरेटो र सुनौला क्षितिजहरू खोज्दछन्।
1: हो, यदि तपाईँको सपना पनि जापानको गुणस्तरीय शिक्षा र उज्जवल भविष्यसँग जोडिएको छ भने अब तपाईँको पाइलालाई बलियो साथ दिन तयार छ चुबासा कन्सल्टेन्सी, जीतपुर 4 नम्बर कपिल वस्तु।
11: नेपाल सरकार शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त भरपर्दो र विश्वासिलो गन्तव्य, जहाँ परामर्श मात्र होइन तपाईँको भविष्यको सही मार्ग चित्र कोरिनेछ।
12: जापानमा अध्ययन र रोजगारीको सुनौलो ढोका उगार्न आजै सम्पर्क राख्नुहोस्। युवासा कन्सल्टेन्सी तपाईँको जापान जाने सपना पूरा गर्न भरपर्दो साथी।
1: सम्पर्क 98499039950 र 98672153 50। शाखा प्रबन्धक समीक्षा गौतम,

0: तपाईं सुन्दै हुनुहुन्छ कान्ति र विकासको आधार सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
1: खुशीको खबर, विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिल वस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
2: शुभारम्भको अवसरमा विशेष छुट, थप जानकारीका लागि आले डेन्टल बाढगंगा 1 जितपुर कपिल वस्तु एभरेस्ट बैंक नजिकै।
3: दसैँ आयो, नयाँ बाइक चढ्ने सोचमा हुनुहुन्छ? त्यसो भए यो दसैँ बनाऊ अझै विशेष।
4: बजाजले ल्याएको छ बजाज गेम अफ पावर, खेल्ने
3: हो नि, खेल्ने हो, जित्ने हो।
5: यस दसैँमा बजाज मोटरसाइकल वा चेतक स्कुटर खरिद गर्नुहोस् र जित्नुहोस् 1,00,000 रुपियाँसम्मको पुरस्कार। स्मार्ट वाच र बजाजका विशेष उपहार सँगै अभियानका भाग्यशाली विजेताले रविन्द्र ठाट, CR7 होर्रा अर्थात् चन्दन गौतम र दिपेन्द्र सिंह ऐरीसँग प्रत्यक्ष भेट्ने मौका पाउनेछन्।
3: कुनै पनि बजाज बाइक खरिदमा पाउनुहोस् रु 7,000 देखि 1,00,000 सम्मको छुट।
4: त्यसैले यो दसैँमा बजाज किन्नुहोस् र सहभागी बन्नुहोस् गेम अफ पावरमा।
6: केदारनाथ अटोमोबाइल्स प्राली बाढगंगा 1 बैरिया, तपाईँको आफ्नै बजाज शोरूम।
3: सम्पर्क नम्बर 98570-50243, 98013-51417 र 98013-51423।
7: सपनाहरू सिमानामा बाँधिँदैनन्, तिनले त नयाँ गोरेटो र सुनौला क्षितिजहरू खोज्दछन्।
4: हो, यदि तपाईँको सपना पनि जापानको गुणस्तरीय शिक्षा र उज्जवल भविष्यसँग जोडिएको छ भने अब तपाईँको पाइलालाई बलियो साथ दिन तयार छ चुबासा कन्सल्टेन्सी, जितपुर 4 नम्बर कपिल वस्तु।
7: नेपाल सरकार शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त भरपर्दो र विश्वासिलो गन्तव्य, जहाँ परामर्श मात्र होइन तपाईँको भविष्यको सही मार्ग चित्र कोरिनेछ।
8: जापानमा अध्ययन र रोजगारीको सुनौलो ढोका उगार्न आजै सम्पर्क राख्नुहोस्। जुबासा कन्सल्टेन्सी, तपाईँको जापान जाने सपना पुरा गर्न भरपर्दो साथी।
4: सम्पर्क 98499-0939 र 98672-51350। शाखा प्रबन्धक समीक्षा गौतम,

0: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761025230।
1: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम किचन टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
2: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर सबैको रोजाइमा रहेको पञ्चकन्याका सीपीपीसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका ट्रायल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
1: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
3: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, बेन काडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
2: सम्पर्क ग्रिसमा सप्लाइज, बारगंगा बैरिया, कपिल वस्तु। फोन 076550317, मोबाइल 9855151713। संचालक विराज खरे।
4: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा सुरु भएको अनुरोध।
5: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरीज साथै हाड जोर्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोर्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेसन दूरबीनको माध्यमबाट गरिन्छ।
4: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको, ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
5: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
4: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
5: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
4: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
5: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
4: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
5: हिस्टो साइटो बायोप्सी, हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर साहबको प्रयोगशाला,
4: फिजियोथेरापी विशेषज्ञ सेवा,
5: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
4: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्राली। फोन 071-531-641 र 535-641।

0: हरेक गहनामा लुकेको हुन्छ एउटा सुन्दर सम्झना, विवाहको खुसी, तीजको उल्लास अनि मायाको चिनो।
1: ती अविस्मरणीय क्षणलाई अझ विशेष बनाउन आउनुहोस् जय सुब्बा देउराली सुनचाँदी पसल, बारगंगा दुई पिपरा, कपिलवस्तु।
2: उचित मूल्य र आत्मीय सेवा, पुराना गहना साटेर नयाँ बनाउने सुविधा, कम्प्युटराइज बिल र भरपर्दो ग्यारेन्टी।
1: जय सुब्बा देउराली सुनचाँदी पसल, विश्वासले रोज्ने नाम, सौन्दर्यले चिन्ने पहिचान, बारगंगा दुई पिपरा, कपिलवस्तु। सम्पर्क नम्बर 9857056249 र 9875718346।
3: ओहो, मुसाको दिना चाहिँ हेर्नु त,
4: त्यही त बुढी, वर्षायामको समय पनि छ, भगारीको ढोका खुलै छ कि, मुसा आयो भने त अब मुसा खोज्दै सर्प पनि आउन सक्छ।
3: ओहो, हो त, ठ्याक्कै सम्झे, घर वरिपरिको झाडीहरू पनि बढेर कत्रो कत्रो भएका छन्, काट्नु पर्ने।
4: यसो गरौँ बुढी, त्यसो भए भोलि मिठो नास्ता खाउँ, आँटा पुरी तरकारी, अनि सपरिवार मिलेर सरसफाई गरौँला, अनि वरिपरिका फोहोर व्यवस्थापन पनि गरौँला, हुन्न?
3: हुन्छ बुढा, यस्तो बेलामा त अग्ला घाँस, फोहोर मैला भएका ठाउँहरूमा सर्पहरू लुकेर बसेका हुन सक्छन् नि, होइन?
4: त्यही भएर त भनेको, छोरी समीरा, छोरा विवेक, तिमी र म मिलेर घर वरिपरि भएका अग्ला अग्ला घाँस काटौं, हिजो ल्याएको दाउरालाई पनि घर नजिक अलि पर व्यवस्थापन गरौं, भखारीको ढोका पनि सर्प मुसा केही नपस्ने गरी मर्मत गरौं, अनि त घर वरिपरि खाली र सफा भएपछि सर्पहरू आउन त त्यसै कम हुन्छ नि।
3: हुन्छ बुढा, भोलि शनिबार पनि हो, फुर्सदिलो बिहान पनि छ।
2: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। यस मौसममा आफ्नो बास स्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन्छन्।
0: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
5: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिटटाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
6: सुन चाँदीका आकर्षक डिजाइनका गरगहना किन्ने सोचमा हुनुहुन्छ? अब तपाईँको रोजाइको पहिलो गन्तव्य बनेको छ लुम्बिनी खाती सुन चाँदी पसल।
0: पुराना सुन चाँदी साट्न, नयाँ गरगहना बनाउन तथा आफूले चाहेको डिजाइन अनुसार अर्डर गर्न अवश्य सम्झनुहोस्
7: लुम्बिनी खाती सुन चाँदी पसल, बारङ्गा 4 जितपुर, कपिलवस्तु।
0: प्रोपराइटर दिल बहादुर खाती, सम्पर्क नम्बर 9570131569। अर्जुन खाती, सम्पर्क नम्बर 9570178400।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: यसैबीच पूर्व प्रधान न्यायाधीश चुलेन्द्र शमशेर जबरालले आफ्नो र परिवारको सुरक्षाको माग गर्दै उपत्यका प्रहरी कार्यालय रानी पोखरीमा निवेदन दिनुभएको छ। उहाँका छोरा सचिन्द्र शमशेर जबरालले हस्ताक्षर गरी दर्ता गराउनु भएको निवेदनमा विगतमा सम्पादन गरेका न्यायिक निर्णय र सामाजिक सञ्जालमा उठेका सुरक्षा सम्बन्धी विषयले आफूमाथि गम्भीर असुरक्षा महसुस भएको उल्लेख गरेको छ। प्रहरीले निवेदन प्राप्त भएको र अहिले उहाँ घरमै प्रहरी निगरानीमा रहनु भएको जनाएको छ। दशैं तिहार र छठ लगायत चाडपर्वमा सार्वजनिक यातायातलाई सरल सुरक्षित र मर्यादित बनाउन प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले सरकारलाई निर्देशन दिएको छ। आज बसेको समितिको बैठकले यात्रुले भोग्ने शास्ति, टिकटमा हुने ठगी र दुर्घटना जोखिम न्यूनीकरणका लागि प्रभावकारी कार्ययोजना ल्याउन पूर्वाधार विकास मन्त्रालयलाई सचेत गराएको हो। बैठकमा समितिका सभापति आशिष गजुरेलले यात्रुले शास्ति भोग्नु परेमा वा असुरक्षित यात्राको अवस्था देखिएमा जिम्मेवार निकायलाई कार्यवाही गर्ने चेतावनी दिनुभयो। बैठकमा पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले बाढ़ी पहिरोले अवरूद्ध भएका मुख्य राजमार्गहरू दशैं अघि नै संचालनमा ल्याउने प्रतिबद्धता जनाउनुभयो। विशेष गरी पृथ्वी राजमार्गलाई 24 घण्टाभित्र र बीपी राजमार्गलाई दशैं अगावै खुलाउने लक्ष्यका साथ काम भइरहेको उहाँको भनाई छ। छलफलका क्रममा सांसदहरूले मौसमी योजनामा मात्र सीमित नभई दिगो यातायात पुनर्स्थापना गर्नुपर्ने, बस पार्क बाहिरबाट जथाभावी यात्रु चढ़ाउने प्रवृत्ति रोक्नुपर्ने, राजधानी काठमाडौँका प्रमुख सड़कमा ट्राफिक पूर्वाधार चुस्त बनाउने पर्नेमा जोड़ दिएका छन्। सांसद राजुनाथ पाण्डेले निर्णयहरू कार्यान्वयन नभए संसदीय समिति आफै अनुगमनमा निस्कने चेतावनी दिनुभयो। यस्तै बैठकमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्य प्रसाद छिटौलाले इन्धनको मूल्य नबढ़ेसम्म चाडपर्वमा भाड़ा नबढ़ाउने प्रतिबद्धता जनाउनुभयो। नेपाल प्रहरीका डीएसपी सुनिल जंगशाहले यात्रु ठगी रोक्न प्रमुख नाकाहरूमा यात्रु सहायता कक्ष स्थापना गर्ने र कलंकी नागढुङ्गा खण्डको जाम हटाउन विशेष प्रहरी परिचालन गर्ने जानकारी दिनुभयो। मनाङको हिमलुङ हिम पहिरोमा हराएका मध्ये थप दुईजनाको शव भेटिएको छ। नेपाल नेशनल माउन्टेन गाइड एसोसिएशन एनएनएमजीएको उद्धार टोलीले आज वीरेन्द्र गुरूङ र घनश्याम राईको शव फेला पारेको हो। हिजो छवि भोटे र पासाङ भोटेको शव भेटिएको थियो। यससँगै हिमलुङ हिम पहिरोमा परि ज्यान गुमाउनेको संख्या 4 जना पुगेको छ। एनएनएमजीएका अनुसार अझै 12 जना हराइरहेका छन्। हिमलुङ हिम पहिरो क्षेत्रमा आज पनि खोजी अभियानलाई निरन्तरता दिइरहेको एनएनएमजीएका अध्यक्ष तुलसी गुरूङले जानकारी दिनुभयो। बाढ़ी र पहिरोको कारण देशका विभिन्न जलविद्युत आयोजना तथा प्रसारण लाइनमा क्षति पुग्दा 1400 MW भन्दा बढ़ी बिजुली राष्ट्रिय प्रसारण लाइनबाट बाहिरिएको छ। पछिल्लो वर्षा र बाढ़ीले 1000 MW भन्दा धेरै बिजुलीको उत्पादन र प्रसारण अवरूद्ध बनाएको हो भने यसअघि भदौ 10 गतेको भोटेको बाढ़ीका कारण 431 MW बिजुली राष्ट्रिय प्रणालीबाट टुटेको थियो। नेपाल विद्युत प्राधिकरणका अनुसार पछिल्लो वर्षापछि उत्पन्न विपदले दानाकुसमा 220 KV प्रसारण लाइनका 2 टावरमा बाढ़ीले क्षति पुर्याएपछि कालीगण्ड करिडोरका 7 भन्दा बढ़ी आयोजनाबाट उत्पादन हुने 370 MW विद्युत रोकिएको छ। यस्तै मर्स्याङदी करिडोर आयोजनाहरू र 40 MW राहुघाट जलविद्युत आयोजनाको स्विच रियाक्टमा पनि बाढ़ीले क्षति पुर्याएको छ। उत्पादनमा ठूलो गिरावट आए पनि आउँदो दशैं तिहारमा लोडसेडिङको जोखिम भने नरहेको विद्युत प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार अहिले प्रसारण लाइनमा झण्डै 2500 MW विद्युत छ, जुन स्थानीय माग धान्न पर्याप्त छ। चाडपर्वका बेला उद्योग धन्दा बन्द हुने भएकाले माग अझ घट्छ। अहिले अवरूद्ध प्रसारण लाइन र टावरको मरमतमा विद्युत प्राधिकरण र निजी ऊर्जा उत्पादकहरूको संस्था इपान मिलेर तीव्र गतिमा काम गरिरहेका छन्। टावर मरमतका लागि 8-10 दिन लाग्ने अनुमान छ। अरू साना क्षति भएका आयोजनाहरू दशैं अघि नै पुनः संचालनमा ल्याउने तयारी भइरहेको प्राधिकरणले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333, 493-555।

0: पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
2: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट। फोन

0: प्रस्तुत गर्दछ रंगीन छ घर बर्सिन छ उपहार रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वॉल क्लॉक अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरो पेन्ट घर मात्र होइन रंगाउनुहोस् सपना पनि
1: थोरै बचत धेरै कायदा बीमाका छन् फाइदै फाइदा बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड रामसाहापथ काठमाडौँ साबिकको राष्ट्रिय बीमा संस्थान
2: सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल खबरमा अब थप खबरहरू बिजुलीको करेन्ट लागेर ज्यान गुमाएकी काभ्रेको भुम्लु गाउँपालिका साथ फलाटेकी 45 वर्षीय देवी उप्रेतीको परिवारलाई नेपाल विद्युत प्राधिकरणले 10 लाख रूपियाँ क्षतिपूर्ति उपलब्ध गराएको छ गएको साउन 7 गते भुम्लु 8 डाँडा थोक तल्लोटारमा विद्युत पोल अड्याउन राखेको स्टे वायरमा प्रभाव भएको करेन्ट लागेर उहाँको घटनास्थलमै ज्यान गएको थियो स्थानीय बजारमा दूध पुर्याउन जाने क्रममा करेन्ट प्रभाव भएको तारको सम्पर्कमा पुग्दा उहाँको ज्यान गए घटनापछि जिल्ला समन्वय समिति जिल्ला प्रशासन कार्यालय नेपाल विद्युत प्राधिकरण र पीड़ित परिवारलाई 10 लाख रूपियाँ क्षतिपूर्ति उपलब्ध गराउने सहमति भएको थियो अब विदेशको खबर अमेरिका र इरान बीचको तनाव पुनः बढ़ेसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य फेरि उकाल लागेको छ इरानले प्रस्ताव गरेको 7 दिने युद्ध विराम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अस्वीकार गरेपछि तेलको मूल्य बढ़ेको हो अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य 1.8% बढ़ेर प्रति ब्यारेल 106.19 अमेरिकी डलर पुगेको छ गएको हप्ता संयुक्त राष्ट्रसंघको महासभामा इरानले 7 दिने युद्ध विरामको प्रस्ताव अघि सारेको थियो प्रस्ताव स्वीकार भएमा रणनीतिक रूपमा अत्यन्तै महत्वपूर्ण मानिने हर्मुज जलमार्ग खुल्ने र विश्वव्यापी ऊर्जा आपूर्ति सहज हुने अपेक्षा थियो तर व्हाइट हाउस बाहिर संचारकर्मीसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले इरानको प्रस्ताव स्वीकार गर्न नसकिने बताउनुभयो हर्मुज जलमार्ग खोल्ने इरानले रोक्का गरिएका आफ्ना सम्पत्ति फुकुवा हुनुपर्ने तेलमाथिको प्रतिबन्ध हटाउनुपर्ने र अमेरिकी नौसैनिक नाकाबन्दी अन्त्य हुनुपर्ने शर्त राखेको छ यद्यपि राष्ट्रपति ट्रम्पले दुई देशबीच पुनः वार्ता शुरू हुने संकेत दिनुभएको छ अमेरिकी संचार माध्यमका अनुसार दुवै देशबीच आजदेखि अप्रत्यक्ष वार्ता हुने सम्भावना रहेको छ इरानको प्रस्ताव सार्वजनिक भएपछि अघिल्लो शुक्रबार कच्चा तेलको मूल्य 2% बढ़ीले घटेको थियो तर पछिल्लो अनिश्चितताका कारण तेलको मूल्य फेरि बढ़दा विश्वव्यापी मुद्रास्फीति बढ़ने र विभिन्न देशका शेयर बजारमा नकारात्मक असर पर्ने चिन्ता छाएको छ अब खेल खबर एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटको क्वार्टर फाइनलमा भोलि नेपालले श्रीलंकासँग खेल्दैछ यो खेल भोलि बिहान पाउने 6 बजे करोगी स्पोर्ट्स पार्कमा शुरू हुनेछ प्रतियोगितामा नेपाल समूह एकको विजेता बन्दै क्वार्टर फाइनलमा पुगेको थियो एसियाली खेलकुदमा नेपाल र श्रीलंका बीच 16 वर्षपछि भेट हुन लागेको हो यसअघि सन् 2010 भएको प्रतियोगिताको क्वार्टर फाइनलमा नेपाल श्रीलंकासँग 2 विकेटले पराजित भएको थियो यसैबीच भोलि हुने नेपाल र श्रीलंका बीचको क्वार्टर फाइनल खेलमा वर्षाको सम्भावना छ यो खेल वर्षाका कारण हुन नसकेमा आईसीसी वरियताका आधारमा श्रीलंका सेमी फाइनलमा पुग्नेछ भने नेपाल बाहिरिनेछ नेपालले यो खेल जित्यो भने इतिहास रच्दै सेमी फाइनलमा पुग्नेछ र भारतसँग प्रतिस्पर्धा हुनेछ आज भएको पहिलो र दोस्रो क्वार्टर फाइनल खेल पनि वर्षाका कारण रद्द हुँदा भारत र पाकिस्तान वरियताका आधारमा सेमी फाइनलमा पुगेका छन् प्रतियोगिताको चौथो क्वार्टर फाइनलमा भोलि बिहान 10:15 बंगलादेश र मलेसिया बीच खेल हुनेछ चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक पूर्व प्रधान न्यायाधीश जबरालाई बिना कारण पक्राउ गरेको भन्दै विपक्षीद्वारा संसदमा सरकारको कड़ा विरोध जेएनजीको बदनाम नगर्न चेतावनी राष्ट्रपतिका सांसद भने मौन चाड़ पर्वमा यात्रुको शास्ति रोक्न सरकारलाई संसदीय समितिको निर्देशन पेट्रोलियम पदार्थको मूल्य नबढ़ेसम्म चाड़ पर्वमा भाड़ा नबढ़ाउने यातायात व्यवसायीको प्रतिबद्धता हिमलुङ हिम पहिरोमा हराएका मध्ये 4 जनाको शव भेटियो 12 जना बेपत्ता अमेरिका इरान तनाव बढ़ेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य फेरि बढ़्यो विश्व बजारमा दबाव र एसियाली खेलकुदमा क्रिकेटमा नेपाल र श्रीलंका बीचको खेल वर्षाले बिथोलिने चिन्ता
3: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz
4: क्यान्सरको सम्पूर्ण उपचार सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन् नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत 2 तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र

उपचारका लागि भानुको पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00 25 30।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: दसैँ आयो नयाँ बाइक चढ्ने सोचमा हुनुहुन्छ त्यसो भए यो दसैँ बनाऊ अझै विशेष
3: बजाजले ल्याएको छ बजाज गेम अफ पावर खेल्ने
2: हो नि खेल्ने हो जित्ने हो
4: यस दसैँमा बजाज मोटरसाइकल वा चेतक स्कुटर खरिद गर्नुहोस् र जित्नुहोस् 1,00,000 रुपियाँ सम्मको पुरस्कार स्मार्ट वाच र बजाजका विशेष उपहार सँगै अभियानका भाग्यशाली विजेताले रविन्द्र झाट CR7 होर्रा अर्थात सञ्जन गौतम र दिपेन्द्र सिंह ऐरीसँग प्रत्यक्ष भेट्ने मौका पाउनेछन्
2: कुनै पनि बजाज बाइक खरिदमा पाउनुहोस् ₹7,000 देखि 1,00,000 सम्मको छुट
3: त्यसैले यो दसैँमा बजाज किन्नुहोस् र सहभागी बन्नुहोस् गेम अफ पावरमा
5: केदारनाथ अटोमोबाइल प्राली बाढगंगा एक बैरिया तपाईँको आफ्नै बजाज सोरुम
2: सम्पर्क नम्बर 9875705243 9013154173 र 9013154123

0: कता हो काका लखन लखर गर्दै
1: कहाँ हुन्थ्यो बाबु यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो इन्भर्टर पनि त्यस्तै छ छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ त्यही भएर म त आज बिहानै उठेर हेर बाबु यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्दा बाउला भनेर बिहानै दौडेको छु
0: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन् कहाँ लाँदा ठिक हुन्छ होला
1: ल होइन सब एकदम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर
0: हजुर हाम्रा सेवाहरू
1: हामीका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन एन्ड्रोइड फोन मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ साथै नयाँ मोबाइल पनि पाइन्छ अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98 46 19 125 र 98 75 52 00 4
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग ए हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफपी 550D एकदम बलियो गरेर बनाउनु भएछ नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन् सब एकदम खुसी हुन्छन् तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल
3: युनाइटेड अस्पताल बारदिन्दा साथ ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू
4: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या मुटु रोग मृगौला रोग पेट र आन्द्राको समस्या कलेजो थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार
3: हाड जोड्ने नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्ने सम्बन्धी समस्या हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने नसा च्यापिएको लगायत बाथ रोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ
5: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ पित्त थैलीमा पत्थरी हर्निया एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन स्तनमा गाँठागुठी फोका घाउ पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ
6: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच डेलिभरी तथा शल्यक्रिया पाठ्यघर सम्बन्धी सम्पूर्ण शल्यक्रिया दूरबीन प्रविधिद्वारा अपरेशन परिवार नियोजन तथा बन्ध्याकरण सेवा महिनावारी गडबडी तल्लो पेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार बाजोपन पाठ्यघरको क्यान्सरको जाँच तथा परामर्श
7: वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा
5: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ
4: युनाइटेड अस्पताल बाढगङ्गा 4 ठाकुरापुर कपिल वस्तु सम्पर्क 076-550-200 मोबाइल नम्बर 98-570-55-138
3: अब ढुक्क हुनुहोस् विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै

0: यो बाइक बिग्रेर हैरा नै पार्यो। जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
1: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
0: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
1: पैसा नपुगेर के भयो त? बाडगङ्गा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
0: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
1: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
2: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएस को आधिकारिक विक्रेता बाणगंगा अटो ट्रेडर, बाणगंगा एक बैरिया, कपिल वस्तु।
3: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा। बाणगंगा अटो ट्रेडर, पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौ।
2: सम्पर्क नम्बर 076-550-111, 98-570-31-363 र 98-019-43-064।
4: आमा, राति छ, कता जान लाग्नु भयो नि?
5: पिसाब लाग्यो, चर्बी जान लाग्यो नि।
4: ए पक्नु, त्यसो भए म टर्च लाइट र लट्ठी दिन्छु, लिएर जानुहोस्।
5: किन नि सानो लट्ठी र टर्च लाइट
4: किन हुनु नि आमा? रातको समयमा बाहिर निस्किनु पर्दा वा टोयलेट जानु पर्दा जहिले पनि टर्च लाइट बालेर र लामो लट्ठी लिएर मात्र जानुपर्छ, किनकि बर्खायामको समय छ, सर्पहरू हुन सक्छन्। टर्चको उज्यालोले सर्प देख्न सकिन्छ र लट्ठीको टकटक आवाज सुनेर सर्पहरू भाग्न सक्छ।
5: कति राम्रो सल्लाह दिएको सानो तिमीले।
4: आमा, हामीलाई नि स्कुलमा म्याडम सरहरूले सर्प लुक्न सक्ने स्थानहरूबाट हिँड्नु परेमा वा काम गर्नु परेमा जहिले पनि थप होसियार हुनुपर्छ भनेर सिकाउनु भएको छ नि। अझै धानबारी, झाडी अथवा अग्ला घाँसहरू भएको ठाउँहरूबाट हिँड्नु परेमा लामो लट्ठी लिएर टकटक आवाज गर्दै हिँड्नुपर्छ भन्नुभएको छ।
6: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। आफ्नो वासस्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन सक्छन्।
7: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
8: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
9: होइन, कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला, म त लाउँदिन ए।
10: अब के गर्नु त, राम्रै त छ नि। कहाँ राम्रो डिजाइन छ, कुन सुनचाँदी पसल राम्रो हो, जानेको मान्छेले भनेको थाहा हुन्छ नि।
9: ल तपाईँ पनि बिहान भरि सम्झाए, न्यू अर्घाची ज्वेलर्स बाडगङ्गा नगरपालिका चार जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र स्वाहा।
10: लौ लौ, त्यसो भने जाम त नि न्यू अर्घाची ज्वेलर्स तिर, त्यही फेरि यी गहना कचाकुचु कपारेर तिम्रा डिजाइनका गहना ल्याउँदा भयो त।
11: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाखाँची ज्वेलर्स 4 नम्बर जितपुर तौलीहवा रोड कृषि विकास बैंकको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ।
12: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
0: थप जानकारीका लागि न्यू अर्घाखाँची ज्वेलर्स 4 नम्बर जितपुर तौलीहवा रोड कृषि विकास बैंकको अगाडि।
13: न्यू अर्घाखाँची ज्वेलर्स, प्रोप्राइटर गोकुल खनाल, मोबाइल 9800079-8526 र 9840-72-790।
14: सपनाहरू सिमानामा दिदैनन्। तिनले त नयाँ गोरेटो र सुनौला चिजहरू खोज्दछन्।
15: हो, यदि तपाईँको सपना पनि जापानको गुणस्तरीय शिक्षा र उज्जवल भविष्यसँग जोडिएको छ भने अब तपाईँको पाइलालाई बलियो साथ दिन तयार छ चुबासा कन्सल्टेन्सी, जीतपुर 4 नम्बर कपिल वस्तु।
14: नेपाल सरकार शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त भरपर्दो र विश्वासिलो गन्तव्य, जहाँ परामर्श मात्र होइन तपाईँको भविष्यको सही मार्गचित्र कोरिनेछ।
16: जापानमा अध्ययन र रोजगारीको सुनौलो ढोका उगार्न आजै सम्पर्क राख्नुहोस्। जुबासा कन्सल्टेन्सी, तपाईँको जापान जाने सपना पूरा गर्न भरपर्दो साथी।
15: सम्पर्क 98499039950 र 98 6 72 51 350। शाखा प्रबन्धक समीक्षा गौतम।

0: दिदैनन्। तिनले नयाँ गोरेटो र सुनौला क्षितिजहरू खोज्दछन्।
1: हो, यदि तपाईँको सपना पनि जापानको गुणस्तरीय शिक्षा र उज्जवल भविष्यसँग जोडिएको छ भने अब तपाईँको पाइलालाई बलियो साथ दिन तयार छ चुबाता कन्सल्टेन्सी, जितपुर 4 नम्बर कपिल वस्तु।
0: नेपाल सरकार शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त भरपर्दो र विश्वासिलो गन्तव्य, जहाँ परामर्श मात्र होइन तपाईँको भविष्यको सही मार्गचित्र कोरिनेछ।
2: जापानमा अध्ययन र रोजगारीको सुनौलो ढोका उगार्न आज सम्पर्क राख्नुहोस्। जुबासा कन्सल्टेन्सी तपाईँको जापान जाने सपना पूरा गर्न भरपर्दो साथी।
1: सम्पर्क 98499039950 र 98672153 शाखा प्रबन्धक समीक्षा गौतम।

0: यो बाइक बिग्रेर हैरानै पार्यो। जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
1: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
0: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
1: पैसा नपुगेर के भयो त? बाणगंगा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
0: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
1: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
2: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाणगंगा अटो ट्रेडर, बाणगंगा एक बैरिया कपिल वस्तु।
3: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा। बाणगंगा अटो ट्रेडर, पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौ।
2: सम्पर्क नम्बर 076550111, 98570131363 र 98019443064।
4: आमा, राति छ, कता जान लाग्नु भयो नि?
5: पिसाब लाग्यो, चर्पी जान लाग्यो नि।
4: ए पक्नु, त्यसो भए म टर्च लाइट र लट्ठी दिन्छु, लिएर जानुहोस्।
5: किन नि सानो लट्ठी र टर्च लाइट?
4: किन हुनु नि आमा, रातको समयमा बाहिर निस्किनु पर्दा वा टोयलेट जानु पर्दा जहिले पनि टर्च लाइट बालेर र लामो लट्ठी लिएर मात्र जानुपर्छ, किनकि बर्खायामको समय छ, सर्पहरू हुन सक्छन्। टर्चको उज्यालोले सर्प देख्न सकिन्छ र लट्ठीको टकटक आवाज सुनेर सर्पहरू भाग्न सक्छ।
5: कति राम्रो सल्लाह दिएको सानो तिमीले।
4: आमा, हामीलाई नि स्कुलमा म्याडम सरहरूले सर्प लुक्न सक्ने स्थानहरूबाट हिँड्नु परेमा वा काम गर्नु परेमा जहिले पनि थप होसियार हुनुपर्छ भनेर सिकाउनु भएको छ नि। अझै धानबारी, झाडी अथवा अग्ला घाँसहरू भएको ठाउँहरूबाट हिँड्नु परेमा लामो लट्ठी लिएर टकटक आवाज गर्दै हिँड्नुपर्छ भन्नुभएको छ।
6: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। आफ्नो वासस्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन सक्छन्।
7: मुसा, कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
8: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिटाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
9: होइन, कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हात, यो बाला म त लाउँदिन है।
10: अब के गर्नु त, राम्रै त छ नि, कहाँ राम्रो डिजाइन छ, कुन सुनचाँदी पसल राम्रो हो, जानेको मान्छेले भने पो थाहा हुन्छ नि।
9: ल तपाईँ पनि बिहान भरि सम्झाए, न्यू अर्घाँची ज्वेलर्स बाणगंगा नगरपालिका चार जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र सुहा।
10: लौ लौ, त्यसो भने जाम त न्यू अर्घाँची ज्वेलर्स तिर, त्यही फेरि यी गहना कच्चा कुचु कपारेर तिम्रा डिजाइनका गहना ल्याउँला भयो त।
11: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाखाँची ज्वेलर्स, 4 नम्बर जितपुर दौलीहबा रोड, कृषि विकास बैंकको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ।
9: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
0: थप जानकारीका लागि न्यू अर्घाखाँची ज्वेलर्स, 4 नम्बर जितपुर दौलीहबा रोड, कृषि विकास बैंकको अगाडि।
12: न्यू अर्घाखाँची ज्वेलर्स, प्रोप्राइटर गोकुल खनाल, मोबाइल 98079585 र 98470 82790।

0: لکه
1: نه نه کای جو کای جو لکه
0: کای جو کای جو لکه
1: ها
0: मतलो घर को तरुनी वही ले जाऊं लक्ष्य
1: हाँ।

0: तपाईं सुन्दै हुनुहुन्छ कान्तिर विकासको आधार सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: खुशीको खबर। विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिलवस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
2: शुभारम्भको अवसरमा विशेष छुट। थप जानकारीका लागि आले डेन्टल बाढगंगा 1 जितपुर कपिलवस्तु एभरेस्ट ब्याङ्क नजिकै।
3: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमा। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छ। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत 2 तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो पुग्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025 30।
4: यो युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर सरेछ र बिरामी भएर बस्न खाना छैन हस्पिटल भेटिने होइन।
5: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको? यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल 4 नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियोगा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्। त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ। तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
6: हजुर, विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र हस्पिटल युनाइटेड हस्पिटल बारगुङका 4 ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्नी सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने, महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू, एपेन्डिसाइटिस, पाठेघर फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
5: 24 घण्टा सेवा उपलब्ध छ।

0: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा सुरु भएको अनुरोध।
1: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरी साथै हाड जोड्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
0: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
1: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
0: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
1: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
0: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
1: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
0: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
1: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर साइजको प्रयोगशाला,
0: फिजियोथेरापी विशेषज्ञ सेवा,
1: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
0: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्राली, फोन 071-531-641 र 535-641।
2: दसैँ आयो, नयाँ बाइक चढ्ने सोचमा हुनुहुन्छ? त्यसो भए यो दसैँ बनाऊ अझै विशेष।
3: बजाजले ल्याएको छ बजाज गेम अफ पावर, खेल्ने
2: हो नि, खेल्ने हो जित्ने हो।
4: यस दसैँमा बजाज मोटरसाइकल वा चेतक स्कुटर खरिद गर्नुहोस् र जित्नुहोस् 1,00,000 रुपियाँसम्मको पुरस्कार। स्मार्ट वाच र बजाजका विशेष उपहार सँगै अभियानका भाग्यशाली विजेताले रविन्द्र ठाट, CR7 होर्रा अर्थात् चन्दन गौतम र दिपेन्द्र सिंह ऐरीसँग प्रत्यक्ष भेट्ने मौका पाउनेछन्।
2: कुनै पनि बजाज बाइक खरिदमा पाउनुहोस् रु 7,000 देखि 1,00,000 सम्मको छुट।
3: त्यसैले यो दसैँमा बजाज किन्नुहोस् र सहभागी बन्नुहोस् गेम अफ पावरमा।
5: केदारनाथ अटोमोबाइल प्राली बाढगंगा 1 बैडिया, तपाईँको आफ्नै बजाज शोरूम।
2: सम्पर्क नम्बर 98-570-50-243, 98-013-51-417 र 98-013-51-423।
6: कता हो काका लखर लखर गर्दै?
7: कहाँ हुन्थ्यो बाबु, यो छोराले विदेशबाट पठाइदिएको एलइडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा फस्यो, यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चटक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु।
6: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
7: ल होइन, सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
6: हजुर, हाम्रा सेवाहरू,
7: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन एन्ड्रोइड फोन मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ, साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ, 98-46-19-125 र 98-75-52-004।
8: हरेक गहनामा लुकेको हुन्छ एउटा सुन्दर सम्झना, विवाहको खुसी, तिजको उल्लास अनि मायाको चिनो।
2: ती अविस्मरणीय क्षणलाई अझ विशेष बनाउन आउनुहोस् जय सुब्बा देउराली सुनचाली पसल बाढगंगा 2 पिपरा कपिलवस्तु।
9: उचित मूल्य र आत्मीय सेवा, पुराना गहना साटेर नयाँ बनाउने सुविधा, कम्प्युटराइज बिल र भरपर्दो ग्यारेन्टी।
2: जय सुब्बा देउराली सुनचाली पसल, विश्वासले रोज्ने नाम, सौन्दर्यले चिन्ने पहिचान, बाढगंगा 2 पिपरा कपिलवस्तु। सम्पर्क नम्बर 98-570-56-250 र 98-075-18-346।

0: कविता हैन।
1: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
2: यति बेला साँझको 5 बज्यो।
3: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमा, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छ। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025 30।
4: होइन, कहाँबाट लिएर आउनु भयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला म त लाउँदिन है।
5: अब के गर्नु त, राम्रै त छ नि। कहाँ राम्रो डिजाइन छ, कुन सुनचाँदी पसल राम्रो हो, जानेको मान्छेले भने पो थाहा हुन्छ नि।
4: ल तपाईँ पनि बिहान भरि सम्झाए, न्यू अर्घाची ज्वेलर्स बागडोग नगरपालिका 4 जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र सुहा।
5: लौ लौ त्यसो भने जान त नि न्यू अर्घाची ज्वेलर्स तिर, त्यही फेरि यी गहना कच्चा कुचुक्क पारेर तिम्रा डिजाइनका गहना ल्याउँदा भयो त।
6: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाखाँची ज्वेलर, 4 नम्बर जितपुर तौलिहवा रोड, कृषि विकास बैङ्कको अगाडि आफ्नै निवासमा परेको जानकारी गराउँदछौ।
4: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
7: थप जानकारीका लागि न्यू अर्घाखाँची ज्वेलर, 4 नम्बर जितपुर तौलिहवा रोड, कृषि विकास बैङ्कको अगाडि।
8: न्यू अर्घाखाँची ज्वेलर्स, प्रोप्राइटर गोकुल खनाल, मोबाइल 98079586 र 98470-82790।
9: कता हो काका लखर लखर गर्दै?
5: कहाँ हुन्थ्यो बाबु, यो छोराले विदेशबाट पठाइदिएको एलइडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा फस्यो, यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चटक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाबुला भनेर बिहान बिहानै दौडेको छु।
9: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
5: ल होइन सब एकदम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
9: हजुर, हाम्रा सेवाहरू,
5: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ, साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु, प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ, 98446-19125 र 98572-5004।

0: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
1: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ बीएनबी हस्पिटलका हाड जोड्ने नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
0: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफुर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोड्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यापिएको, भाँचिएको, हाड जोड्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
1: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ, बुजवल, साझा हस्पिटलको अगाडि।
0: सम्पर्क नम्बर 071534905, 071553905 र मोबाइल 98570178010।
2: दसैँ आयो, नयाँ बाइक चढ्ने सोचमा हुनुहुन्छ? त्यसो भए यो दसैँ बनाऊ अझै विशेष।
3: बजाजले ल्याएको छ बजाज गेम अफ पावर, खेल्ने
2: हो नि, खेल्ने हो, जित्ने हो।
1: यस दसैँमा बजाज मोटरसाइकल वा चेतक स्कुटर खरिद गर्नुहोस् र जित्नुहोस् 1,00,000 रुपियाँसम्मको पुरस्कार, स्मार्ट वाच र बजाजका विशेष उपहार सँगै। अभियानका भाग्यशाली विजेताले रविन्द्र ठाट, CR7 हुर्रा अर्थात सञ्जन गौतम र दिपेन्द्र सिंह ऐरीसँग प्रत्यक्ष भेट्ने मौका पाउनेछन्।
2: कुनै पनि बजाज बाइक खरिदमा पाउनुहोस् रु 7,000 देखि 1,00,000 सम्मको छुट।
3: त्यसैले यो दसैँमा बजाज किन्नुहोस् र सहभागी बन्नुहोस् गेम अफ पावरमा।
4: केदारनाथ अटोमोबाइल प्राली, बाढगंगा 1 बैरिया, तपाईँको आफ्नै बजाज शोरूम।
2: सम्पर्क नम्बर 98570-50243, 98013-51417 र 98013-51423।
5: आमाले मिठो खाना दिनुहुन्छ अनि बाबाले

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
1: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: ओहो, मुसा पुदिना चाहिँ हेर्नु त।
1: त्यही त बुढी, वर्षायामको समय पनि छ, भगारीको ढोका खुलै छ कि। मुसा आयो भने त अब मुसा खोज्दै सर्प पनि आउन सक्छ।
0: ओहो, हो त, ठ्याक्कै सम्झे। घर वरिपरिको झाडीहरू पनि बढेर कत्रो कत्रो भएका छन्, काट्नु पर्ने।
1: यसो गरौँ बुढी, त्यसो भए भोलि मिठो नास्ता खाउँ, आँटा पुरी तरकारी, अनि सपरिवार मिलेर सरसफाई गरौँला, अनि वरिपरिका फोहोर व्यवस्थापन पनि गरौँला, हुन्न?
0: हुन्छ बुढा, यस्तो बेलामा त अग्ला घाँस फोहोर मैला भएका ठाउँहरूमा सर्पहरू लुकेर बसेका हुन सक्छन् नि, होइन?
1: त्यही भएर त भनेको, छोरी समीरा, छोरा विवेक, तिमी र म मिलेर घर वरिपरि भएका अग्ला अग्ला घाँस काटौँ, हिजो ल्याएको दाउरालाई पनि घर नजिक अलिक पर व्यवस्थापन गरौँ, भखारीको ढोका पनि सर्प मुसा केही नपस्ने गरी मर्मत गरौं, अनि त घर वरिपरि खाली र सफा भएपछि सर्पहरू आउन त त्यसै कम हुन्छ नि।
0: हुन्छ बुढा, भोलि शनिबार पनि हो, फुर्सदिलो बिहान पनि छ।
2: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। यस मौसममा आफ्नो बास स्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन्छन्।
3: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
4: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रणमा।
5: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
6: यति बेला साँझको 6 बज्यो।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: मनाङको हिमलुङ हिम पहिरोमा हराएका मध्ये चारजनाको शव भेटियो, बाह्रजना बेपत्ताको खोजी चल्दै। जड़ीबुटी संकलन गर्न गएका हुम्लाका 10 र मुगुका 2 जना सम्पर्कविहीन, उद्धारका लागि हेलिकप्टर पठाउन माग।
0: पूर्व प्रधान न्यायाधीश देवरालाई पक्राउ गरे घटनामा विपक्षीद्वारा संसदमा सरकारको कड़ा विरोध, एसएसपी खड्कालाई मानव अधिकार आयोगले बयानका लागि बोलायो।
1: नेपालमा रेबिज रोग अझै गम्भीर चुनौती, कुकुर लगायत जनावरको टोकाई लगत्तै उपचार गर्न स्वास्थ्य मन्त्रालयको आग्रह।
0: पाकिस्तानी नागरिकलाई अन्तरिक्षमा लैजाने चीनको तयारी, विशेष वैज्ञानिक प्रयोगमा सहभागी हुन पाउनु पाकिस्तानका लागि दुर्लभ अवसर।
1: र नेपालगंज रंगशालामा फ्लड लाइट जडान गरिँदै एसियाली खेलकुद क्रिकेटमा नेपाल र श्रीलंका बीचको खेल वर्षाले बिथोलिने चिन्ता।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333, 493-555।
6: एनआईसी एसिया इक्विटी अपर्च्युनिटी फन्ड, मज्जाको लगानी गर्ने अवसर।
7: अब लगानी गरौं भविष्यका लागि, किनकि अवसर छ सही लगानीको।
6: एनआईसी एसिया क्यापिटल लिमिटेडले ल्याएको छ म्युचुअल फण्डमा लगानी गर्ने सुनौलो अवसर।
7: यही असोज 7 गतेदेखि असोज 13 गतेसम्म निश्चिन्त लगानी गर्न सकिने आईपीओ खुल्ला, एनआईसी एसिया इक्विटी अपर्च्युनिटी फण्ड। 10 वर्षे योजना, दीर्घकालीन वृद्धिको सम्भावना अनि अनुभवी व्यवस्थापन र विविधीकृत लगानी, सबै एउटै फण्डमा। त्यसैले बचत मात्रै गरेर नबस्नुहोस्, बचतलाई आफ्नो वित्तीय लक्ष्य अनुसार आजै लगानी गर्न सुरु गर्नुहोस्।
6: आवेदनको लागि मेरो शेयर, आसबा सदस्य ब्याङ्क तथा वित्तीय संस्था र एनआईसी एसिया मो ब्याङ्क प्लेटफर्मबाट सजिलै एप्लाई गर्न सकिन्छ।
7: थप जानकारीको लागि 98514-03-331 वा 97685-4948 सम्पर्क गर्न सक्नुहुनेछ।
6: अवसर सँगै अघि बढ्दै
7: एनआईसी एसिया क्यापिटल लिमिटेड, अब लगानीको पालो तपाईँको। कृपया योजनामा लगानी गर्नु अघि विवरण पुस्तिका राम्रोसँग अध्ययन गर्नुहोला।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। मनाङको हिमलुङ हिम पहिरोमा हराएका मध्ये थप 2 जनाको शव भेटिएको छ। नेपाल नेशनल माउन्टेन गाइड एसोसिएशन एनएनएमजीएको उद्धार टोलीले आज वीरेन्द्र गुरूङ र घनश्याम राईको शव फेला पारेको हो। हिजो छवि भोटे र पासङ भोटेको शव भेटिएको थियो। यससँगै हिमलुङ हिम पहिरोमा परि ज्यान गुमाउनेको संख्या 4 जना पुगेको छ। एनएनएमजीएका अनुसार अझै 12 जना हराइरहेका छन्। हिमलुङ हिम पहिरो क्षेत्रमा आज पनि खोजी चलिरहेको एनएनएमजीएका अध्यक्ष तुलसिंह गुरूङले दिनुभयो। यसैबीच मनाङको चामेमा पहिरो खसेर मर्स्याङ नदी आंशिक रूपमा थुनिए पनि तत्काल ठूलो बाढ़ीको जोखिम नरहेको बाढ़ीविदहरूले बताएका छन्। बाढ़ी पूर्वानुमान महाशाखाका बाढ़ीविद विनोद पराजुलीका अनुसार वर्षा रोकिएकाले मनाङको जलमापन केन्द्रमा पानीको सतह घट्दै गइरहेको छ। जिल्ला प्रशासन कार्यालय मनाङले नदी थुनिएपछि स्थितिमा निरन्तर निगरानी गरिरहेको जनाएको छ। तत्कालका लागि उच्च जोखिम नरहे पनि नदी तटीय क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन भने महाशाखाले आग्रह गरेको छ।
1: यसैबीच जड़ीबुटी संकलन गर्न उच्च हिमाली क्षेत्रमा गएका हुम्लाका 10 र मुगुका 2 गरी 12 जना सर्वसाधारण सम्पर्कविहीन भएका छन्। सिमकोट गाउँपालिका 2, ठेहेका 10 जना र मुगुका 2 जना उच्च हिमाली वन क्षेत्रबाट सम्पर्कविहीन भएका खबर प्राप्त भएको जिल्ला प्रशासन कार्यालय हुम्लाले जनाएको छ। परिवारका अनुसार उनीहरू खारपुनात र चंखेली गाउँपालिकाको सीमामा पर्ने त्रिशुली लुरूपे सामुदायिक वन क्षेत्रमा जड़ीबुटी संकलनका लागि गएका थिए। अत्याधिक हिमपात र खराब मौसमका कारण स्थल मार्गबाट खोजी तथा उद्धार गर्न असम्भव भएपछि जिल्ला सुरक्षा समिति हुम्लाले हवाई उद्धारका लागि पहल शुरू गरेको छ। नेपाली सेनाले हेलिकप्टर मार्फत उद्धार गरिदिन सम्बन्धित निकायमा औपचारिक पत्र पठाएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी प्रमुख डीएसपी शंकर भण्डारीले जानकारी दिनुभयो।
0: बाढ़ी पहिरोका कारण देशका विभिन्न जलविद्युत आयोजना तथा प्रसारण लाइनमा क्षति पुग्दा 1400 मेगावाट भन्दा बढ़ी बिजुली राष्ट्रिय प्रसारण लाइनबाट बाहिरिएको छ। पछिल्लो वर्षा र बाढ़ीले 1000 मेगावाट भन्दा धेरै बिजुलीको उत्पादन तथा प्रसारण अवरूद्ध बनाएको हो भने यसअघि भदौ 10 गतिको भोटेकोशी बाढ़ीका कारण 431 मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनबाट बाहिरिएको थियो। नेपाल विद्युत प्राधिकरणका अनुसार पछिल्लो वर्षापछि उत्पन्न विपदले दाना कुसमा 220 केभी प्रसारण लाइनका दुईवटा टावरमा क्षति पुर्याएपछि कालीगण्डकी करिडोरका 7 भन्दा बढ़ी आयोजनाबाट उत्पादन हुने 370 मेगावाट विद्युत रोकिएको छ। यस्तै मर्स्याङदी करिडोरका आयोजनाहरू र 40 मेगावाटको राहुघाट जलविद्युत आयोजनाको स्विच यार्डमा पनि बाढ़ीले क्षति पुर्याएको छ। उत्पादनमा ठूलो गिरावट आए पनि आउँदो दशैं तिहारमा लोड सेडिङको जोखिम भने नरहेको विद्युत प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार अहिले प्रसारण लाइनमा झण्डै 2500 मेगावाट विद्युत छ, जुन स्थानीय माग धान्न पर्याप्त छ। अहिले अवरूद्ध प्रसारण लाइन र टावरको मरमतमा विद्युत प्राधिकरण र निजी ऊर्जा उत्पादकहरूको संस्था इपान मिलेर तीव्र गतिमा काम गरिरहेका छन्। टावर मरमतका लागि 8-10 दिन लाग्ने अनुमान छ। अरू साना क्षति भएका आयोजनाहरू पनि दशैं अघि नै पुनः सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।
1: यसैबीच नेपाल विद्युत प्राधिकरणले आउँदो सुक्खायाममा विद्युत आपूर्ति सहज बनाउन 1154 मेगावाट बिजुली भारतबाट आयात गर्ने भएको छ। काठमाण्डुमा आज आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले सुक्खायाममा माग र आपूर्तिबीच सन्तुलन कायम गर्न बिजुली आयात गर्ने योजना रहेको बताउनु भएको हो। उहाँका अनुसार आन्तरिक उत्पादन र आयात गरी सुक्खायाममा कुल 2372 मेगावाट बिजुली उपलब्ध हुने अनुमान छ। अघिल्लो आर्थिक वर्षको सुक्खायाममा राष्ट्रिय विद्युत मागको उच्चतम बिन्दु 2292 मेगावाट पुगेको थियो।
0: बुधबारदेखि अवरूद्ध पृथ्वी राजमार्ग आज दिउँसोदेखि एकतर्फी सञ्चालनमा आएको छ। निरन्तरको वर्षापछि विभिन्न ठाउँमा गएको पहिरोले सड़कमा क्षति पुर्याउँदा राजमार्ग अवरूद्ध बनेको थियो। धादिङको गजुरीमा रहेको चामबासको पहिरो पनि हटाएपछि राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएको हो। यसैबीच निरन्तरको वर्षासँगै आएको बाढ़ी पहिरोका कारण हिमाली जिल्ला मुस्ताङमा दुई दिनदेखि विद्युत र इन्टरनेट सेवा पूर्ण रूपमा अवरूद्ध बनेको छ। पर्वतको डिमुखाबाट आउने 33 केभीय विद्युत प्रसारण लाइनका खम्बाहरू बाढ़ी पहिरोले क्षति पुर्याएपछि शनिबार रातिदेखि विद्युत सम्पर्क टुटेको हो। पर्वत र म्याग्दी खण्डमा संरचना बिग्रिएपछि म्याग्दीको दाना सब स्टेशन समेत बन्द भएको जोमसोममा रहेको निलगिरी उपभोक्ता सहकारीका प्रमुख सनप्रसाद थकालीले जानकारी दिनुभयो। नेपाल टेलिकमका अनुसार अप्टिकल फाइबर प्रसारण लाइनमा क्षति पुग्दा इन्टरनेट सेवा समेत ठप्प छ।
1: पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई मध्यरातमा पक्राउ गरेको विषयलाई लिएर संसदमा विपक्षी दलहरूले सरकारको कड़ा विरोध गर्दै स्पष्टीकरण मागेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक ऐन बहादुर महर, नेकपाका प्रमुख सचेतक युवराज दुलाल, राप्रपाका भरत गिरी र श्रम संस्कृति पार्टीका ध्रुवराज राईले बिना पूर्जी र बिना कारण पक्राउ गरेर सरकारले विधिको शासन उल्लंघन गरेको आरोप लगाउनुभयो। यस्तै संसद भवन परिसरमा पत्रकारसँग कुरा गर्दै नेकपा पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई मध्यरातमा पक्राउ गरेको विषयलाई लिएर संसदमा विपक्षी दलहरूले सरकारको कड़ा विरोध गर्दै स्पष्टीकरण मागेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै एमालेका

0: दुस्साहस गरिरहे सरकारले धेरै ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिनुभयो। पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पक्राउ गरेर न्यायालयलाई तर्साउन खोजेको तर्फ संकेत गर्दै प्रचण्डले छोरी पिटेर बुहारी तर्साउन खोजे सरकारकै लागि घातक हुने टिप्पणी गर्नुभयो। शनिबार मध्यराती महाराजगंजमा रहेको निवासबाट पक्राउ पर्नुभएका जबरालाई 12 घण्टापछि छाड्दै प्रहरीले सुरक्षा चुनौतीका कारण नियन्त्रणमा लिएको दावी गरेको छ। यद्यपि सुरक्षा खतराको प्रकृतिबारे आधिकारिक जानकारी दिइएको छैन। यसैबीच पूर्व प्रधान न्यायाधीश जबराले आफ्नो र परिवारको सुरक्षा माग गर्दै उपत्यका प्रहरी कार्यालय रानी पोखरीमा निवेदन दिनुभएको छ। छोरा सचिन्द्र शमशेर मार्फत दर्ता गराइएको निवेदनमा विगतका न्यायिक निर्णय र सामाजिक सञ्जालमा आएका विषयका कारण गम्भीर असुरक्षा बढ़ेको उल्लेख छ। प्रहरीले निवेदन प्राप्त भएको र उहाँ हाल घरमै प्रहरी निगरानीमा रहेको जनाएको छ। अर्कोतर्फ जबरा पक्राउको विषयमा बुझ्न पुगेको टोलीलाई 35 मिनटसम्म बाहिरै कुराएर फर्काएपछि राष्ट्रिय मानव अधिकार आयोगले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्कालाई भोलि आयोगमा हाजिर हुन प्रहरी प्रधान कार्यालयलाई पत्र पठाएको छ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा भोटेकोशी बाढीपछिको पुनर्निर्माणको तयारी बारे गरेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
3: विशेषताहरू रु 3 करोड़ सम्मको कर्जा सुविधा।
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
5: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
5: धोती, पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
2: ब्याङ्कको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइलसम्म।
5: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
5: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने
2: इतिहास, गाथा र कथा, गाँठका कुरा,
5: गाँठका कुरा।
2: हरेक हप्ता आइतबार उज्यालो टीभी र काया कैरनमा गाँठका कुरा।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले मनाङको हिमलुङ हिम पहिरोमा हराएका मध्ये 4 जनाको शव भेटियो। 12 जना बेपत्ताको खोजी चल्दै जडीबुटी संकलन गर्न गएका हुम्लाका 10 र मुगुका 2 जना सम्पर्कविहीन उद्धारका लागि हेलिकप्टर पठाउन माग। पूर्व प्रधान न्यायाधीश जबरालाई पक्राउ गरेको घटनामा विपक्षीद्वारा संसदमा सरकारको कड़ा विरोध। एसएसपी खड्कालाई मानव अधिकार आयोगले बयानका लागि बोलायो लगायतका खबर प्रस्तुत गरे।
0: नेपाल दर्पणमा अब बाँकी खबर। रोकथाम गर्न सकिने रोग भए पनि रेबिसका कारण नेपाल सहित विश्वमै अझै वर्षेनी हजारौं मानिसले ज्यान गुमाउनु परेको छ। विश्व रेबिज दिवसका अवसरमा सन्देश जारी गर्दै स्वास्थ्य मन्त्रालयले नेपालमा रेबिज अझै ठूलो जनस्वास्थ्य चुनौतीका रूपमा रहेको जनाएको छ। गएको आर्थिक वर्षमा मात्रै नेपालमा 2,23,000 भन्दा बढ़ी जनावरको टोकाईका घटना दर्ता भएका छन्, जसमध्ये 96% टोकाई कुकुरबाट भएको हो। नेपालमा वर्षेनी झण्डै 100 जनाको रेबिजका कारण ज्यान जाने गरेको अनुमान छ र कुल जनसंख्याको आधा हिस्सा उच्च जोखिममा रहेको छ। एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर अनुज भट्टचनका अनुसार कुकुर वा अन्य जनावरले टोकेमा घाउलाई 15 मिनटसम्म साबुन पानीले धुनुपर्छ र तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा गई खोप लगाउनुपर्छ। नेपालले सन् 2030सम्ममा कुकुरको टोकाईबाट हुने रेबिज मृत्यु शून्यमा पुर्याउने लक्ष्य राखेको छ। यसका लागि देशभरका 286 केन्द्रबाट निशुल्क खोप सेवा प्रदान गर्दै आएको छ। घरपालुवा कुकुरलाई नियमित खोप लगाउन र सामुदायिक सहकार्य बढ़ाउन मन्त्रालयले आग्रह गरेको छ।
1: संयुक्त राष्ट्रसंघीय लागू औषध तथा अपराध कार्यालय यूएनओडीसीले दक्षिण एसियामा कृत्रिम लागू औषधका फरक फरक तर एकअर्कासँग जोड़िएका अवैध बजारहरू तीव्र रूपमा विकसित भइरहेको जनाएको छ। काठमाडौँमा सार्वजनिक गरेको क्षेत्रीय

0: जन अनुसार बंगलादेशमा यावा, मालदिवसमा समुद्री तथा हवाई मार्गबाट भित्रने लागु औषध र श्रीलंकामा मेथामफेटामिन प्रमुख चुनौती बनेका छन्। नेपालको सन्दर्भमा भने ट्रामाडोल, ट्यापेन्टाडोल र कोडिन लगायतका नियन्त्रित औषधिको सीमा पार अवैध आवागमन तथा ओसार पसार मुख्य समस्याका रूपमा औलिएको छ। स्थलमार्ग, यात्रु कार्गो र कुरियर सेवा मार्फत यस्ता औषधि ओसार पसार हुने गरेको प्रतिवेदनमा उल्लेख छ। अपराधिक सञ्जालले लगातार मार्ग परिवर्तन गरिरहेकाले यसलाई रोक्न क्षेत्रीय सहकार्य, फोरेन्सिक क्षमता अभिवृद्धि र सूचना आदान प्रदान आवश्यक रहेको युएन ओडीसीले जनाएको छ।
1: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले घट्दो जनसंख्या वृद्धि दरलाई सम्बोधन गर्न विदा तथा प्रोत्साहनको व्यवस्था गर्न लागि बताउनु भएको छ। प्रतिनिधि सभा बैठकमा सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार संशोधन विधेयक प्रस्तुत गर्दै मन्त्री मेहताले सरकारी, गैर सरकारी वा निजी क्षेत्रमा कार्यरत महिलालाई कुल छ महिनाको तलब सहितको सुत्केरी विदा र पुरूष कर्मचारीलाई पत्नी सुत्केरी हुँदा 42 दिनको प्रसूति स्याहार विदा दिने प्रस्ताव गरिएको जानकारी दिनुभयो। जनसंख्या वृद्धि दर घटिरहेकोले त्यसलाई बढ़ाउन विदा र प्रोत्साहन आवश्यक हुने उहाँको भनाइ छ। यसै गरी विधेयकमा विशेष अवस्थाको गर्भपतन, बलपूर्वक गरिने गर्भपतन सम्बन्धी स्पष्ट प्रावधान र यस विपरीत कार्य गर्नेलाई सजायको व्यवस्था समेत गरिएको उहाँले जानकारी दिनुभयो।
0: भदौ 10 गतेको भोटेकोशी र त्रिशुलीमा आएको बाढ़ीपछि सञ्चालन गरेको खोज तथा उद्धार कार्य अझै चलिरहेको छ। बाढ़ी आएको एक महिनापछि अब सबैको चासो पुनर्स्थापना र पुननिर्माणतर्फ बढ़ेको छ। भोटेकोशीमा भएको विपदपछि खोज तथा उद्धार कार्य अहिले कुन अवस्थामा पुगेको छ भनेर हामीले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको उपसचिव रामबहादुर केसीलाई सोधेका छौं।
2: शुरूमा चाहिँ खोज उद्धार राहत व्यवस्थापनमा हामी बढी केन्द्रित भयौं र अहिले पनि चाहिँ अब टनेलहरूमा खोजको काम चलिराखेको छ भने अब धेरै ठाउँमा चाहिँ कनेक्टिभिटी टुटेको हुनाले रसुवाको चाहिँ आमा छोटिङ हो, गोसाईकुण्ड र उत्तर गया जस्ता गाउँपालिकाहरूमा अहिले पनि त्यहाँ राहत पुर्याउनु पर्ने एउटा उच्च प्राथमिकताको काम छ। जो चाहिँ अहिले होल्डिङ सेन्टरमा हुनुहुन्छ उहाँहरूलाई चाहिँ टेम्पोररी सेल्टरमा जीविको उपार्जनका लागि मासिक आजनासम्मका लागि 15,000 त्योभन्दा बढी भयो भने 2,000 थप्दै जाने निर्णय छ। त्यो निर्णय अनुसार चाहिँ अहिले स्थानीय तहले लाभ गराई पहिचान र कायम गर्ने कामहरू गरिराखेका छन्। अर्को हाम्रो इम्पोर्टेन्ट काम भनेको अब विस्तृत क्षति आकलन गरेर जो अब टेम्पोररी सेल्टर अथवा विगत प्रभावित हुनुहुन्छ होल्डिङ सेन्टर बसिराख्नु भएको छ उहाँहरूलाई चाहिँ स्थायी बसोबासको लागि चाहिँ व्यवस्थापन गर्ने, जस्तो त्यसको लागि धेरै च्यालेन्जिङहरू छ। जस्तो कि जग्गाको चाहिँ पहिचान गर्ने, जग्गाको व्यवस्थापन गर्ने कुराहरू छ, किनकि बाढीले गर्दा उहाँहरूको चाहिँ सुरक्षित जग्गाहरू एकदमै वास आउट भइसकेको अवस्था छ। धेरैको चाहिँ आफ्नै जग्गा पनि छैन होइन। त्यसपछि अर्को पाटो भनेको अब आफ्नै जग्गा भएकोलाई पनि अब फेरि निजी आवास गराउने भन्ने कुरा भयो। खोज उद्धार राहत व्यवस्थापनको काम चाहिँ गर्वश अब कम हुँदै गइराखेको छ भने अब हामी पुनर्निर्माण र पुनस्थापनाको काम चाहिँ बढी केन्द्रित भएर काम गरिराखेका छौँ।
1: भनेपछि यो बेपत्ता भएका व्यक्तिहरूको खोजीको काम चाहिँ अहिले नै टुङ्गिसकेका छैन, निरन्तरता पाइरहेको छ यसले।
2: केही टनेलहरूमा खोजको काम चाहिँ चलिराखेको छ होइन। अब त्यसलाई पनि हामीले चाहिँ अब टुङ्ग्याउने भन्ने किसिमले चाहिँ छलफल चाहिँ गरिराखेका छौँ होइन। अर्को पाटो भनेको अब हामीले चाहिँ मिसिङ भएका व्यक्तिहरूको सन्दर्भमा हामीले चाहिँ त्यो डाटा भेरिफिकेसनको काम पनि गरिराखेका छौँ। अब मिसिङ व्यक्तिहरूलाई चाहिँ मृत्यु सरह चाहिँ घोषणा गर्ने, उहाँहरूको मृत्यु दर्ता गर्ने र मृत्यु दर्ता गरिसकेपछि उहाँले सुविधाहरू पाउने, जस्तो कि इन्सुरेन्सका कुराहरू होला, ब्याङ्किङ कारोबारका कुराहरू, जग्गा चाहिँ तपाईँ सम्पत्तिका विषयहरू होला होइन, त्योसँग सम्बन्धी विषयहरूलाई पनि टुङ्ग्याउनु पर्नेछ। त्यसको लागि हाम्रो कानुन संशोधनका कामहरू पनि भइराखेको छ। अन्य चाहिँ तपाईँको यो विपदको सन्दर्भमा केही कानुनहरूमा चाहिँ अलिकति सुधार गर्नुपर्ने भएको हुनाले, जस्तो कि वनको जग्गा उपयोग गर्ने विषयमा कानुनी रूपमा नै टुङ्ग्याउने गरेर हामीले चाहिँ प्रस्तावहरू तयार पारिराखेका छौँ र त्यही अनुसारले काम भइराखेको अवस्था।
1: विपद व्यवस्थापन प्राधिकरण अन्तर्गत नै रहेर भोटेकोशीका लागि यो छुट्टै संयन्त्र वा बोर्ड बनाउने भन्ने कुराहरू पनि थियो, त्यो चाहिँ के भइरहेछ?
2: विपदलाई चाहिँ एउटा खोज उद्धार राहत व्यवस्थापनको च्यानलबाट चाहिँ हामीले गर्छौँ। त्यो भनेको चाहिँ सुरक्षा निकाय प्लस राष्ट्रिय विपद जोखिम नियन्त्रण व्यवस्थापन प्राधिकरणको अब समग्र व्यवस्थापनमा हुने हो र त्यसबाहेक अब जिल्लाका चाहिँ संयन्त्रहरू स्थानीय तहसम्मको संयन्त्रहरू जोडिन्छ। अर्को पाटो भनेको पुनर्निर्माण तथा पुनस्थापना हो। त्यसमा चाहिँ पनि अब हाम्रो चाहिँ सडक हो भने त्यो सडक विभाग जोडिएला होइन। अब तपाईँको चाहिँ स्वास्थ्य अथवा चाहिँ अरू चाहिँ सेवा सुचारूका विषय हुन् भने स्थानीय तह पनि त्यहाँ जोडिन सक्छ अथवा चाहिँ संघीय प्रादेशिक चाहिँ संयन्त्रहरू पनि त्यसमा जोडिन सक्छन्। निजी आवासको सन्दर्भमा फेरि राष्ट्रिय विपद जोखिम नियन्त्रण व्यवस्थापन प्राधिकरण चाहिँ जोडिन्छ भने अब त्यसमा स्थानीय तहको पनि भूमिका हुन्छ, जिल्लाको पनि भूमिका हुन्छ र अब हाम्रो चाहिँ यो पूर्वाधार विकास मन्त्रालयले पनि त्यसमा चाहिँ भूमिका खेल्नुपर्ने हुन्छ। भनेपछि यो चाहिँ अब बहुआयामिक कामहरू छ भनेको हामीले समन्वय, सहकार्य, सहअस्तित्व, सहभागितात्मक तरिकाले त्यसलाई अगाडि बढाउनु पर्ने हुन्छ। अब त्यही अनुसार अब आवश्यक पर्यो भने त्यस्ता संयन्त्रहरू पनि बन्न सक्छन्।
1: पुनस्थापना र पुननिर्माणको काममा चाहिँ अहिलेदेखि शुरू हुन्छ भन्ने चासो पनि बढ्या छ नि।
2: काम शुरू भइसकेको छ। जस्तो यसको चाहिँ मुख्य काम भनेको के हो भने लाभग्राही पहिचानलाई कायम गर्ने मुख्य काम हो होइन, त्यो लाभग्राही पहिचानलाई कायम भइसकेपछि त्यो टेम्पोरेरी सेल्टरदेखि लिएर मैले अगाडि भनेको जीविकोपार्जन र बसोबास सम्बन्धी जो 15,000 तोकिएको छ नेपाल सरकारबाट मासिक रूपमा अधिकतम 6 महिनाको लागि, त्यो चाहिँ राहत दिने चाहिँ बाटो खुल्छ भने अर्को बाटो भनेको फेरि अब हामीले त्यहाँ जति पनि क्षतिग्रस्त निजी आवासहरू छन् अथवा चाहिँ अन्य कुराहरू छ त्यसको चाहिँ विद्युत क्षति आकलन गर्नुपर्ने हुन्छ र त्यसको आधारमा फेरि हामीले चाहिँ कसको चाहिँ घरहरू बनाइदिनुपर्ने हो होइन, भोलि चाहिँ अब स्थानान्तरण गर्नुपर्ने पनि कुराहरू छन् र त्यो अहिले फेरि बस्ती बसाल्दाखेरि हामीले सुरक्षित ठाउँमा चाहिँ बसाल्नु पर्यो अहिलेको जस्तै, फेरि हामी ती विषयलाई पनि एकदम सूक्ष्म ढङ्गले चाहिँ योजनाबद्ध टिमहरू बनाएर काम भइराखेको छ, यो सँगसँगै चाहिँ यो पुनर्निर्माण पुनस्थापना काम पनि अब अगाडि बढिसकेको स्थिति छ।
0: उहाँ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव रामबहादुर केसी, नेपाल दर्पणमा खबरकै सिलसिला। दशैं तिहार र छठ लगायत चाडपर्वमा सार्वजनिक यातायातलाई सरल, सुरक्षित र मर्यादित बनाउन प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले सरकारलाई निर्देशन दिएको छ। आज बसेको समितिको बैठकले यात्रुले भोग्ने शास्ति, टिकटमा हुने ठगी र दुर्घटना जोखिम न्यूनीकरणका लागि प्रभावकारी कार्ययोजना ल्याउन पूर्वाधार विकास मन्त्रालयलाई सचेत गराएको हो। बैठकमा समितिका सभापति आशिष गजुरेलले यात्रुले शास्ति भोग्नु परेमा वा असुरक्षित यात्राको अवस्था देखिएमा जिम्मेवार निकायलाई कार्यवाही गर्ने चेतावनी दिनुभयो। बैठकमा पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले बाढ़ी पहिरोले अवरूद्ध भएका मुख्य राजमार्गहरू दशैं अघि नै सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाउनुभयो। विशेष गरी पृथ्वी राजमार्गलाई 24 घण्टाभित्र र बीपी राजमार्गलाई दशैं अगावै खुलाउने लक्ष्यका साथ काम भइरहेको उहाँको भनाई छ। छलफलका क्रममा सांसदहरूले मौसमी योजनामा मात्र सीमित नभई दिगो यातायात पुनर्संरचना गर्नुपर्ने, बस पार्क बाहिरबाट जथाभावी यात्रु चढ़ाउने प्रवृत्ति रोक्नुपर्ने र राजधानी काठमाडौँका प्रमुख सड़कमा ट्राफिक पूर्वाधार चुस्त बनाउनु पर्नेमा जोड़ दिएका छन्। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
3: मौसम र बाढ़ी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौं। मोबाइल चार्जमा राखौं। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौं।
1: बाढ़ीको चेतावनी पाउना साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
3: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरकै विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
2: अब बाँकी खबर। मध्य प्रदेश सरकारले प्रदेशको सार्वजनिक वित्त व्यवस्थापन पीएफएम प्रणालीको पहिलो मूल्यांकन प्रतिवेदन सार्वजनिक गरेको छ। प्रदेश सरकार, एसियाली विकास बैंक एडीबी र सेजनको संयुक्त आयोजनामा जनकपुरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री कृष्ण प्रसाद यादव, अर्थमन्त्री युवराज भट्टराई र एडीबीका देशीय निर्देशक अर्नो काउसवाले संयुक्त रूपमा प्रतिवेदन सार्वजनिक गर्नुभएको हो। आर्थिक वर्ष 2078-79 दुई हजार 2080-81 सम्मको अवधिलाई समेटेर 32 कार्य सम्पादन सूचक र 98 आयाममा गरिएको अध्ययनमा मध्य प्रदेशले समग्रमा डी प्लस अंक प्राप्त गरेको छ। प्रतिवेदनले समयमै बजेट स्वीकृत हुनु, बजेट वर्गीकरण अन्तर्राष्ट्रिय मापदण्ड अनुकूलन हुनु, करदाता सम्बन्धी सूचना सहज हुनु र खर्च बक्यौता न्यून हुनुलाई सबल पक्षका रूपमा औल्याएको छ। तर राजस्व र खर्चको वास्तविक उपलब्धि न्यून हुनु, बजेट निर्माणमा नागरिक सहभागिता सीमित हुनु, सार्वजनिक लगानी व्यवस्थापन कमजोर हुनु र लेखा परीक्षण प्रतिवेदनमाथि प्रदेश सभामा समीक्षा हुन ढिलाइ हुनुलाई प्रमुख कमजोरी देखाएको छ। कार्यक्रममा मुख्यमन्त्री यादवले प्रतिवेदनले वित्तीय व्यवस्थापन सुधारका लागि स्पष्ट मार्गचित्र दिएको बताउनुभयो। एडीबीका देशीय निर्देशक अर्नो काउसवाले अबका दिनमा पेफाका निष्कर्षलाई स्पष्ट प्रतिबद्धता र मापन योग्य सुधारमा रूपान्तरण गर्नुपर्नेमा जोड़ दिनुभयो।
1: हप्ताको पहिलो कारोबार दिन शेयर बजार घटेको छ। शेयर बजार परिसूचक निफ्टी आज 16.47 अंकले घटेर 2613.33 बिन्दुमा झरेको छ। आज व्यापार बाहेक सबै समूहको उपसूचक घटेकोमा जल विद्युत लगानी र निर्जीवन बीमा समूह 1% भन्दा धेरैले ओह्राल लागेको छ। आज निफ्टीसँगै कारोबार रकम पनि घटेको छ। गएको बिहिबार 5.44 अर्ब रूपियाँको कारोबार भएकोमा आज 357 कम्पनीको 1.31 करोड़ कित्ता शेयर 5.38 अर्ब रूपियाँमा किनबेच भएको छ।
2: नारायणी नदीमा आएको भीषण बाढ़ीका कारण चितवन राष्ट्रिय निकुञ्जबाट बगेको एउटा गैड़ा नवल परासीको सुस्तामा भेटिएको छ। सुस्ता गाउँपालिका 4 बिहान झण्डै 5 वर्षको गैड़ा फेला परेको हो। निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार गैड़ाको निरन्तर निगरानी भइरहेको छ र उसलाई समातेर सुरक्षित रूपमा निकुञ्ज फर्काउने तयारी भइरहेको छ। भौगोलिक जटिलताका कारण भारतीय बाटो र डुंगा प्रयोग गरी गैड़ाको उद्धार गरिन्छ। यसअघि 2074 सालको ठूलो बाढ़ीमा बगेर भारत पुगेका 12 गैड़ाको सफल उद्धार गरिएको थियो।
1: नेपाल दर्पणमा अब विदेशका खबर। चीनले पाकिस्तानी नागरिकलाई अन्तरिक्षमा लैजाने तयारी गरेको छ। आफ्नो अन्तरिक्ष कार्यक्रमको इतिहासमा पहिलो पटक कुनै विदेशी नागरिकलाई अन्तरिक्षमा लैजान लागेको चीनले पाकिस्तानका 2 पाइलटहरू जिसान अली र खुर्रम दाउदलाई अहिले तालिम दिइरहेको छ। समाचार संस्था रोइटर्सका अनुसार पाकिस्तानका लागि आफ्ना नागरिक अन्तरिक्षमा जाने यो पहिलो उडान हुनेछ। यो परियोजनामा अन्तिम चरणमा पर्ने 1 पाइलट चिनिया रकेट मार्फत चिनिया अन्तरिक्ष स्टेशन तियायोङतर्फ प्रस्थान गर्नेछन्। अन्तिम अन्तरिक्ष यात्रीको छनौट अक्टोबरको मध्यदेखि अन्त्यसम्ममा हुनेछ। छानिएका यात्रीले अन्तरिक्षमा रहँदा जहाज उडाउने नभई पेलोड स्पेसलिस्टका रूपमा वैज्ञानिक प्रयोगहरू सञ्चालन गर्नेछन्। विशेष गरी खाद्य सुरक्षा र जलवायु परिवर्तन विरूद्ध लड्न मद्दत पुर्याउने जैविक प्रविधि सम्बन्धी 4 महत्वपूर्ण अनुसन्धानहरू अन्तरिक्ष कक्षमा गरिनेछ। अन्तरिक्ष स्टेशनमा रहँदा चिनिया भाषामै सम्वाद गर्नुपर्ने भएकोले दुवै पाइलटले अहिले भाषा तालिमका साथै शून्य गुरूत्वाकर्षण, सेन्ट्रिफ्युज ड्रिल र उपकरण मर्मत सम्बन्धी अभ्यास गरिरहेका रोइटर्सको खबरमा उल्लेख छ। पाकिस्तानसँग आफ्नै प्रक्षेपण यान नभएकोले यो यात्रा चीनमै पूर्ण रूपमा निर्भर छ। छनौट हुने अन्तरिक्ष यात्री झण्डै 1 अन्तरिक्षमा बिताएर चिनिया चालक दलका सदस्यहरूसँगै पृथ्वीमा फर्कनेछन्। यस मिशनलाई पाकिस्तानका वैज्ञानिक तथा शोधकर्ताहरूका लागि अन्तर्राष्ट्रिय मंचमा आफ्नो क्षमता देखाउने एक दुर्लभ अवसरको रूपमा हेरिएको छ।
2: भारतको कक्रो जनता पार्टी सीजेपीले आउँदो अक्टोबर 2 जेल भरो आन्दोलन शुरू गर्ने घोषणा गरेको छ। सीजेपीका संस्थापक अभिजित दिप्केले आज नयाँ आन्दोलनका बारेमा घोषणा गर्नुभएको हो। अभिजित दिप्केले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा एक पोस्ट सार्वजनिक गर्दै अक्टोबर 2 मुम्बईको शिवाजी पार्कमा जेल भरौं आन्दोलन गर्ने जानकारी दिनुभएको छ। यो पोस्टमा सीजेपीका संस्थापक दिप्केले प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामाको माग दोहोर्याउनु भएको छ। प्रमुख निर्वाचन आयुक्तले आफ्नो पदबाट राजीनामा नदिएमा अक्टोबर 2 आन्दोलन शुरू हुने सीजेपीले यस अघि नै बताएको थियो। यद्यपि सीजेपीले मुम्बईमा विरोध प्रदर्शन गर्ने अनुमति पाएको छैन, यसमा प्रक्रिया यसमा प्रतिक्रिया जनाउँदै दिपकेले नागरिकको आवाज दबाउने यस्ता प्रयासहरू स्वीकार्य नहुने बताउनु भएको थियो। काँग्रेस जनता पार्टीले निर्वाचन आयोगको काम कार्यवाहीप्रति प्रश्न उठाउँदै आएको छ। यो आन्दोलन मतदाता नामावली सम्बन्धी निर्णय तथा मतदाता नामावलीको विशेष गहन पुनरावलोकन एसआईआर अभ्यासलाई लिएर निर्वाचन आयोगमाथि भइरहेको विवादका बीच हुन लागेको हो। यद्यपि आयोगले आफ्नो काम कार्यवाहीमा कुनै अवरोध नरहेको बताएको छ।
1: नेपाल दर्पणमा अब खेल खबर। बाँकेको नेपालगंज रंगशालामा उच्च क्षमताको प्रकाश प्रणाली फ्लड लाइट जडान गरिने भएको छ। सरकारले मुख्य शहरमा व्यवसायिक खेलकुदको विकाससँगै रात्रिकालीन प्रतियोगिता सञ्चालन गर्ने योजना अनुसार नेपालगंज रंगशालालाई फ्लड लाइट जडान सहित स्तरोन्नति गर्न लागेको हो। फ्लड लाइट जडानपछि रात्रिकालीन समयमा खेलकुद गतिविधि सञ्चालन गर्न सहज भई खेल पर्यटन प्रवर्धनमा टेवा पुग्ने अपेक्षा छ। मध्य पश्चिम क्षेत्रीय खेलकुद विकास समितिका पूर्व अध्यक्ष भीम ओलीले फ्लड लाइट जडानले त्यहाँको खेलकुद गतिविधिलाई नयाँ गति दिने बताउनुभयो। जिल्ला खेलकुद विकास समिति बाँकेका पूर्व अध्यक्ष मोहित शाहले मैदानको सतह पानी निकास लगायत पक्षमा सुधारको खाँचो औल्याउनुभयो। रंगशालामा खेलकुद तथा अन्य कार्यक्रम सञ्चालनबाट आमदानीका स्रोत बढ़न गई मरमतलाई निरन्तरता दिन सकिने सरकारवालाको भनाइ छ।
2: र एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटको क्वार्टर फाइनलमा भोलि नेपालले श्रीलंकासँग खेल्दैछ। यो खेल भोलि बिहान पाउने 6 बजे करोगी स्पोर्ट्स पार्कमा शुरू हुनेछ। प्रतियोगितामा नेपाल समूह एको विजेता बन्दै क्वार्टर फाइनलमा पुगेको थियो। एसियाली खेलकुदमा नेपाल र श्रीलंका बीच 16 वर्षपछि भेट हुन लागेको हो। यसअघि सन् 2010 भएको प्रतियोगिताको क्वार्टर फाइनलमा नेपाल श्रीलंकासँग 2 विकेटले पराजित भएको थियो। यसैबीच भोलि हुने नेपाल र श्रीलंका बीचको क्वार्टर फाइनल खेलमा वर्षाको सम्भावना छ। यो खेल वर्षाका कारण हुन नसकेमा आईसीसी वरियताका आधारमा श्रीलंका सेमी फाइनलमा पुग्नेछ भने नेपाल बाहिरिनेछ। नेपालले यो खेल जित्यो भने इतिहास रच्दै सेमी फाइनलमा पुग्नेछ र भारतसँग प्रतिस्पर्धा हुनेछ। आज भएको पहिलो र दोस्रो क्वार्टर फाइनल खेल पनि वर्षाका कारण रद्द हुँदा भारत र पाकिस्तान वरियताका आधारमा सेमी फाइनलमा पुगेका थिए। प्रतियोगिताको चौथो क्वार्टर फाइनलमा भोलि बिहान 10:15 बंगलादेश र मलेसिया बीच खेल हुनेछ।
1: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
2: मनाङको हिमलुङ हिम पहिरोमा हराएका मध्ये 4 जनाको शव भेटियो। 12 जना बेपत्ताको खोजी चल्दै। जड़ीबुटी संकलन गर्न गएका हुम्लाका 10 र मुगुका 2 जना सम्पर्कविहीन। उद्धारका लागि हेलिकप्टर पठाउन माग।
1: पूर्व प्रधान न्यायाधीश देवरालाई पक्राउ गरेको घटनामा विपक्षीद्वारा संसदमा सरकारको कड़ा विरोध। एसएसपी खड्कालाई मानव अधिकार आयोगले बयानका लागि बोलायो।
2: नेपालमा रेबिज रोग अझै गम्भीर चुनौती। कुकुर लगायत जनावरको टोकाई लगतै उपचार गर्न स्वास्थ्य मन्त्रालयको आग्रह।
1: पाकिस्तानी नागरिकलाई अन्तरिक्षमा लैजाने चीनको तयारी। विशेष वैज्ञानिक प्रयोगमा सहभागी हुन पाउनु पाकिस्तानका लागि दुर्लभ अवसर।
2: र नेपालगंज रंगशालामा फ्लड लाइट जडान गरिँदै एसियाली खेलकुद क्रिकेटमा नेपाल र श्रीलंका बीचको खेल वर्षाले बिथोलिने चिन्ता।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश दिवाली र भजेन्द्र बस्नेत पनि विदा हुन्छौं। उमालेको वा शुद्धिकरण गरेको पानी पिउने गरौं। नमस्कार।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
1: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
2: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
1: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि। त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन। नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
3: जेनुन नै ठिक छ, जेनुन नै ठिक छ।
4: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
1: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
3: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
1: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्रणाली, भारगंगा एक बैरिया, कपिल वस्तु।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 98570-50-243, 98026-25-243 र 98013-51-417।
5: दसैँ आयो, नयाँ बाइक चढ्ने सोचमा हुनुहुन्छ? त्यसो भए यो दसैँ बनाऊ अझै विशेष।
3: बजाजले ल्याएको छ बजाज गेम अफ पावर, खेल्ने
5: हो नि, खेल्ने हो, जित्ने हो।
6: यस दसैँमा बजाज मोटरसाइकल वा चेतक स्कुटर खरिद गर्नुहोस् र जित्नुहोस् 1,00,000 रुपियाँसम्मको पुरस्कार। स्मार्ट वाच र बजाजका विशेष उपहार सँगै अभियानका भाग्यशाली विजेताले रविन्द्र झाट, CR7 हुर्रा अर्थात चन्दन गौतम र दिपेन्द्र सिंह ऐरीसँग प्रत्यक्ष भेट्ने मौका पाउनेछन्।
5: कुनै पनि बजाज बाइक खरिदमा पाउनुहोस् रु 7,000 देखि 1,00,000 सम्मको छुट।
3: त्यसैले यो दसैँमा बजाज किन्नुहोस् र सहभागी बन्नुहोस् गेम अफ पावरमा।
6: केदारनाथ अटोमोबाइल्स प्रणाली, बारगंगा एक बैरिया, तपाईँको आफ्नै बजाज शोरूम।
5: सम्पर्क नम्बर 98570-50-243, 98013-51-417 र 98013-51-423।

0: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमा। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छ। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761025230।
1: युनाइटेड अस्पताल बारगिन्दा चार ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
2: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
1: हाड जोड्ने नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्ने सम्बन्धी समस्या, हड्डी भाँचिएको, रदहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथ रोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
3: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन, स्तनमा गाँठागुठी, खोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
4: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठ्यघर सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा बन्ध्याकरण सेवा, महिनावारी गडबडी, सदो पेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाझोपन, पाठ्यघरको क्यान्सरको जाँच तथा परामर्श।
1: वरिष्ठ एनेस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
3: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
2: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिल वस्तु, सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
1: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
4: हरेक गहनामा लुकेको हुन्छ एउटा सुन्दर सम्झना, विवाहको खुसी, तीजको उल्लास अनि मायाको चिनो।
5: ती अविस्मरणीय क्षणलाई अझ विशेष बनाउन आउनुहोस् जय सुब्बा देउराली सुनचानी पसल, बारगंगा 2 पिपरा, कपिल वस्तु।
6: उचित मूल्य र आत्मीय सेवा, पुराना गहना साटेर नयाँ बनाउने सुविधा, कम्प्युटराइज बिल र भरपर्दो ग्यारेन्टी।
5: जय सुब्बा देउराली सुनचानी पसल, विश्वासले रोज्ने नाम, सौन्दर्यले चिन्ने पहिचान, बारगंगा 2 पिपरा, कपिल वस्तु। सम्पर्क नम्बर 98-570-56-249 र 98-075-18-346।
7: चाँदीका आकर्षक डिजाइनका गरगहना किन्ने सोचमा हुनुहुन्छ? अब तपाईँको रोजाइको पहिलो गन्तव्य बनेको छ लुम्बिनी खाती सुन चाँदी पसल।
4: पुराना सुन चाँदी साट्न, नयाँ गरगहना बनाउन तथा आफूले चाहेको डिजाइन अनुसार अर्डर गर्न अवश्य सम्झनुहोस्
8: लुम्बिनी खाती सुन चाँदी पसल, बारगंगा 4 जितपुर कपिल वस्तु।
4: प्रोपराइटर दिल बहादुर खाती, सम्पर्क नम्बर 98-570-31-569। अर्जुन खाती, सम्पर्क नम्बर 98-570-78-403।
9: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना। विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ बीएनबी हस्पिटलका हाडजोडले नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बालरोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
7: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक, अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाडजोर्नीका समस्याहरू, प्यारालाइसिस, गोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यापिएको, भाँचिएको, हाडजोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
9: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पद बुचवल, साझा हस्पिटलको अगाडि।
7: सम्पर्क नम्बर 071534905, 071553905 र मोबाइल 98570810।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री
1: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: नमस्कार, सामुदायिक रेडियोबाट आवाजको साँझ 7 बजेको बुद्ध खबरमा यहाँलाई हार्दिक स्वागत छ। खबरसँगै उपस्थित भएकी छु शोभा भूषाल। तपाईँ यो खबर एफएम ब्यान्डको 99.2 समेघासँगै इन्टरनेट अनलाइन www.budhawaz.com हाम्रो पात्र र बुद्ध आवाज मिडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरिकै साथ प्रत्यक्ष सुन्न सकिन्छ। बुद्ध खबरमा अब खबरको सिलसिला शुरू गरौं। प्रमुख खबरका शीर्षकहरूबाट लुम्बिनीमा चार दिनमा 78 विपत्का घटना, 6 जनाको मृत्यु, 1,280 जना विस्थापित। कारागारमा क्षमताभन्दा बढ़ी कैदी बन्दी, व्यवस्थापनमा चुनौती, संरचना तथा आवश्यक पूर्वाधारको व्यवस्थापन गर्न आवश्यक। भारतीय माछाको आयात बढ़दा स्थानीय किसान संकटमा, स्थानीय उत्पादनलाई संरक्षण र प्रोत्साहन गर्न सम्बन्धित निकायसँग आग्रह। कपिलवस्तुमा घर अगाडि पार्किङ गरिएको टाटा विंगर चोरी, विभिन्न नाका तथा सम्भावित आवत जावत हुने क्षेत्रमा चेकजाँचमा कड़ाई, घटनाबारे थप अनुसन्धान जारी। चाडपर्वमा यात्रुले फोक्ने शास्ति रोक्न सरकारलाई संसदीय समितिको निर्देशन, दशैं अघि पृथ्वी र बीपी राजमार्ग सञ्चालनमा ल्याउने तयारी, भाड़ा नबढ़ाउने व्यवसायको प्रतिबद्धता। र नेपालमा रेबिजबाट वार्षिक 100 जनाको मृत्यु, 96% जनावरको टोकाई, कुकुरबाट समयमै खोप लगाउन चिकित्सकको आग्रह।
1: खुशीको खबर, विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिलवस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
2: शुभारम्भको अवसरमा विशेष छुट। थप जानकारीका लागि आले डेन्टल, बाढगंगा 1 जितपुर, कपिलवस्तु, एभरेस्ट ब्याङ्क नजिकै।
3: यो बाइक बिग्रेर हैरानै पार्यो। जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
4: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
3: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
4: पैसा नपुगेर के भयो त? बाढगंगा अटो टेडर्समा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
3: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
4: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
0: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाढगंगा अटो ट्रेडर, बाढगंगा 1 बैरिया, कपिलवस्तु।
1: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा, बाढगंगा अटो ट्रेडर्स। पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौ।
0: सम्पर्क नम्बर 076-550-111, 98-570-31-363 र 98-019-43-064। अब समाचार विस्तारमा। लुम्बिनी प्रदेशमा असोज 8 देखि 11 गतेसम्म 4 दिनको अवधिमा 78 विपत्का घटना भएका छन्। प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार विपत्का घटनामा परि 6 जनाको मृत्यु भएको छ भने 1 जना घाइते भएका छन्। विपत्का कारण प्रदेशभर 1,280 जनालाई सुरक्षित स्थानमा सारिएको छ। यस अवधिमा 27 घर पूर्ण रूपमा क्षति भएका छन् भने 56 घरमा आंशिक क्षति पुगेको 16 घर डुबानमा परेका छन् भने 170 घर जोखिममा रहेका छन्। केन्द्रका अनुसार सबैभन्दा बढ़ी पहिरोका 31 घटना भएका छन्। पहिरोमा परि 5 जनाको मृत्यु र 1 जना घाइते भएका छन्। पहिरोका कारण 480 जना विस्थापित भएका छन्। यस्तै 10 घर पूर्ण र 8 घर आंशिक रूपमा क्षति भएका छन् भने 100 घरमा जोखिम रहेको छ। डुबानका 26 घटनामा 778 जनालाई सुरक्षित स्थान डुबानमा सारिएको छ। डुबानका कारण 9 घर पूर्ण र 13 घर आंशिक रूपमा क्षति भएका छन् भने 16 घर डुबानमा परेका छन्। 80 घर जोखिममा रहेको विवरणमा उल्लेख छ। यस्तै हावाहुरीका 13 र बाढ़ीका 8 घटना भएका छन्। हावाहुरीका कारण एकजनाको मृत्यु भएको छ भने 1 डाकघर पूर्ण र 35 घरमा आंशिक क्षति पुगेको छ। बाढ़ीका कारण 22 जना विस्थापित भएका छन् भने 7 घर पूर्ण रूपमा क्षति भएका छन्। जिल्लागत रूपमा अर्घाखाँचीमा सबैभन्दा बढ़ी 15 विपत्का घटना दर्ता भएका छन्। त्यसपछि बाँकेमा 13, गुल्मीमा 10 घटना भएका छन्। पाल्पामा पहिरोका कारण 5 जनाको मृत्यु भएको छ भने 1 घाइते भएका छन्। रोल्पामा हावाहुरीका कारण 1 मृत्यु भएको छ। विस्थापनतर्फ नवलपरासीमा सबैभन्दा बढ़ी 700 जना प्रभावित भएका छन्। गुल्मीमा 298 र अर्घाखाँचीमा 171 जनालाई सुरक्षित स्थानमा सारिएको छ। विपदका कारण प्रदेशभर अनुमानित 40,17,000 रूपियाँ बराबरको आर्थिक क्षति भएको छ। आर्थिक क्षतिमा दाङ सबैभन्दा अगाडि छ। दाङमा 22,10,000 रूपियाँ बराबरको क्षति भएको विवरणमा उल्लेख छ। नवलपरासीमा 5,60,000, बर्दियामा 5,57,000 क्षति भएको छ। विपदका घटनामा घर बाहेक अन्य भौतिक संरचनामा समेत क्षति पुगेको छ। 6 गौठ पूर्ण र 4 आंशिक रूपमा क्षति भएका छन्। 75 पशु चौपायमा क्षति भएको छ। बाढ़ीका कारण दाङ गुल्मी रूकुम पूर्वमा 1 पुलमा क्षति पुगेको छ। यस्तै दाङ रूकुम पूर्व र रूपन्देहीमा 1 विद्यालय क्षतिग्रस्त भएका छन्। बाँकेका 2 तथा नवलपरासी अर्घाखाँची रूकुम पूर्व र रूपन्देहीमा 1 उद्योगमा क्षति पुगेको छ। अर्घाखाँची नवलपरासी दाङ र पाल्पाका सरकारी कार्यालयमा पनि क्षति पुगेको पीओसीले जनाएको छ। पाल्पामा 2 सवारी साधनमा समेत क्षति पुगेको छ। तीन दिनदेखि लगातार पहिरोको झरीसँगै चलेको हावाहुरीले बर्दियामा भित्राउन लागेको धानबालीमा क्षति पुर्याएको छ। करिब 10% धानबाली ढलेको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय बर्दियाका सूचना अधिकारी फिरतुन चौधरीले बताउनु भएको छ। पालिकाबाट प्राविधिकको प्रारम्भिक तथ्याङ्क संकलन गरिरहेकाले क्षतिको यकिन गर्न केही समय लाग्ने उहाँले बताउनु भएको छ। मुसलधारी वर्षाका कारण बर्दियाको 50,000 भन्दा बढ़ी हेक्टरमा लगाइएको धानबारीमा क्षति पुगेको छ। धान काट्ने ताईमा रहेका र काटेर भित्राउने चोटारोमा रहेका बर्दियाका किसानलाई मुसलधारी पानीसँगै आएको हावाहुरीले निराश बनाएको छ। जिल्लाको 8 पालिकामा कार्यदेखि गरेको काट्ने अवस्थामा रहेको धानबालीमा क्षति पुगेको छ। नवलपरासीको देवसुली नगरपालिका 16 टाँगीकोट स्थित नारायणगढ़ बुटवल सड़क खण्ड अन्तर्गत चाइना कम्पनीको परिसरमा ट्र्याक्टरको ट्राली पल्टिँदा 1 महिलाको मृत्यु भएको छ। लो 2T 6811 नम्बरको ट्र्याक्टरको ट्रालीमा कम्पनीको ब्लक लोड गरिरहेको थियो। ट्रालीको पछाडिपट्टि बसिरहेकी देवसुली नगरपालिका 4 करिब 40 मनकुमारी स्वती मगर ट्राली घोप्टिँदा त्यसको ठालले चापिएर घाइते हुनुभएको थियो। ट्रालीले टाउकोदेखि कम्मरसम्मको भाग च्यापिएपछि उहाँको घटनास्थलमै मृत्यु भएको हो। कपिलवस्तु कारागारमा क्षमता भन्दा 76 बढ़ी कैदीबन्दी रहेकाले व्यवस्थापनमा चुनौती देखिएको छ। करिब 350 क्षमता रहेको उक्त कारागारमा हाल 426 कैदीबन्दी रहेको कारागारका प्रमुख मान बहादुर सारूले जानकारी दिनुभएको छ। कारागार व्यवस्थापन विभागले पछिल्लो समय 50 महिला कैदीबन्दी समेत कपिलवस्तु कारागारमा थप गरेको छ। यससँगै पुरूष कैदीबन्दी मात्रै राखिँदै आएको कारागारमा महिला कैदीबन्दी थपिएपछि व्यवस्थापनमा थप चुनौती देखिएको छ। कारागारका प्रमुख सारूका अनुसार ब्लक 1 एफमा 180 जनाको क्षमता रहेको भए 227 जना ब्लक बीमा 172 जनाको क्षमता रहेकोमा 169 जना कैदीबन्दी रहेका छन्। उहाँले क्षमता भन्दा बढ़ी कैदीबन्दी हुँदा बसोबास स्वास्थ्य सरसफाई तथा दैनिक व्यवस्थापनमा समस्या हुने गरेको बताउनु भएको छ। उपलब्ध संरचनाको क्षमता भन्दा कैदीबन्दीको संख्या बढ़ी छ, त्यसैले व्यवस्थापनमा चुनौती छ। उहाँले भन्नुभयो, विक्रम सम्बत 1985 स्थापना भएको कारागारको 1995 स्थापना भएको कारागारको भौतिक संरचना पुरानो भएकाले कैदीबन्दीको संख्या अनुसार थप संरचना र आवश्यक पूर्वाधारको व्यवस्था गरिनुपर्ने उहाँले बताउनु भएको छ। भारतीय माछाको आय तथा बिक्री बढ़ेपछि कपिलवस्तुका स्थानीय माछा किसान समस्यामा परेका छन्। सन् 1985 स्थापना भएको कारागारको 1995 स्थापना भएको कारागारको भौतिक संरचना पुरानो भएकाले कैदीबन्दीको संख्या

0: स्थानको गुनासो रहेको छ। कृष्णनगर, बहादुरगंज, चन्द्रौटा लगायतका बजारमा भारतीय माछा प्रति किलो 200 देखि 300 रूपियाँसम्ममा बिक्री हुने गरेको छ। स्थानीय किसानले उत्पादन गरेको माछाको मूल्य करिब 300 देखि 400 रूपियाँसम्म पर्ने व्यापारीहरूले बताएका छन्। मूल्यमा अन्तर भएपछि उपभोक्ताको रोजाई सस्तो भारतीय माछातर्फ जाने गरेको उनीहरूको भनाइ छ। माछा किसान जम्मान खानले पोखरी निर्माण, फुरा, दाना, औषधि र मजदूरीमा ठूलो लगानी गरे पनि उत्पादनले बजारमा उचित मूल्य नपाउँदा समस्या परेको बताउनु भएको छ। उहाँले बैंकबाट ऋण लिएर व्यवसाय सञ्चालन गरेका किसानलाई माछा बिक्री नहुँदा किस्ता र ब्याज तिर्न समेत कठिन भएको छ। किसानहरूले सीमाबाट हुने माछाको आयात, ढुवानी र बजारमा बिक्री वितरणको प्रभावकारी अनुगमन गर्न माग समेत गरेका छन्। साथै आवश्यक कागजात र स्वास्थ्य परीक्षणको व्यवस्था कड़ाईका साथ लागू गर्दै स्थानीय उत्पादनलाई संरक्षण र प्रोत्साहन गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्। कपिलवस्तु नगरपालिका एक बहादुरगंज चोकबाट घर अगाडि पार्किङ गरिराखिएको यात्रुवाहक टाटा विंगर गाड़ी चोरी भएको छ। स्थानीय राफिक खानको स्वामित्वमा रहेको B1658 नम्बरको टाटा विंगर गाड़ी गए राति चोरी भएको हो। गाड़ी धनी खानका अनुसार सधैँ बेलुका घर अगाडि गाड़ी पार्किङ गरेर राखिएको थियो, तर बिहान उठेर हेर्दा पार्किङ स्थलमा गाड़ी नदेखिएपछि मात्रै चोरी भएको थाहा भएको उहाँले बताउनु भएको छ। घटना थाहा पाए लगत्तै पीड़ित पक्षले प्रहरीलाई जानकारी गराएपछि कपिलवस्तु प्रहरीले गाड़ीको खोजी तथा घटनाबारे अनुसन्धान अघि बढ़ाएको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब परीक्षक डीएसपी रिपेन्द्र कुमार सिंहका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा सीसीटीभी फुटेज जाँच गर्दा चोरी भएको गाड़ी भैरहवा जाने बाटोतर्फ लगिएको देखिएको छ। प्रहरीले गाड़ीको खोजीका लागि जिल्लाका विभिन्न नाका सम्भावित आवत जावत हुने क्षेत्रमा चेक जाँच कड़ा पारेको जनाएको छ। साथै सीसीटीभी फुटेज र प्राप्त हुलियाका आधारमा गाड़ी तथा चोरीमा संलग्न व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। कपिलवस्तुको शिवराज नगरपालिकाले स्वच्छ चुलो कार्यक्रम अन्तर्गत नगरवासीबाट माग संकलन गर्ने भएको छ। हरित जलवायु कोष र वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रको सहकार्यमा कार्यक्रम सञ्चालन गर्न लागि नगरपालिकाले जनाएको छ। नगरपालिका अन्तर्गत विद्युतीय चुलो तह 3 को सुधारिएको चुलो र घरासी बायोग्यास सम्बन्धी उपभोक्ताले आफूलाई आवश्यक प्रविधि छनौट गर्न सक्नेछन्। सूचना प्रकाशित भएको मितिले 15 दिनभित्र सम्बन्धित वडा कार्यालयमा आवेदन दिन नगरपालिकाले आग्रह गरेको छ। विद्युतीय चुलाका लागि घरमा 15 एम्पियरको मिटर जडान भएको हुनुपर्ने भने बायोग्यासका लागि न्यूनतम 1 घण्टा गाईवस्तु पाल्ने र जग्गा धनी पूर्जा भएको हुनुपर्नेछ। उपभोक्ता छनौटमा महिला, एकल महिला, दलित, जनजाति, अपाङ्गता भएका तथा न्यून आय भएका परिवारलाई प्राथमिकता दिने नगरपालिकाले जनाएको छ। तपाई अहिले सामुदायिक रेडियो दावाजको बुद्ध खबर सुनिरहनु भएको छ। बुद्ध खबरमा अन्य खबर पनि बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
1: युनाइटेड अस्पताल बारदिनका साथ ठाकुरापुर कपिलवस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
2: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
1: हाड जोड्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या, हड्डी भाँचिएको, रजहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथरोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
3: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थर।

0: हर्निया एपेन्डिक्स आदि को दूरबीन प्रविधि द्वारा अपरेशन स्तन में गाठा गुठी फोका घाउ पाइल्स तथा अन्य शल्यक्रिया संबंधी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजे देखि 5 बजे सम्म विशेषज्ञ डाक्टर सँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
1: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्य द्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठ्यगत सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधि द्वारा अपरेशन, परिवार नियोजन तथा बन्ध्याकरण सेवा, महिनावारी गडबडी, सदोपेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाजोपन, पाठ्यगतको क्यान्सरको जाँच तथा परामर्श।
2: वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
0: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म। सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादव द्वारा 24 घंटा इमर्जेन्सी सेवा उपलब्ध छ।
3: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिलवस्तु, सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
1: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
4: खुशीको खबर, विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिलवस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
5: शुभारम्भको अवसरमा विशेष छुट, थप जानकारीका लागि आले डेन्टल बाढगंगा 1 जितपुर कपिलवस्तु एभरेस्ट ब्याङ्क नजिकै।
6: विश्रामपछि बुद्ध खबरमा तपाईलाई पुनः स्वागत छ। अब बाँकी खबर, कपिलवस्तुको गौतम बुद्ध सहकारी वन उपभोक्ता समूहले 11 साधारण सभा सम्पन्न गरेको छ। सभामा वन संरक्षण, वृक्षारोपण, वन पैदावार तथा जलवायु परिवर्तनको कारण देखिएका चुनौतीबारे सरकारवालाले चर्चा गरेका छन्। कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री जानकी प्रसाद यादवले साझेदारी तथा सामुदायिक वनले बिरूवा वितरण गर्दै आएकाले वन संरक्षणमा महत्वपूर्ण टेवा पुग्ने बताउनु भएको छ। उहाँले वन संरक्षणका लागि सबै पक्षको सहयोग र सहभागिता आवश्यक रहेको उल्लेख गर्दै संघ र प्रदेश सरकारबीच कानून बाँचिएको हुँदा काम गर्न कठिनाई भएको बताउनु भएको छ। यस्तै विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले स्थानीय समुदायसँग समन्वय गर्दै वन संरक्षणका गतिविधि अघि बढ़ाइरहेको बताउनु भएको छ। उहाँले वन संरक्षण, वन पैदावारको व्यवस्थापन तथा वृक्षारोपणलाई मुख्य जिम्मेवारीका रूपमा अघि बढ़ाउनु पर्नेमा जोड़ दिनुभएको छ। जलवायु परिवर्तनका कारण देखिएका समस्या न्यूनीकरणका लागि सरकारवाला सबैले संरक्षण अभियानलाई प्रभावकारी बनाउनु पर्नेमा अध्यक्ष थापाले जोड़ दिनुभएको छ। यसै गरी कपिलवस्तु साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष गंगेशनाथ तिवारीले वन संरक्षणसँगै हरित क्रान्तिको अभियानमा समूह अघि बढ़िरहेको बताउनु भएको छ। कपिलवस्तु डिभिजनल वन अधिकृत गणेश बहादुर खड्काले साझेदारी वनलाई तीनै तहका सरकार र सरकारवाला बीचको उत्कृष्ट अभ्यासका रूपमा लिन सकिने बताउनु भएको छ। कार्यक्रममा विजयनगर गाउँपालिका 7 वडा अध्यक्ष दिनेश कुमार चौधरी तथा नेपाल पत्रकार महासंघ कपिलवस्तुका सचिव सनी उल्ला थोबीले पनि सम्बोधन गर्नुभएको थियो। साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष प्रवेश आलम खानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष सीमा अर्यालले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने सदस्य अकबर हुसेनले स्वागत मन्तव्य राख्नुभएको थियो। दशैं तिहार र छठ लगायतका पर्वमा सार्वजनिक यातायातलाई सरल, सुरक्षित र मर्यादित बनाउन प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले सरकारवालालाई निर्देशन दिएको छ। सोमबार बसेको बैठकले यात्रुले भोग्ने शास्ति, टिकटमा हुने ठगी तथा दुर्घटना जोखिम न्यूनीकरणका लागि प्रभावकारी कार्ययोजना ल्याउन पूर्वाधार विकास मन्त्रालयलाई सचेत गराएको हो। बैठकमा समितिका सभापति आशिष गुजरेलले यात्रुले शास्ति भोग्नु परेकोमा वा असुरक्षित यात्राको अवस्था देखिएमा जिम्मेवारी निकायलाई कार्यवाही गर्नुपर्ने चेतावनी दिनुभएको छ। बैठकमा पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले बाढ़ी पहिरोले अवरूद्ध भएका मुख्य राजमार्गहरू दशैं अघि नै सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाउनु भएको छ। विशेष गरी पृथ्वी राजमार्गलाई चौबीस घण्टाभित्र र बीपी राजमार्गलाई दशैं अघि नै खुलाउने लक्ष्यका साथ काम भइरहेको बताउनु भएको छ। यस्तै बैठकमा नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघका अध्यक्ष पुण्य प्रसाद सिटौलाले इन्धनको मूल्य नबढ़ेसम्म चाडपर्वमा भाड़ा नबढ़ाउने प्रतिबद्धता जनाउनु भएको छ। नेपालमा प्राणघातक रेबिजका कारण वार्षिक करिब 100 जनाको मृत्यु हुने गरेको छ। इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार आर्थिक वर्ष 2081-82 देशभर 223,510 जनावरको टोकाईका घटना रिपोर्ट भएका थिए। तीमध्ये करिब 96% घटना कुकुरको टोकाईबाट भएका छन्। नेपालमा मानिसमा देखिने रेबिजका करिब 99% घटना कुकुरकी टोकाईबाट सम्बन्धित रहेको महाशाखाले जनाएको छ। हाल देशभर 286 सेवा केन्द्रबाट रेबिज विरूद्धको खोप सेवा उपलब्ध छ। रेबिज लागेको कुकुर, स्याल, चमेरो तथा अन्य स्तनधारी जनावरको टोकाई वा र्यालबाट मानिसमा संक्रमण हुन सक्छ। चिकित्सकका अनुसार जनावरले टोके पछि घाउ सानो भए पनि हेलचेक्राई नगरी तत्काल घाउ सफा गरेर स्वास्थ्य संस्थामा पुग्नुपर्छ। रेबिजको लक्षण देखिएपछि उपचार निकै कठिन हुने भएकाले समयमै खोप लगाउनु नै प्रभावकारी उपाय मानिन्छ। चिकित्सकले कुकुर वा अन्य जनावरको टोकाईलाई सामान्य रूपमा नलिई र आवश्यक खोप तथा उपचार तत्काल शुरू गर्न आग्रह गरेका छन्। नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा समूहले 15 महाधिवेशनका लागि निर्वाचन निर्देशिका र कार्यतालिका सार्वजनिक गरेको छ। पूर्व महामन्त्री डाक्टर शशांक कोइरालाको नेतृत्वमा रहेको 15 केन्द्रीय महाधिवेशन तयारी समितिले उक्त निर्देशिका जारी गरेको हो। निर्देशिका अनुसार केन्द्रीय सभापतिको उम्मेद्वारका लागि मनोनय शुल्क 30,000 रूपियाँ तोकिएको छ। त्यस्तै उपसभापति र महामन्त्री पदका लागि 25,000, सहमहामन्त्रीका लागि 20,000 तथा केन्द्रीय सदस्यका लागि 10,000 रूपियाँ शुल्क निर्धारण गरिएको छ। यस्तै प्रतिनिधि सभाको अधिवेशन प्रतिनिधिका लागि 2,000 रूपियाँ शुल्क तोकिएको छ भने केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा केन्द्रीय महासचिव सदस्यका उम्मेद्वारले 3,000 रूपियाँ बुझाउनु पर्नेछ। प्रदेश तहमा प्रदेश सभापतिको उम्मेद्वारका लागि 10,000, प्रदेश उपसभापति महामन्त्री तथा सहमन्त्रीका लागि 6,000 तथा प्रदेश सदस्यका लागि 3,000 रूपियाँको शुल्क तय गरिएको छ। सार्वजनिक कार्यतालिका अनुसार आगामी असोज 15 गतेदेखि वडा अधिवेशन शुरू हुनेछ। भारतको उत्तरी राज्य उत्तर प्रदेशमा 3 दिनदेखिको भारी वर्षापछि आएको बाढ़ीमा परि कम्तीमा 62 जनाको मृत्यु भएको छ भने 46 जना घाइते भएका छन्। बाढ़ीका कारण 1,000 भन्दा बढ़ी घरमा क्षति पुगेको राज्य सरकारले सोमबार जनाएको छ। भारी वर्षाले राज्यका विभिन्न जिल्लामा बाढ़ी आएपछि राजधानी लखनऊ सहित केही क्षेत्रमा सोमबार विद्यालय बन्द गरेको थियो। यिनै खबरसँगै हामी साँझ 7 बजेको बुद्ध खबरको अन्त्यमा छौं, तर खबरबाट विदा लिनुभन्दा पहिले प्रमुख खबरका शीर्षकहरू पुनः एकपटक। लुम्बिनीमा 4 दिनमा 78 विपदका घटना, 6 जनाको मृत्यु, 1,280 जना विस्थापित। कारागारमा क्षमता भन्दा बढ़ी कैदीबन्दी, व्यवस्थापनमा चुनौती, संरचना तथा आवश्यक पूर्वाधारको व्यवस्थापन गर्न आवश्यक। भारतीय माछाको आयात बढ़दा स्थानीय किसान संकटमा, स्थानीय उत्पादनलाई संरक्षण र प्रोत्साहन गर्न सम्बन्धित निकायलाई आग्रह। कपिलवस्तुमा घर अगाडि पार्किङ गरिएको टाटा वेङ्गर छोरी, विभिन्न नाका तथा सम्भावित आवत जावत हुने क्षेत्रमा चेकजाँचमा कड़ाई, घटनाबारे थप अनुसन्धान जारी। चाडपर्वमा यात्रुले भोग्ने शास्ति रोक्न सरकारलाई संसदीय समितिको निर्देशन, दशैं अघि पृथ्वी र बीपी राजमार्ग सञ्चालनमा ल्याउने तयारी, भाड़ा नबढ़ाउने व्यवसायको प्रतिबद्धता। र नेपालमा रेबिसबाट वार्षिक 100 जनाको मृत्यु 96% जनावरको टोकाई कुकुरबाट समय नै खोप लगाउन चिकित्सकको आग्रह हवस् एफएम ब्यान्डको 99.2 समेघासँगै वेबसाइट www.budavaj.com हाम्रो पात्र र बुदावाज मिडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरिकै साथ प्रसारण भइरहेको साँझ 7 बजेको बुद्ध खबर सकियो। थप सूचना र जानकारीका लागि रेडियो बुदावाज सुन्दै राख्नुहोला। प्रविधिमा साथ दिने ससीमलाई धन्यवाद दिँदै शुभ पनि बिदा हुन्छु। नमस्कार।
2: युनाइटेड अस्पताल बाडगंगा 4 ठाकुरापुर कपिल वस्तुमा बिरामीहरुका लागि थप नयाँ सुविधाहरु
7: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या मुटु रोग मृगौला रोग पेट र आन्द्राको समस्या कलेजो थाइराइड र मधुमेह सहितका रोगहरुको पूर्ण परामर्श र उपचार
2: हाड जोड्ने नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्ने सम्बन्धी समस्या हड्डी भाँचिएको रजहरू राख्ने निकाल्ने नसा च्यापिएको लगायत बाथ रोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
0: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी हर्निया एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन स्तनमा गाँठागुठी फोका घाउ पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
1: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच डेलिभरी तथा शल्यक्रिया पाठ्यक्रम सम्बन्धी सम्पूर्ण शल्यक्रिया दूरबीन प्रविधिद्वारा अपरेशन परिवार नियोजन तथा बन्ध्याकरण सेवा महिनावारी गडबडी तल्लो पेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार बाघोपन पाठ्यक्रमको क्यान्सरको जाँच तथा परामर्श
2: वरिष्ठ फेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा
0: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
3: युनाइटेड अस्पताल बाडगंगा 4 ठाकुरापुर कपिलवस्तु सम्पर्क 076-550-200 मोबाइल नम्बर 98-570-55-138
2: अब ढुक्क हुनुहोस् विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ। अविरल वर्षापछि आएको बाढ़ी पहिरो र डुबानमा परि 21 जनाको मृत्यु, 5 जना बेपत्ता, देशका विभिन्न क्षेत्रमा विद्युतीय संरचनामा ठूलो क्षति, 7 जलविद्युत केन्द्रको 190 मेगावाट विद्युत प्रसारण अवरूद्ध।
1: यसपल्ट बाढ़ीका कारण मात्रै राष्ट्रिय विद्युत प्रणालीमा करिब 1000 मेगावाट उत्पादन अवरूद्ध भएको छ।
0: खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारी सहित 4 विरूद्ध भ्रष्टाचार मुद्दा दायर। आसन्न 15 महाधिवेशन अन्तर्गत कांग्रेसले आजदेखि 32 जिल्लामा क्षेत्रीय अधिवेशन शुरू, 13 सम्पन्न हुने।
2: 13 गतेसम्म सबै 165 निर्वाचन क्षेत्रमै पत्नी सभा क्षेत्रमै तपाईँहरूले माझी पत्नीको निर्वाचन भइसकेको हुन्छ।
0: नेपालमा जनावरको टोकाई र रेबिज रोगको जोखिम बढ़दै विपदपछिको पुनर्स्थापना र पुननिर्माणका लागि छुट्टै कानून आवश्यक रहेको सांसदहरूको भनाई। प्रधानमन्त्रीको महातत्वमा बलियो संयन्त्र बने मात्र विपदमा संयोजनकारी कार्य हुने।
3: गृह मन्त्रालयको अन्तर्गत अहिले प्राधिकरणको रहेको छ, त्यसले सब इन्स्टिच्युटहरूलाई कोर्डिनेसन गर्न सकिरहेको छैन। प्रधानमन्त्री कार्यालयभित्र रह्यो र त्यससँग चाहिँ त्यो डाइरेक्ट जोडिएर आयो भने त्यसले अरू मन्त्रालयहरूसँगलाई पनि।
0: र जापानमा जारी 20 एसियन प्रतियोगिताको पुरूष क्रिकेटको क्वार्टर फाइनलमा नेपालले भोलि श्रीलंकासँग खेल्दै।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: बसाईसराय आफैमा नकारात्मक होइन, यो अवसर र विकासको खोजीसँग जोड़िएको सामाजिक प्रक्रिया पनि हो। तर गाउँबाट शहरतर्फको एकतर्फी प्रवाहले नेपालको सामाजिक, आर्थिक, सांस्कृतिक र जनसांख्यिक सन्तुलनलाई कमजोर बनाएको छ। अझ डोजरे विकासले बाढ़ी र पहिरोको चपेटाले असुरक्षित भएपछि पहाड़ छोड्नेको संख्या बढ़दो छ। यस्तो बसाईसराईले गाउँलाई समृद्ध र शहरलाई बस्न योग्य दुवै बन्न दिँदैन।
5: नेपालमा जनावरको टोकाई र रेबिज रोगको जोखिम लगातार बढ़दै गएको छ। आर्थिक वर्ष 2079-80 देशभर 119,392 जनावरको टोकाईका घटनाहरू दर्ता भएकोमा 2080-81 यो संख्या बढ़ेर 210,301 पुगेको थियो। पछिल्लो आर्थिक वर्ष 2081-82 आइपुग्दा टोकाईका कुल घटना 223,510 पुगेका छन्। स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार प्रदेशगत आधारमा हेर्दा 2081-82 सबैभन्दा बढ़ी बागमती प्रदेशमा 80,185 जनावरको टोकाईका घटनाहरू दर्ता भएका छन्। जनावरको टोकाईका घटना बढ़नुले रेबिज नियन्त्रणमा थप चुनौती देखिएको स्वास्थ्य क्षेत्रका विज्ञहरूले बताउँदै आएका छन्। विशेष गरी कुकुरको टोकाई र रेबिजको जोखिम बीच प्रत्यक्ष सम्बन्ध भएकाले पनि टोकाईपछि समयमा उपचार तथा रेबिज विरूद्धको खोप लगाउनु महत्वपूर्ण हुने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक तथा सरुवा रोग विशेषज्ञ डाक्टर अनुप वास्तोलाले सीआईएनसँग बताउनुभयो।
6: एउटै मात्र भनेको कम्युनिकेसन, रिस्क कम्युनिकेसनलाई आम तपाईँहरूको माध्यमबाट, संचार माध्यमबाट आम नागरिकहरूलाई पुर्याउन सकियो भने एउटा कुरा। अर्को कुरा चाहिँ हामी अहिले पछि छलफल गरौँला होइन, एउटा अर्को एकदमै इम्पोर्टेन्ट कुरा छ, त्यो भनेको चाहिँ हाम्रो कम्युनिटीमा भएका कुकुरहरू हामीले होइन भन्दाखेरि स्टे डग भन्छौँ, तर अहिलेको परिप्रेक्ष्यमा हामी रेस्पेक्ट चाहिँ कम्युनिटी डग भन्छौँ, र घरपालुवा कुकुरहरूलाई यो रेबिज विरुद्धको खोप लगाउने जुन कुरा छ त्यसलाई चाहिँ म्यासिभ रूपमा हामीले लान सकियो भने, इभन कम्युनिटीको कुकुरहरूमा चाहिँ कुनै किसिमको रेबिज सङ्क्रमण देखिएन भने, बच्चाहरूको संसर्गमा आयो, अन्य व्यक्तिहरूको संसर्गमा आयो भने जुन अभिमानीहरूलाई चेन हुन्छ नि एउटा कुकुरबाट अर्को कुरोमा जङ्गली तपाईँको रेबिज रोग सार्न सक्ने अब बाँस हो स्यालहरूबाट हुन्छ नि कम्युनिटीको कुकुरहरू होइन त्यहाँबाट सरेर जुन साइकलमा गएर हुन्छ त्यसलाई हामीले ब्रेक गर्न सक्यौँ भने चाहिँ यसको जुन रोकथामको उपायहरू गर्न
7: सकिन्छ। यो सकभर छिटो भनेको जस्तो मानौ कति समयभन्दा छिटै, जस्तो आज कसैलाई टोक्यो अहिले तुरन्तै 5 अथवा 10 साँझसम्ममा भोलिसम्ममा त्यस्तो खालको चाहिँ के हुन्छ, कति छिटो
6: एकदम ट्रिकी क्वेसन छ। यसलाई के छ भन्दाखेरि रेबिज संक्रमणको जोखिम हुने भनेको चाहिँ मुख्य गरेर है तपाईँले जति पनि रेबिजका बिरामी आउँछन् ती 99% कारण चाहिँ कुकुरको टोकाईबाट हो। त्यो चाहिँ जम्मैले बुझ्नुपर्छ, कुकुरको टोकाई भनेको चाहिँ नेग्लेक्ट गर्ने कुरा होइन। त्यो कुकुरको टोकाई भइसकेपछि यताशीघ्र चाँडो हामीले चाहिँ यो खोप लिनुपर्ने हुन्छ। अब मुख्य अर्को एउटा कुरा पनि यहाँ जोडिहाल्छु अहिले होइन के छ भन्दाखेरि कुकुरको टोकाइ हुने बित्तिकै एउटा प्राथमिक उपचार हुन्छ जुन चाहिँ एकदमै धेरै आम नागरिकले बुझ्नुपर्ने कुरा छ एकदमै इम्पोर्टेन्ट कुरा के छ
7: तत्कालै गर्नुपर्छ
6: तत्कालै तपाईँको समुदायको मान्छे बाउआमा होइन बच्चा बच्चीलाई टोकेको छ अथवा कसैलाई पनि टोकेको छ भने चाहिँ घाउलाई सरसफाई गर्नु साबुन पानीले कम्तीमा पनि 15 मिनट हामीले धुन सक्यौँ भने चाहिँ त्यो भाइरसको त्यो जुन संख्या छ त्यसलाई घाउबाट चाहिँ एकदमै न्यूनतम रूपमा पुर्याउन सकिन्छ त्यो एकदमै इम्पोर्टेन्ट कुरा हो
5: विभिन्न राजनैतिक दलका सांसदहरूले भोटेकोशी बाढीपछिको उद्धार तथा प्रतिकारको समयमा भएको सिकाइका आधारमा आवश्यक कानून निर्माणका लागि पार्टीभित्र र संसदमा सक्रिय र प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन् सामुदायिक रेडियो प्रसारक संघ अखोरा नेपाल काठमाडौँमा आज आयोजना गरेको विपद जोखिम न्यूनीकरण र व्यवस्थापन सम्बन्धी कानूनी प्रावधान तथा कार्यान्वयनको अवस्था सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा सांसद तथा सरकारवाला निकायका प्रतिनिधिले भएका कानून लागू गर्न र नभएका कानूनहरू बनाउनु पर्ने प्रतिबद्धता समेत व्यक्त गरेका हुन् छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपतिका सांसद कमल सुवेदीले विपद जोखिम न्यूनीकरणका लागि नेपालको विकासको ढाँचालाई नै पुनरावलोकन गर्नुपर्ने धारणा राख्नुभयो नेकपा एमाले सांसद पद्म अर्यालले विपदपछिको पुनर्स्थापना र पुननिर्माणका लागि छुट्टै कानून आवश्यक रहेको बताउनुभयो
8: कानून भनेर त यो पूर्व सूचनासित जोडिएर गरे हो अब अर्को कानून चाहियो अहिलेको पुनर्स्थापना र पुननिर्माणसित जोडिएर कानून चाहियो रातो टासित त निर्देशिकाले पनि काम गर्छ होइन कार्यविधिले पनि काम गर्छ तर हामीले अस्थायी खालको पुनर्स्थापना के हो भन्दा अस्थायी पुननिर्माण के हो भन्दा स्थायी यसका निम्ति कानून छ विगतको अनुभव के छ भन्दा छुट्टै खालको संयन्त्र निर्माण गर्यो अहिले हामीले भनिरहेछौँ
5: जल विज्ञान तथा जलस्रोत केन्द्रका उप कार्यकारी निर्देशक डाक्टर राजन भट्टराईले पूर्व सूचना प्रणालीका लागि राष्ट्रिय पोर्टल आवश्यक रहेको बताउँदै बाढ़ी पहिरो तथा अन्य विपदको पूर्व सूचनापछि नागरिक स्थानीय प्रशासन र जलविद्युत आयोजनाले गर्नुपर्ने काम प्रष्ट हुने गरी कानूनी रूपमा नै राष्ट्रिय पोर्टल बनाउनु पर्ने धारणा राख्नुभयो
9: यो अर्ली वार्निङ सिस्टमको एउटा नेशनल प्रोटोकल बन्नु पर्यो भनेर चाहिँ भनिरहेछौँ एनडीआरआरएमले पनि यसलाई लिड गर्न सक्छ या हामी आफूले लिड गर्न सक्छौँ नेशनल प्रोटोकल भनेको चाहिँ अर्ली वार्निङको जुन चाहिँ हामीले म्याप जारी गर्छौँ अथवा यहाँ चाहिँ खतराको अवस्था छ यहाँ चाहिँ वार्निङको अवस्था छ भनेर चाहे त्यो चाहिँ मौसमी म्यापिङहरू हुन्छ होइन अलर्टहरू जारी हुन्छ त्यसपछाडि त्यस्तै बाढीको सूचनाहरू जारी हुन्छ र हामी पहिरोको लागि पनि अब सुरु गर्न खोजिरहेछौँ त्यो जारी भइसकेपछि नागरिकको स्तरमा कसले के गर्ने हो अनि त्यस्तै यो जलविद्युतहरू छन् जुन सबैभन्दा भनरेबल भएर बसेका जलविद्युतहरूले त्यो अलर्ट जारी भएपछि के गर्ने हो त्यस्तै लोकल प्रशासनहरूले के गर्ने हो भन्ने चाहिँ एउटा डिफाइन्ड प्रोटोकल चाहिँ अहिलेसम्म स्थापित हुन सकेको छैन
5: कार्यक्रममा राष्ट्रिय प्रकोप सञ्जालका अध्यक्ष सूर्य बहादुर थापाले गृह मन्त्रालय अन्तर्गत भएको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पूरै राज्य शक्ति परिचालन गर्न नसकेकाले पनि त्यो प्रधानमन्त्री कार्यालयको मातहतमा हुनुपर्ने बताउनुभयो
3: गृह मन्त्रालयको अन्तर्गत अहिले प्राधिकरणको रहेको छ त्यसले सब इन्स्टिच्युटहरूलाई कोर्डिनेसन गर्न सकिरहेको छैन प्रधानमन्त्री कार्यालयभित्र रह्यो र त्योसँग चाहिँ त्यो डाइरेक्ट जोडिएर आयो भने त्यसले अरू मन्त्रालयहरूसँगलाई पनि सञ्चालन गर्ने कुरा अझ त्यहाँ चाहिँ हुने पनि हामीले त अझ के हुने त्यसको चाहिँ आफ्नो अध्यक्ष चाहिँ प्रधानमन्त्री भइसक्यो भने त्यसको अझ उपाध्यक्ष चाहिँ अलिक पोलिटिकल टाइपको अलिक डाइनामिक टाइपको मान्छे त्यहाँ पोलिटिकल्ली ल्याउनुपर्छ
5: यसैबीच लगातारको अविरल वर्षापछि आएको बाढी पहिरो र डुबानमा परि करिब विभिन्न जिल्लामा 21 जनाको मृत्यु भएको छ भने 5 जना अझै बेपत्ता छन् तर विज्ञहरूका अनुसार बाढ़ी पहिरोको तीव्रता र क्षतिको अवस्था हेर्दा मानवीय क्षति झन ठूलो हुन सक्ने सम्भावना रहेको पनि बताइएको छ समयमै गरेको मौसम पूर्वानुमान पूर्व सूचना र उद्धारका कारण ठूलो संख्यामा मानिसहरू सुरक्षित हुन नसकेको विज्ञहरूले दावी गर्दै आएका छन् राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढ़ी पहिरोबाट 419 परिवारका 1,451 जना विस्थापित भएका छन् बागलुङ पर्वत म्याग्दी नवलप्रासी पूर्व लगायतका जिल्लामा घर सड़क र पुलमा ठूलो क्षति पुगेको छ बागलुङमा मात्र 10 जनाको मृत्यु भएको छ भने 1 जना बेपत्ता छन् नवलप्रासी पूर्वमा डुबानका कारण 613 जनालाई सुरक्षित स्थानमा सारिएको छ यता 3 दिन परेको अविरल वर्षा र बाढ़ी पहिरोका कारण देशका विभिन्न क्षेत्रमा विद्युत संरचनामा ठूलो क्षति पुगेको छ बाढ़ीका कारण कुस्मा दाना त्रिशुली मर्स्याङदी सेतीमादी कालीगण्डकी तथा समुद्र टार लगायतका क्षेत्रमा गरी कुल 1,292 मेगावाट क्षमताका जलविद्युत आयोजनामा प्रभाव परेको छ प्रसारण लाइनतर्फ कालीगण्डकी करिडोरको 220 केवी प्रसारण लाइन अन्तर्गत म्याग्दीको दाना कुस्मा खण्डको टावर नम्बर 21 र 22 क्षति पुगेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले हाल 7 जल विद्युत केन्द्रको 190 मेगावट विद्युत प्रसारण अवरूद्ध भएको बताउनुभयो।
1: असोज 8 11 गतेसम्म परेको अविरल वर्षापछि आएको बाढ़ी तथा पहिरोका कारण प्रसारण वितरण तथा विद्युत उत्पादन संरचनामा क्षति पुग्दा विद्युत उत्पादन र आपूर्ति प्रभावित भएको छ। प्रारम्भिक विवरण अनुसार कालीगण्डकी करिडोर प्रसारण लाइन अवरूद्ध हुँदा 13 आयोजनाको करिब 370 मेगावाट तथा विभिन्न नदी खोलामा आएको अत्याधिक बहावका कारण म्याग्दी स्याङ्जा कास्की लमजुङ र तनहुँका थप 14 आयोजनाको करिब 630 मेगावाट उत्पादन प्रभावित भएको छ। यसपटक बाढ़ीका कारण मात्रै राष्ट्रिय विद्युत प्रणालीमा करिब 1000 मेगावाट उत्पादन अवरूद्ध भएको छ।
5: त्यस्तै भदौ 10 भटिकोशी र त्रिशुली नदीको बाढ़ीले माथिल्लो त्रिशुली 3B 220 केबी हबमा क्षति पुगेको छ। त्यस्तै विभिन्न आयोजनामा क्षति पुर्याउँदा 430 मेगावट प्रणालीबाट बाहिर रहेको र त्यहाँ प्राधिकरण तथा सहायक कम्पनीहरूको करिब 74 अर्ब रूपियाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान पनि सार्वजनिक गरिएको छ। कांग्रेस आसन्न 15 महाधिवेशन अन्तर्गत कांग्रेसले आजदेखि 32 जिल्लामा क्षेत्रीय अधिवेशन शुरू गरेको छ। निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काका अनुसार 32 जिल्लाका 55 निर्वाचन क्षेत्रमा आज अधिवेशन शुरू भएको हो। यसअघि 10 असोजमा प्रतिनिधि सभा र प्रदेशसभा क्षेत्रीय अधिवेशन सक्ने तालिका थियो, तर देशभर बाढ़ीका कारण धेरैजसो जिल्लामा अधिवेशन हुन सकेको छैन। कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले सीआईएमसँग भन्नुभयो,
2: 15 महाधिवेशन अन्तर्गत प्रतिनिधि सभा क्षेत्रबाट महाधिवेशन प्रतिनिधिको निर्वाचन 10 13 गतेको अवधिभित्रमा सबै 165 क्षेत्रमै सकिनेछ। यही अवधिभित्र काठमाडौँ 5 भ्यालीमा, काठमाडौँ 5, ललितपुर 3, ललितपुर 1 निर्वाचन सकिसकेको छ भने अरूमा निर्वाचन सकिएर मतपरिणाम अथवा निर्वाचन परिणाम आउन सुरु भएको छ अहिले र कार्यक्रम जारी छ। यो निर्वाचन कार्यक्रम जारी छ, भोलिसम्ममा सम्भवतः आधीभन्दा बढी निर्वाचन क्षेत्रहरूमा चाहिँ निर्वाचन परिणाम पनि आइपुग्छ र 13 गतेसम्म सबै 165 निर्वाचन क्षेत्रमै प्रतिनिधि सभा क्षेत्रमै तपाईँहरूले माझी पत्नीको निर्वाचन भइसकेको हुन्छ।
5: खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारी सहित 4 विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अधिकारी सहित वसन्त कुमार र बस्याल छेत्री, सुरेश चौधरी र रश्मिता श्रेष्ठ विरूद्ध विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको हो। अख्तियारका अनुसार चीनको बोर्डरमा रोकिएको सामान आयात गर्न स्वीकृति दिलाइदिने भन्दै अधिकारीले सेवाग्राहीसँग वाट्सएप मार्फत कुराकानी गरी घुस रकम माग गरेको आरोप लागेको छ। साझा खबरमा अब खेल खबर। जापानमा जारी विशौं एसियन खेलकुद अन्तर्गत पुरूष क्रिकेटको क्वार्टर फाइनलमा नेपालले भोलि श्रीलंकासँग खेल्दैछ। नेपाल र श्रीलंका बीचको क्वार्टर फाइनल खेल बिहान 6:45 शुरू हुनेछ, तर खेल समय शुरू हुनु पूर्व उच्च वर्षाको सम्भावना रहेको समय जनाइएको छ। जापानको आइची निसनमा हुने खेलमा वर्षा बाधक बन्ने देखिएको छ। वर्षाले खेल नै रद्द हुने सम्भावना बढ़ेको छ भने खेल हुने भनिएको अधिकांश क्षेत्रमा करिब 80-90% वर्षाको सम्भावना रहेको देखाइएको छ। यसैबीच नेपाली क्रिकेट टोली हङकङ सिक्सेल क्रिकेटमा सहभागी नहुने भएको छ। आयोजकले आज सार्वजनिक गरेको टीमको सूचीमा नेपालको नाम परेको छैन।
10: सन्तोष गन्धर्व धुन्चेर स्याप्रुबेसी जोड्ने पुल छिट्टै बन्दै
11: धुन्चेर स्याप्रु जोड्नका लागि हामीले त्यहाँ अहिले जुन ट्विनहरू राखेका छौँ त्यो ट्विन राख्ने ठाउँसम्म चाहिँ बाटोहरू त्यहाँ निर्माण गरेर अनि त्यसपछि लगत्तै चाहिँ हामी देश बनाउने काम चाहिँ भोलि या पर्सिबाट शुरू गर्छौं।
10: बाढ़ी प्रभावित क्षेत्रका सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली। भोटेकोशी बाढ़ीपछि आपतकालीन छुट्टै कानूनको आवश्यकता महसुस, विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
12: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
13: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडिमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
12: ओहो, तिमी त घरको खाने भएछौ नि।
14: के को सरसल्लाह हो दुईजनाको?
13: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
14: सही भन्यौ शीतल, जंक फूडमा चिनी नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ यसमा भिटामिन खनिज फाइबर र प्रोटीन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछन्
12: ए हो र राम सर म पनि अब बजार या बनी बना खाना छोड्न सक्छु होला र
14: अवश्य सक्छौ यसका लागि घरमा पाइने फलफूल तरकारी दाल अन्डा चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि
15: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं पोसिलो खाजालाई प्रोत्साहन गरौं विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन
16: एनसेल प्याक किन्नु भयो त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
17: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
10: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ साझा खबरमा अब मिलिजुली नेपाली सुशीला श्रेष्ठबाट
18: धुन्चे र स्याफ्रुबेसी जोड्ने पुल बाढ़ीले बगाउँदा रसुवाको आमा छोदिङमो गाउँपालिकामा फलेको बन्दा बजारसम्म पुर्याउन समस्या भइरहेको किसानले बताएका छन् हामीले रसुवाका प्रमुख जिल्ला अधिकारी कमल प्रसाद पाण्डेलाई धुन्चे र स्याफ्रुबेसी जोड्ने पुल निर्माणको काम कहिलेबाट शुरू हुन्छ भनेर सोधेका छौं
11: धुन्चे र स्याफ्रु जोड्नका लागि हामीले त्यहाँ अहिले जुन टुइनहरू राखेका छौं त्यो टुइन राख्ने ठाउँसम्म चाहिँ बाटोहरू त्यहाँ निर्माण गरेर अनि त्यसपछि लगत्तै चाहिँ हामी बेस बनाउने काम चाहिँ भोलि या पर्सिबाट सुरु गर्छौँ बेली ब्रिज पनि हो र हामी चाहिँ त्यसको अल्टरनेट झोलुङ्गे पुल पनि त्यसमा सँगसँगै अहिलेलाई राख्ने भन्ने हाम्रो प्लान छ पूर्वाधार मन्त्रालयबाट आउनुभएका सम्बद्ध निकायबाट आउनुभएको प्राविधिक टोलीले के सुझाव दिनुहुन्छ त्यो अनुसार चाहिँ दीर्घकालसम्म चाहिँ कायम हुने खालको चाहिँ कनेक्टिभिटी चाहिँ हामी जोड्छौँ उद्धार र खोजको चाहिँ जुन काम गरिरहेका थियौँ त्यसले गर्दा पनि हामीलाई चाहिँ त्यो एसेसमेन्ट गर्नको लागि अलिकति गाह्रो भयो र कहाँनिर चाहिँ हामीले बेली ब्रिजहरू राख्ने कहाँ चाहिँ सजिलो हुन्छ एक्सेसिबल हुन्छ भन्ने विषयमा पनि हामीले प्राविधिक रूपमा चाहिँ तय गर्नुपर्ने अवस्थाले गर्दा केही ढिलो पक्कै भएको हो यद्यपि अहिले हामीले ट्विन सञ्चालन गरेका छौँ त्यहाँ त्यो ट्विनलाई चाहिँ इलेक्ट्रिक बनाउने र अटो सञ्चालन हुने बनाउने साथसाथै चाहिँ बेली ब्रिजको प्रक्रिया पनि हामी अगाडि बढाउँछौँ
18: अबको केही दिनमै धुन्चे र स्याफ्रुबेसी जोड्ने पुल निर्माणको काम शुरू हुने बताउँदै हुनुहुन्थ्यो रसुवाका प्रमुख जिल्लाधिकारी कमल प्रसाद पाण्डे कुकुरले टोक्न साथ रेबिज विरूद्धको खोप लगाउन चिकित्सकहरूले सुझाव दिएका छन् अनि कुकुरले गाईवस्तुलाई टोक्यो भने चाहिँ के गर्ने पशुसेवा विभागका डाक्टर रोशिका श्रेष्ठ
19: तपाईँ यदि बाढ़ी प्रभावित क्षेत्रहरूमा बसिराख्नु भएको छ भने रेबिज रोगको संक्रमणको उच्च जोखिमको एरियामा हुनुहुन्छ हाल आएको बाढ़ीको कारणले घर गाई गोठहरू नै बगाइरहेको अवस्थामा हाम्रा जनावरहरू विस्थापित भएको अवस्था छ उनीहरू खानाको खोजीमा आवासको खोजीमा जंगलतिर भौतारिरहेको अवस्था छ जसले गर्दा उनीहरूलाई रेबिज रोगको संक्रमण भई पुनः हाम्रो समुदायमा आएर रेबिज रोग फैलाउने सम्भावना रहेको छ यदि तपाईँलाई शंकास्पद कुकुरहरूले टोकिहालेमा नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरी रेबिज विरूद्धको सुई लगाउनु अत्यन्त आवश्यक हुन्छ यो रेबिज रोग लागिसकेपछि यसको कुनै पनि उपचार हुँदैन भने समयमा नै हामीले भ्याक्सिन लगायौं भने यस रोगबाट सजिलै बस्न सकिन्छ यदि हाम्रा घर पालुवा जनावरहरू गाई भैँसी भेडा बाख्राहरूलाई शंकास्पद कुकुरहरूले टोकिहालेमा स्थानीय तहको पशु स्वास्थ्य शाखामा सम्पर्क गरी रेबिज रोग विरूद्धको सुई निशुल्क लगाउनुहुन हार्दिक अनुरोध गर्न चाहन्छु
18: कुकुरले टोकिहाले जति सक्दो छिटो रेबिज विरूद्धको खोप लगाउन सुझाव दिँदै हुनुहुन्थ्यो पशु सेवा विभागका डाक्टर रोशिका श्रेष्ठ गत भदौ 10 गते बाढ़ी आउँदा नुवाकोट देवीघाटका अर्जुन लाल श्रेष्ठको परिवारका सबै सदस्य काठमाडौँमा थियो बाढ़ीले घरमा चाहिँ क्षति गर्यो यो बाढ़ीको सिकाई पनि अघिल्लो पटकको भन्दा फरक छ
20: हामी 9 गतेदेखि नै घरमा कोही पनि थिएनौँ जसको कारणले गर्दाखेरि मेरो आफ्नै परिवारमा चाहिँ मानवीय क्षति मैले बेहोर्न परेन परिवारमा मैले व्यक्तिगत हिसाबले मानवीय क्षति बेहोर्न नपरेको कुरो त्यो आफ्नामा छ तथापि यहाँ बस्ने हामी सबै पीड़ित छौँ सबै बर्बाद छौँ सेवा सुविधा जहाँ पाइन्छ मान्छेको बस्ती त्यहीँ हुने बजार त्यहीँ बस्ने भएको कारणले गर्दाखेरि अब वर्षै पछि कहिले चाहिँ नि अब कुन जिल्लामा चाहिँ नि अब बाढी पहिरो पर्ने कहिले कुन जिल्लामा बाढी पहिरो गर्ने हुने भएको कारणले गर्दाखेरि पुल पुलेसाहरू बनाउने सन्दर्भमा अब नदी किनारको तल बेसीको भाग छेउछाउमा भए पनि अब सडकको विकास गर्दाखेरि त्यसलाई चाहिँ अलिकति अलि माथिल्लो भेग हुँदै लगिदिएको भएदेखि सायद अब बेसीमा बस्ने बस्तीहरू त्यो नदी सतहभन्दा माथि बस्थ्यो होला, पूर्वाधारहरू पनि नष्ट हुने थिएन, मानव क्षति पनि हुने थिएन, अब अहिले अब यसलाई स्थानान्तरण गर्न सक्ने अवस्था पनि छैन। त्यसो भएको हुँदा अब जुन जुन ठाउँमा चाहिँ नयाँ विकासका संरचनाहरू निर्माण हुँदाखेरि कम्तीमा पनि नदी सतहबाट 50-60 मिटरको चाहिँ अब माथिबाट सडक सञ्जालको विकास भइदियो भने यो किसिमको क्षति हुँदैन थियो भन्ने मलाई लाग्छ।
18: नुवाकोट देवीघाटका अर्जुन लाल श्रेष्ठ रसुवा भोटेकोसी बाढी पछिको अनुभव सुनाउँदै, तपाईंलाई पनि बाढ़ी तथा विपद बारे आफ्नो कुरा भन्न मन छ भने सीआईएनको फेसबुक पेजको कमेन्ट बक्समा कमेन्ट गर्न र म्यासेज पठाउन सक्नुहुन्छ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौंला।
10: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। भोटेकोसी बाढ़ी र विपद सम्बन्धी कानून निर्माणको कुरा,
4: यी सबैलाई समेटेर एउटा कानून बनाउन जरूरी छ। अनुभव गरेको एउटा विषय के हो भने खड्केको विषय आपतकालीन कानून जसले सबै विद्यमान कानूनलाई सुपरसिड गर्छ, त्यो कानून आवश्यक छ।
10: पछिल्ला घटनाहरूले आपतकालीन छुट्टै कानूनको आवश्यकता देखाएको, विशेष कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
21: ओहो बहिनी, के भयो तपाईँ कुकुरलाई? यो त हिजो अस्तिदेखि धेरै नै भुगिरहेको सुन्छु, हेर्दा आक्रामक देखिन्छ, र्याल पनि काटिरहेको छ।
22: त्यही त दाई, यसले अलि भिन्न व्यवहार देखाइरहेछ, भुकाई पनि फरक छ, अनि घरकै मान्छेलाई झम्टेला जस्तो गरेको हुँदा मैले खोरमै राखिरहेको छु।
21: ए हो र बहिनी, लक्षण हेर्दा त कुकुरलाई रेबिज भएको जस्तो लाग्यो नि, यसलाई खोप लगाउनु भएको थियो?
22: खै दाई, कुकुरलाई पनि खोप लाउनु पर्छ र?
21: पर्छ नि बहिनी, झन् यो रेबिज रोग भनेको त प्राणघातक रोग हो, लक्षण देखिएपछि यसको उपचार छैन र मृत्यु निश्चित छ।
22: कस्तो डर पो लाग्यो त, यो कसरी हुने रहेछ र यसबाट बस्न के गर्नुपर्छ?
23: दाजु बहिनीको गन्थनमा म पनि मिस्थे। यो रोग रोगी कुकुर, बिरालो वा जंगली जनावरको टोकाईबाट मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ। यसबाट बच्न घरपालुवा वा सामुदायिक कुकुर बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रेबिज विरूद्ध खोप लगाउनुपर्छ। शंका लागेको पशुले टोकिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफा गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।
22: ओहो, म आजै पशु सेवा कार्यालयमा सम्पर्क गर्छु र आफ्ना छर छिमेकमा कुकुरलाई रेबिज रोग विरूद्ध खोप लगाउन भन्छु।
18: विश्व रेबिज दिवस 2026, एकतामा शक्ति, रेबिजबाट मुक्ति। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनद्वारा जनहितमा जारी।
24: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
17: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
10: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब भोटेकोसी बाढ़ी र विपद सम्बन्धी कानून निर्माणको प्रसंग। 1,000 भन्दा बढ़ीको मृत्यु भइसकेको रसुवाको भोटेकोसी बाढ़ीको कारण परेका प्रभावहरू अनगिन्ती छन्, त्यसको तथ्याङ्क समेत निकाल्न सकिएको अवस्था छैन। बाढ़ीपछिको उद्धार अनुभव, आवश्यक कानून र अप्नाउनु पर्ने सावधानीका बारेमा सांसद श्रीराम नेउपानेसँग साथी लील प्रकाशचन्दले कुराकानी गर्नुभएको छ।
4: भूकम्प पनि हुन्छ, कोविड पनि भूकम्प थियो, एउटा विपद थियो आफैमा, अनि त्यसपछि आगलागी पनि हुन सक्छ, अरू विभिन्न किसिमका विपदहरू हुन सक्छन्। यी सबैलाई समेटेर एउटा कानून बनाउन जरूरी छ। अनुभव गरेको एउटा विषय के हो भने खड्केको विषय आपतकालीन कानून जसले सबै विद्यमान कानूनलाई सुपरसिड गर्छ, त्यो कानून आवश्यक छ। किनभने त्यो विपदको समयमा त्यहाँ के चाहिन्छ त्यो तत्काल निर्णय गरेर तत्काल कार्यान्वयन गर्नुपर्ने हुन्छ। त्यसलाई विद्यमान अहिले भइरहेको कानूनमा टेक्दै गर्दाखेरि त्यो ढिला हुन्छ। त्यो कानून हुने हो भने
20: त्यो शक्तिशाली निकाय छुट्टै प्रधानमन्त्री कार्यालय अन्तर्गतै हुनुपर्छ भन्ने पनि छैन। मानव गतिविधि संसारको अर्को कुनामा हुन्छ, त्यसको प्रभाव हाम्रो जस्तो देशमा आइपुग्छ र हाम्रो जनजीवनमा प्रत्यक्ष रूपमा पार्छ भने त्यस्ता कुराहरूलाई हामीले त्यही किसिमको संयन्त्र तयार गर्नु पर्यो, विकास गर्नु पर्यो र सहकार्य पनि अब क्षेत्रीय सहकार्य हो कि आन्तरिक देशभित्रका विभिन्न संयन्त्रहरूको बीचको विभिन्न तहका सरकारहरूको बीचको समन्वयको कुरा हो कि क्षेत्रीय हो कि अन्तर्राष्ट्रिय हो त्यसलाई पनि हामीले वर्गीकरण गर्न जरुरी छ।
0: प्रधानमन्त्रीजीले राष्ट्रसंघको सभामा त भन्नुभयो होइन चीन भारत नेपाल लगायत देशसँग एउटा संयन्त्र बनाउनु पर्यो, तपाईँले सायद सुन्नुभयो होला कि यो समयमा सूचना नदिएको कारणले यस्तो भयो भनेर कतिपयले आलोचना पनि गरिराखेका छन्। यो चीनसँग हाम्रो भारतसँग जति सजिलो भइरहेको छ चीनसँग त्यो जुन खालको त्यो अप्ठ्यारो छ नि त्यो फुकाउनको लागि प्रधानमन्त्रीसँग तपाईँले संवाद गरेको अथवा अघि तपाईँले जति पनि यो हुनुपर्छ त्यो हुनुपर्छ भन्नुभयो नि त्यो बनाउने ठाउँमा त तपाईँ आफै हुनुहुन्छ नि अहिले
20: तपाईँको पार्टी हुनुपर्छ भनेर मैले भन्दै गर्दा तपाईँहरू पनि सम्बन्धित निकायको कन्सर्न निकायमा हुनुहुन्छ र अहिले यहाँ सबै निकायबाट प्रतिनिधित्व गर्दै हुनुहुन्छ र हामी त संसदमा हामीले त आवाजै उठाउँछौ, हामी त नीति निर्माणमा भूमिका नै निर्वाह गर्छौं र त्यसलाई हामी इस्ट्याब्लिसै गर्छौं, त्यसमा कुनै शंकै छैन, त्यसमा हामी प्रतिबद्ध छौं, त्यो गर्छौं। अहिले मैले भन्दै गरेको सबै ठाउँबाट त्यो सरकार पक्षहरूबाट पनि त्यो आवाजहरूलाई सम्बन्धित निकायमा ल्याउँदै गर्दा त्यसलाई रियलाइज गर्दै गर्दा अझ थप छलफल गरेर त्यसलाई परिष्कृत बनाएर बुन्दागत रूपमा ल्याउँदै गर्दा अझ नीति निर्माणमा सहज हुन सक्छ। अब विशेष गरी हिमताल अहिलेको सबैभन्दा फ्युचरमा अब भविष्यमा हुन सक्ने जोखिम भनेको हिमतालमै केन्द्रित छ। 2000 भन्दा बढी हिमतालहरू भएको नेपाल हो। अब सर्वोच्च शिखर लगायत 14 मध्ये 8 शिखरहरू नेपालमै छन्, विशाल हिम श्रृङ्खला छ। अनि त्यसपछि त्यो हिमतालहरू 2000 भन्दा बढी मध्ये 47 हिमतालहरू जोखिम को अवस्थामा छन् भनेर इसी मोडको 2020 होला सायद स्टडीले बताएको छ। तर अब के हुनु पर्यो भने अब त्यसलाई अपडेट गर्नु पर्यो। 6 अगाडि जे थियो आज त्यही स्थिति छ कि छैन, तिनीहरूको स्थिति के छ, त्यहाँको भौगोलिक अवस्था, सेन्सिङ सिस्टम, नेभिगेसन सिस्टम अनि त्यसपछि पछिल्ला प्रविधिहरू प्रयोग गरेर अबको सिचुएसन के छ र कुन कुन बढी जोखिमपूर्ण छन्, त्यो जोखिमलाई कसरी निराकरण गर्न सकिन्छ, के उपाय अवलम्बन गर्न सकिन्छ, त्यतातिर ध्यान दिने गरी हामीले कानून निर्माण गर्नुपर्छ, नीति निर्माण गर्नुपर्छ। अहिलेको यो भोटे कोसीले त्यो एउटा लेसन पाठ पनि सिकाएको छ, कानून निर्माण गर्ने अनि प्रविधिको प्रयोग गर्ने, जनशक्तिको दक्षता वृद्धि अभिवृद्धि गर्ने अनि त्यसपछि हामीले ती पछिल्ला मेसिन उपकरणहरूलाई प्रयोग गर्ने त्यतातिर चाहिँ हामीले कम ध्यान दिएको र कार्यान्वयन पक्ष अलिकति सुचलो हुँदै गइरहेको अवस्थामा अब त्यतातिर यो विपदलाई त्यो दिशातिर हामीले अगाडि बढाउन जरुरी छ। जलविद्युत आयोजनाहरूको त मैले पटक पटक
0: जस्तो त्यो आयोजनामा यो हाम्रो नागडुङ्गा सुरुङ मार्गको विषयमा तपाईँले पनि धेरै ठाउँमा लेखेको नि हामीले हेर्यौँ होइन, कम्तीमा बाढी आउन थाल्यो भने त्यो बन्द हुने अथवा अर्को ठाउँबाट निस्कने त्यस्तो हुनुपर्ने भएको भए धेरै मान्छेहरू जोगिन्थे भनेर धेरै हामी सुन्छौँ।
20: यो विषयमा
0: हामीले के कुरा सुधार गर्नुपर्छ,
20: उहाँले पनि उठाउनु भएको थियो, मैले अब जस्तो उहाँले एउटा कुरो के उठाउनुभयो भने माथिल्लो तटीय क्षेत्रमा जलविद्युत आयोजनाको भण्डारण बढेको हुनाले जनपानी त्यो बढी असर गर्यो भन्ने त्यो चाहिँ होइन। के हो भने त्यो रन अफ रिभरै हुन् त्यहाँ भएका सबै आयोजन तलदेखि नदीको कुनै पनि नदीको बेसिनमा यदि सेरिज अफ जलविद्युत आयोजना छन् भने त्यो बाँधले के गर्छ भने चेक ड्यामको काम गर्छ, नदीलाई कटान गर्नबाट जोगाउँछ।
10: नेपालमा जनावरको टोकाई र रेबिज रोगको जोखिम लगातार बढ़दै गएको छ। लगातारको अविरल वर्षापछि आएको बाढ़ी, पहिरो र डुबानका कारण 21 मृत्यु भएको छ भने 5 बेपत्ता छन्। आसन्न 15 महाधिवेशन अन्तर्गत कांग्रेसले आजदेखि 32 जिल्लामा क्षेत्रीय अधिवेशन शुरू गरेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारी सहित 4 विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ र जापानमा 20 एसियन गेम्स अन्तर्गत पुरूष क्रिकेटको क्वार्टर फाइनलमा नेपालले भोलि श्रीलंकासँग खेल्दैछ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 13 बिहान 6 साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: यति बेला साँझको 8 बज्यो।

0: नेपाली रेडियो नेटवर्कको राति 8 बजेको नेपाली खबरमा खबर सहयात्री माधव दुलालको नमस्कार। सरकारमाथि चोलेन्द्र पक्राउ गरेर तर्साउन खोजेको आरोप, केपी ओलीसँग बालेनको व्यवहार मिलेको टिप्पणी, सुरक्षा माग गर्दै प्रहरीमा चोलेन्द्रको निवेदन, टेकु प्रहरी प्रमुखसँग आयोगले भोलि बयान लिने।
1: घिउ खाएपछि जिउमा बल आउँछ भन्ने सुनेको थिए, तर के खाएपछि कन्फिडेन्स आउँदो रहेछ,
2: के खाएपछि मध्यरातमा जोश आउँछ र मध्याहमा होश आउँछ।
0: बाढ़ी पहिरोले 620 मेगावाट बिजुली प्रणाली बाहिर, बाढ़ी र डुबानको क्षतिको समीक्षा गर्दै तत्काल राहत प्याकेज घोषणा गर्न संसदमा माग। मंगसिर 1 देखि सरकारले काठमाडौँ उपत्यकामा पशु बच्चाला र मासु जाँच ऐन अनिवार्य लागू गर्दै। चाड़ पर्वमा यात्रुको शास्ति रोक्न संसदीय समितिको निर्देशन। बाढ़ी पहिरोका कारण कांग्रेसको 15 औं महाधिवेशनको मिति केही दिन पर सार्ने तयारी। एन्फा कोषाध्यक्ष र लेखापाललाई छोड्न सर्वोच्चद्वारा अस्वीकार। साथमा प्रमुख खबर संक्षेप, नेपाली रेडियो नेटवर्कमा आज र जनता जान्न चाहन्छन् अहिलेको नेपाली खबरमा।

0: Personally. LG ले ले आयो नया LG Essential Series. अब किफायती मूल्य में refrigerator, washing machine, AC को complete range. 10 वर्ष को warranty सहित 0% no cost EMI. नागरिकता भए पुग्छ. हर एक घर को खुशी घर घर में LG. LG, life's good.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर.
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 नेपाली नेटवर्क .com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबरमा सबैभन्दा पहिले आजको खास खबर. प्रधानमन्त्री बालेन्द्र शाहमाथि तर्साएर शासन गर्न उद्धत बनेको आरोप लागेको छ. सर्वोच्च अदालतका पूर्व प्रधान न्यायाधीश चोलेन र शमशेर जबरा पक्राउ गरेर सरकारले जनता तर्साउन लागेको आरोप लागेको हो. जेन्जीका कारण असुरक्षा भएकाले पूर्व प्रधान न्यायाधीश जबरालाई पक्राउ गरेको सरकारी तर्कलाई केटाकेटी खेलको संज्ञा दिइएको छ. संघीय संसदका दुवै सदनमा प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरूङसँग जवाफ माग गरिएको छ. सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपतिका सांसद भने मौन बसेका छन्, थाहा नै नपाए जस्तो गरेका छन्. राष्ट्रिय सभाको बैठकमा कांग्रेस सांसद आनन्द ढुंगानाले जेएनजीको असुरक्षाका कारण पक्राउ गरेको भनेर सरकार भाग्न नमिल्ने बताउनु भएको छ. प्रजातन्त्र समाप्त गर्न खोजेको हो भने संसदमा आएर सरकारले जवाब दिनुपर्ने उहाँले बताउनुभयो.
3: हिजो जेएनजीको नाउँमा त्यहाँनिर सिंहदरबार जलायो, हिजो जेएनजीको नाउँमा अदालत जलायो, हिजो जेएनजीको नाउँमा पार्लियामेन्ट जलायो, हिजो जेएनजीको नाउँमा चाहिने गएर राष्ट्रपति भवन चलायो, आज चाहिने फेरि त्यही जेएनजीको नाउँमा तिमी चाहिने गएर अस्वच्छा भयो थप प्रधान न्यायाधीशलाई भने समाप्ति अस्वच्छा थियो भने चार प्रहरी चाहिँ थप्थ्यौ, अस्वच्छा छ भने थियो भने आर्मी थप्थ्यौ, थपेर भोलिपल्ट चाहिने गएर उहाँको अपराध देखाउँथ्यौ अनि समाचार ल्याउँथ्यौ. कानूनले त्यही भन्छ, प्रजातन्त्र फेरि हुन्छ. त्यसैले के हो भने प्रजातन्त्रभन्दा बाहेक हामी जाँदैछु भन्नु छ भने यही रस्तोमा आयो भन्नु पर्यो.
2: बालेनमाथि निरंकुश शासनको झल्को दिन खोजेको आरोप पनि लागेको छ. घाँटी सुक्ने गरी सुशासनको नारा लगाएको सरकारमाथि पञ्चायती व्यवस्था फेरि शुरू गर्न खोजेको आरोप समेत लागेको छ. सरकारले जनता र उद्योगी व्यवसायीलाई आतंकित बनाएको राष्ट्रिय सभाका सांसद ढुंगानाले बताउनुभयो.
3: पूर्व कर्मचारी आतंकित छन्, तपाईँको त्यहाँनिर जनता आतंकित छ, यो परिस्थितिमा देश चल्न सक्छ सक्दैन? यो परिस्थितिमा देश तपाईँले तर्साएर केही दिन तर्साला मान्छे सँगै तर्साउँदैन. तर्साउनका लागि त राजाले पनि तर्साएकै हो 240 वर्ष, राजाले पनि 240 वर्ष तर्साएकै हो. तर्सेन.
2: सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू भने चोलेन्द्र शमशेर प्रकरणबारे मौन बसेका छन्. जबरालाई प्रहरीले शनिबार राति घरबाट नियन्त्रणमा लिएको थियो, तर कुन कसुर र के पूर्जीको आधारमा समातिएका हुन् भन्नेबारे प्रहरीले प्रश्न खुलाएको छैन. यसबारे सरकारी निकायहरूले पनि आधिकारिक रूपमा केही बोलेका छैनन्. चोलेन्द्र प्रकरणमा प्रधानमन्त्री बालेनले बालहट देखाएको आरोप पनि लागेको छ. पूर्ववर्ती केपी शर्मा ओली र बालेन सरकारमा केही फरक नदेखिएको राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर साईले बताउनुभयो. साईले जीवी राई पक्राउ गर्न नसक्ने बालेन सरकारको तुलना पूर्ववर्ती ओली सरकारसँग गर्नुभएको छ.
4: यदि तपाईँको पूर्व प्रधान न्यायाधीश दोषी नै हुन् भनेपछि छोडेको चाहिँ किन, छोड्या चाहिँ किन, निर्दोष हुन् भनेपछि राति 3 बजी चाहिँ पक्राउ गरे किन? त्यो बाल हटमा त राज्य सरकार चलाउनु भएन नि. त्यो भए भने अहिले पनि के छ भने एउटा शुभचिन्तकका हैसियतले, एउटा प्रतिपक्ष दलका हैसियतले सरकारलाई म अपिल गर्न के चाहन्छु भने यस्ता गतिविधि तपाईँले गर्दै जानुभयो भने हिजोको केपी शर्मा ओलीको सरकार र तपाईँहरूको सरकार बीचमा केही पनि फरक हुँदैन. अब दुर्गा प्रसाईलाई पक्राउ गरेका छ, अब भनौँ न दुर्गा प्रसाईलाई पक्राउ गर्नभन्दा अगाडि तपाईँको कतिपटक पक्राउ गर्ने हो त? अब दुर्गा प्रसाईलाई दुर्गा प्रसाई पक्राउ गर्नुको सट्टा जीवी राई पक्राउ गरे भए अझ राम्रो हुन्थ्यो. 9 अरब रुपियाँ अहिले पनि नेपाली जनताले पाएको छैन. वाइट बडीका घोटालाका दोषीहरू आज पनि खुलम खुला हिँडिराखेका छन्. 4G एनसेल निर्मला पन्तका बलात्कारीका हत्याराहरू आज 6 महिना भइसक्यो यो सरकार आएको, अब के हो भन्नेसम्म अहिलेसम्म.
2: पूर्व प्रधान न्यायाधीश जबराले शान्ति सुरक्षाको माग गर्दै प्रहरीमा निवेदन दिनुभएको छ. जीवज्यानको सुरक्षा माग्दै उहाँको तर्फबाट छोरा सशिन्द्र जबराले काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानी पोखरीमा निवेदन दिनुभएको हो. पूर्व प्रधान न्यायाधीश जबरालाई सरकारले राति पक्राउ गरेर दिउँसो छाडेको थियो। राज्य संयन्त्रको दुरूपयोग गरेर मध्यरातमा जबरालाई गिरफ्तार गरिएको आरोप सांसदहरूले लगाएका छन्। सरकारले राज्य आतंक सृजना गरेको आरोप समेत उनीहरूले लगाएका छन्। नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले के खाएपछि मध्यरातमा जोश आउने र दिउँसो होश हराउँछ, सरकारले यसको जवाफ दिनुपर्छ भन्नुभएको छ।
5: विगतमा सरकार जन्मेकै दिन पनि मध्यरातमा पूर्व प्रधानमन्त्रीलाई रातभरि घरमा घेराउ गरिएर गिरफ्तार गरियो र केही समयपछि अदालतले छोड्यो। आज पूर्व प्रधान न्यायाधीशलाई पनि त्यसै गरी मध्यरातमै गिरफ्तार गरियो र 12 घण्टा नबित्दै बिना कारण उहाँलाई छोडियो। 12 घण्टा अपराध अनुसन्धानको हिरासतमा राखेपछि अन्त्य हुने सुरक्षा थ्रेट के हो र को हो त्यो सुरक्षा थ्रेट? म भन्न चाहन्छु कतै सरकारी जेनजीकै सुरक्षा थ्रेट त होइन। पूर्व प्रधान न्यायाधीश रहने भीभीआईबीहरूलाई अथवा राजनीतिक नेताहरूलाई म यो प्रश्न सरकारलाई गर्न चाहन्छु, के खाएपछि मध्यरातमा जोश आउँछ र मध्याहमा होश आउँछ? सरकारले यसको जवाफ नेपाली जनतालाई दिनुपर्छ।
2: सरकारको आलोचना गर्ने विपक्षीलाई तत्कालै जवाफ फर्काउन तयार राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सांसद खगेन्द्र सुनारले के खाएपछि कन्फिडेन्स आउँछ भनेर सोध्नु भएको छ।
6: घिउ खाएपछि जिउमा बल आउँछ भनेर सुनेको थिए, तर के खाएपछि कन्फिडेन्स आउँदो रहेछ हामी सुन्न चाहन्छौ। त्यो ग्रिन टी खाएपछि आउँछ कि गिरिबन्धु टी खाएपछि आउँछ त्यो कन्फिडेन्स? त्यो सुन खाएपछि आउँछ कुन्टल कुन्टलमा कि लडाकुको शिविरको पसिना र खुन खाएपछि आउँछ? त्यो व्हाइट बडी खाएपछि आउँछ कि बालुवाटार खाएपछि आउँछ? पासपोर्ट खाएपछि आउँछ कि गरिबका सुकुम्बासीका लालपूर्जा खाएपछि आउँछ? के खाएपछि आउँछ त्यो कन्फिडेन्स? यो सदन सुन्न चाहन्छ, यो सदन त्यो कुरा स्मरण गर्न चाहन्छ।
2: नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाल प्रसन्नले बिना कारण विशिष्ट व्यक्ति भीआईपीहरूलाई पक्राउ गर्ने क्रम जारी रहे सरकारले धेरै ठूलो मूल्य चुकाउनु पर्ने टिप्पणी गर्नुभएको छ। प्रसन्नले छोरी पिटेर बुहारी तर्साउन खोजेको जस्तो नियत सरकारको हो भने त्यो सरकारकै लागि घातक हुने र यसको मूल्य धेरै ठूलो चुकाउनु पर्ने बताउनु भएको छ।
7: भइराख्यो भने यसको मूल्य धेरै ठूलो पर्छ भन्ने म
8: यस्तो घटना पहिले कहिल्यै
7: र यस खालको घटना नदोहोर्याउन म सरकारलाई
8: एउटा बहाना
7: बनाउनु, त्यो लाटोले पनि बुझेको छ यो बहानाबाजी हो। सुरक्षा थ्रेट हो भने त सुरक्षा कर्मी बढाइदिनु पर्यो नि कार घरमा।
2: राष्ट्रिय मानवाधिकार आयोगले पूर्व प्रधान न्यायाधीश जबरालाई पक्राउ गर्ने काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्कालाई सोधपूछ गर्न डाकेको छ। आयोगका प्रवक्ता डाक्टर टीकाराम पोखरेलले प्रहरी प्रधान कार्यालय मार्फत खड्कालाई भोलि बिहान 11:30 बजे बयानका लागि आयोगमा बोलाइएको जानकारी दिनुभएको छ।
9: राष्ट्रिय मानवाधिकार आयोगको टोली हिजो पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई चाहिँ नि अब पक्राउ गरियो अथवा चाहिँ नियन्त्रणमा लियो अथवा उहाँको सुरक्षाको कारणले लगियो भन्ने विभिन्न कोणबाट चाहिँ नि समाचारहरू प्रकाशन भए पश्चात राष्ट्रिय मानवाधिकार आयोगको टोली उहाँलाई भेट्नको लागि चाहिँ नि केकुमा पुगेको थियो, तर चाहिँ त्यो विषयमा चाहिँ राष्ट्रिय मानवाधिकार आयोगको टोलीलाई भेट्न दिएन। करिब 45 मिनट हाम्रो टोली त्यहाँ बस्यो, त्यति गर्दा पनि भेट्नले चाहिँ हाम्रो टोली फर्क्यो र त्यो टोली राष्ट्रिय मानवाधिकार आयोगले जुनसुकै ठाउँमा पनि जहाँ पनि अनुगमन गर्ने भेट्न सक्ने चाहिँ नि अधिकार छ। अब त्यो अधिकारको चाहिँ नि अलिकति उल्लङ्घन भयो कि भन्ने हिसाबले हामीले किन भेट्न दिएन, के कारणले भेट्न दिएन राष्ट्रिय मानवाधिकार आयोगको टोलीलाई भनेर टेकु चाहिँ नि त्योको चाहिँ कार्यालयको प्रमुखलाई टेकुमा पुगेको थियो, तर चाहिँ त्यो विषयमा चाहिँ राष्ट्रिय मानवाधिकार आयोगको टोलीलाई भेट्न दिएन। करिब 45 मिनट हाम्रो टोली त्यहाँ बस्यो, त्यति गर्दा पनि भेट्नले चाहिँ हाम्रो टोली फर्क्यो।

0: हट्न खोजेको थियो, तर प्रहरीले करिब एक घण्टा कुराएर गेटबाटै आएको टोलीलाई फर्काएको थियो। चोलेन्द्र पक्राउ प्रकरणले सरकार यति बेला घेराबन्दीमा परेको छ। सांसदहरूले सरकारको प्रष्ट जवाफ माग गरेका छन्। मानवाधिकार आयोग पनि बयान लिन लागेको छ। सरकारले जवाफ दिएर प्रष्ट पार्नुपर्ने माग चौतर्फी छ। नेपाली खबरमा अब आज दिनभरका प्रमुख खबर संक्षेप। साथमा खबर सहयात्री उषा किरण।
1: पछिल्लो 24 घण्टामा देशभर 272 विपदका घटना हुँदा 21 जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतले यही असोज 11 गते बिहान 10 बजेदेखि असोज 12 गते बिहान 10 बजेसम्मको अवधिमा भएका विपदका घटनामा परि उनीहरूको मृत्यु भएको जानकारी दिनुभएको छ र त्यस अवधिमा भएका विपदका घटनामा 4 जना बेपत्ता भएका छन् र 26 जना घाइते भएका छन्। प्राधिकरणका अनुसार सो अवधिमा सबैभन्दा बढ़ी पहिरोका 97 घटना भएका छन्। पहिरोमा परि 21 जनाको मृत्यु भएको छ, 4 जना बेपत्ता भएका छन् र 4 जना घाइते भएका छन्। यस्तै अविरल वर्षाका कारण 80, बाढ़ीका 57, सर्पदंशका 17, आग लागेका 8, हावाहुरीका 8, जनावर आक्रमणका 4 र हिमपातको एउटा घटना भएको छ। बाढ़ीका घटनामा मानवीय क्षति नभए पनि 415 जनाको उद्धार गरिएको प्राधिकरणको विवरणमा उल्लेख गरिएको छ। अविरल वर्षाका घटनामा पनि 700 जनाको उद्धार भएको छ। विपदका कारण 48 सड़क खण्ड अवरूद्ध भएका छन् भने 121 चौपायाको क्षति भएको छ। घटनाबाट भएको अनुमानित आर्थिक क्षति 1,91,66,000 रहेको प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार पछिल्लो 24 घण्टामा भएको विपद मध्ये पहिरो, बाढ़ी र अविरल वर्षाका घटना प्रमुख रहेका छन्। यस अवधिमा सुरक्षाकर्मी तथा सम्बन्धित निकायबाट उद्धार तथा खोजी कार्य जारी रहेको प्राधिकरणले जनाएको छ। हुम्लामा कटुको जड़ीबोटी संकलन गर्न हिमाली क्षेत्रमा पुगेका सिमकोट गाउँपालिका 2 ठेहे गाउँका 10 जना एक सातापछि सम्पर्कमा आएका छन्। असोज 8 गतेदेखि परिवारको सम्पर्कमा नरहेका उनीहरू आज सबै सम्पर्कमा आएको र सकुशल रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ। जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक शंकर खड्काका अनुसार 10 जना नै सम्पर्कमा आइसकेका छन्। दुर्गम हिमाली क्षेत्र र संचार सम्पर्कको समस्याका कारण उनीहरू केही दिन परिवारको सम्पर्कमा आउन नसकेको प्रहरीले जनाएको छ। अविरल वर्षाका कारण नारायणी नदीमा आएको उच्च बहावले नवलपुरको जनजीवन अस्तव्यस्त बनिरहेको छ र बाढ़ीका कारण सुस्ता गाउँसहित विभिन्न क्षेत्रमा डुबानमा परेपछि 1100 भन्दा बढ़ी नागरिक विस्थापित भएका छन्। प्रतिनिधि सभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष खनालले बाढ़ी प्रभावित क्षेत्रमा तत्काल राहत उपलब्ध गराउन र क्षतिग्रस्त भौतिक संरचनाको पुननिर्माणका लागि सरकारको ध्यान आकर्षण गराउनु भएको छ। दशैं तिहार र छठ लगायत चाड़पर्वमा सार्वजनिक यातायातलाई सरल, सुरक्षित र मर्यादित बनाउन पूर्वाधार विकास समितिले सरकारलाई निर्देशन दिएको छ। सोमबार बसेको समिति बैठकले यात्रुले भोग्ने शास्ति, टिकटमा हुने ठगी र सवारी दुर्घटनाका जोखिम न्यूनीकरण गर्न प्रभावकारी कार्ययोजना सहित तत्काल लागू गर्न पूर्वाधार विकास मन्त्रालयलाई सचेत गराएको छ। समितिका सभापति आशिष गजुरेलको अध्यक्षतामा बसेको बैठकले चाड़पर्वको समयमा यात्रुको चापलाई मध्यनजर गर्दै सवारी साधनको प्राविधिक परीक्षण, चालकको पर्याप्त विश्राम र सड़क सुरक्षाको पूर्व मूल्यांकन गर्न निर्देशन दिएको छ। अविरल वर्षापछि आएको बाढ़ी पहिरो तथा बटेकोशी बाढ़ीका कारण विद्युत उत्पादन, प्रसारण तथा वितरण संरचनामा क्षति पुग्दा करिब 620 मेगावट बिजुली प्रणालीबाट बाहिरिएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले आज पत्रकार सम्मेलनमा 9 असोजको बाढ़ी पहिरोका कारण 190 मेगावट र भोटेकोशी बाढ़ीका कारण 430 गरी 620 मेगावट बिजुली राष्ट्रिय प्रणाली बाहिर रहेको बताउनु भएको छ। 9 असोजको अविरल वर्षापछि आएका बाढ़ी पहिरोका कारण विभिन्न जलविद्युत आयोजनामा, प्रसारण संरचनामा यतिखेर क्षति पुगेको छ। तीमध्ये अधिकांश क्षेत्रमा विद्युत आपूर्ति पुनः संचालनमा ल्याइएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन मिति केही दिन पर सर्ने देखिएको छ। कांग्रेसको 15 महाधिवेशन असोज 16-देखि 19 गतेका लागि तय भएको थियो। एक शीर्ष पदाधिकारीका अनुसार बाढ़ी पहिरोका कारण महाधिवेशन प्रतिनिधिहरूको समस्यालाई ध्यानमा राख्दै केही दिन पछाडि सार्न लागिएको छ। संस्थापन समूहले केही दिन मिति सार्ने तयारी गरिरहँदा निवर्तमान सभापति शेरबहादुर देउवा समूह भने आगामी मंगिर 21-23 गतेदेखि महाधिवेशनको तयारीमा जुटेको छ।

0: समूहले अहिले देशभर ओडा क्षेत्रको अधिवेशन गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मंगसिर 1 गतेदेखि काठमाडौँमा पशु वधशाला तथा मासु जाँच ऐनलाई प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याउने बताउनु भएको छ। मन्त्रालयले आज आयोजना गरेको पशु वधशाला र मासु जाँच ऐन 2055 कार्यान्वयनको अवस्था र अबको कार्ययोजना सम्बन्धी उपत्यका स्थानीय जनप्रतिनिधिसँगको छलफलमा उहाँले उपभोक्तालाई स्वस्थ र सुरक्षित मासु उपलब्ध गराउन ऐनको अनिवार्य कार्यान्वयन गर्न लागि बताउनुभयो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले प्रस्ताव गरेको 7 दिने युद्धविराम अस्वीकार गरेपछि सोमबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ़ेको छ। तेलको मूल्य बढ़ेसँगै विश्वव्यापी मुद्रा स्फीति बढ़न सक्ने चिन्ता बढ़िरहेको छ। विभिन्न देशका शेयर बजारमा दबाव परेको छ। इरानले गत साता संयुक्त राष्ट्रसंघको महासभामा 7 दिने युद्धविरामको प्रस्ताव अघि सारेको थियो। नेपाली क्रिकेट फेरि एक ऐतिहासिक क्षणको संघारमा उभिएको छ। विश्व एसियन गेम्स अन्तर्गत पुरूष क्रिकेट क्वार्टर फाइनलमा नेपालले भोलि श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ। यो केवल सेमी फाइनल प्रवेशको खेल मात्र होइन, डेढ़ दशकदेखि अधुरो रहँदै आएको एउटा प्रतिद्वन्दिताको नयाँ अध्याय पनि हो। नेपाल र श्रीलंका एसियन गेम्सकै मंचमा 16 वर्षपछि आमने सामने हुँदैछन्। सर्वोच्च अदालतले अखिल नेपाल फुटबल संघ एन्फाकाको उपाध्यक्ष रविन्द्र जोशी र लेखापाल संजीव पाण्डेलाई रिहा गर्न अस्वीकार गरेको छ। सर्वोच्चका न्यायाधीश अब्दुल अजीज मुसलमान र बालकृष्ण ढकालको संयुक्त इजलासले रविन्द्रलाई रिहा गर्न अस्वीकार गरेको हो। यस्तै न्यायाधीश महेश शर्मा पौडेल र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले संजीवलाई रिहा गर्न अस्वीकार गरेको छ। अदालतले दुवै मुद्दालाई मिसिल साथमा राखेर नियम अनुसार गर्न आदेश दिएको छ। गैरकानूनी रूपमा आफ्ना श्रीमानलाई थुनामा राखेको भन्दै रविन्द्र पत्नी शोभा जोशी र संजीव पत्नी अनिता पाण्डेले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको छुट्टा छुट्टै रिट दायर गरेका थिए।
1: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल फेस्टिभ अफर सेवा शुल्क मात्र 0.5% रु 3 लाखसम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने मात्र 4.90% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
3: ए भतिज, यो चाड पर्व भन्यो, कहिले यता कहिले उता, जहिले माछा मासु कति खानु हो?
4: त्यसैले त राजा च्याउ नै खानुस् भनेको नि काका। माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् कायदा, माछा मासुमा भएको सबै तत्व पनि पाइने
5: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
4: हामीले राजा च्याउ त्यसै भनेको हो र।
6: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।
7: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
8: अब नेपाली रेडियो नेटवर्कमा आज साथमा हुनुहुन्छ सहयात्री बिनु शर्मा।
9: प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्र संघको महासभा न्यूयोर्कबाट काठमाडौँ ओर्लिएकै दिन पूर्व प्रधान न्यायाधीश सोलेन्द्र शमशेर चबरालाई किन पक्राउ गरियो र 15 घण्टामै किन छोडियो? यस गम्भीर प्रश्नमा प्रहरीले गैर जिम्मेवार जवाब दिएको छ भने सरकारले रहस्यमय मौनता साधेर बसेको छ। प्रहरीले जेनजी समूह र डिस्कर्ड ग्रुपबाट सुरक्षा थ्रेड रहेको दावी गर्दै जबरालाई पक्राउ पुजी भने मध्यरातमा नियन्त्रणमा लिए पनि यसको भित्री कारण प्रधानमन्त्री कार्यालयमा पुगेको एउटा गोप्य रिपोर्ट थियो। राष्ट्रिय अनुसन्धान विभाग मार्फत प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन र गृहमन्त्री सुदन गुरूङको सचिवालयमा पुगेको गोप्य सूचना नै यो धरपकडको वास्तविक कारक रहेको खुलेको छ। प्रधान न्यायाधीशमा मनोज कुमार शर्माको नियुक्तिपछि चोलेन्द्रले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र हङकङबाट फर्किए लगत्तै नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवासँग श्रृंखलाबद्ध भेटघाट गरेका थिए। संसद पुनर्स्थापना र कांग्रेसको आन्तरिक विवादबारे अदालतमा भइरहेको कानूनी कसरतमा चोलेन्द्रले ओली र देउवालाई साथ दिन खोजेको सूचना राष्ट्रिय अनुसन्धान विभागले बालुवाटारमा पुर्याएको थियो। त्यति मात्र होइन, 26 अर्बको सम्पत्ति शुद्धिकरण मुद्दामा नागपुर पक्षका लागि चुनावमा रहेका विवादित व्यवसायी दीपक भट्टलाई कारागार मुक्त गराउन जबराले भित्रभित्रै सक्रियता बढाएपछि प्रधानमन्त्री शाह निकै आक्रोशित रहेको सबै खुलेको छ। भट्ट तिनै व्यवसायी हुन् जसको कम्पनीको शेयर विवादमा तानिएपछि गृहमन्त्री सुदन गुरूङले समेत राजीनामा दिनु परेको थियो। शनिबार सार्वजनिक विदाका कारण उपत्यका अपराध अनुसन्धान कार्यालय सुनसान थियो, तर रातको 10 बजे प्रधानमन्त्रीको सचिवालयबाट गृहमन्त्री सुदन गुरूङ हुँदै आएको एउटा आकस्मिक निर्देशनले प्रहरी संयन्त्रमा तनाव पैदा गर्यो। चोलेन्द्र विरूद्ध न त कुनै उजुरी थियो न परिवारले सुरक्षा मागेका थिए। तैपनि गृहमन्त्री गुरूङले राति 8 बजे नै प्रहरी महानिरीक्षक दानबहादुर कार्की सहितका उच्च अधिकारीहरूलाई निवासमा बोलाएर पक्राउ गर्न दबाव दिएका थिए। महानिरीक्षक कार्कीले कानूनी आधार नभएको भन्दै अप्ठ्यारो दर्शाए पनि प्रधानमन्त्री सचिवालयको अर्को दबावका अगाडि गृहमन्त्रीको केही लागेन। अन्तत मध्यरात 11 बजे सादा पोस्ताका प्रहरी चबराको निवास पुगेर उनलाई नियन्त्रणमा लिई राति 12 बजे कार्यालय पुर्याए। यस घटनालाई संविधानविद बिपिर अधिकारीले पूर्ण रूपमा गैर न्यायिक र कानूनी राज्यको उपहास भनेका छन्। वास्तविक सुरक्षा खतरा भएको भए मध्यरातमा सादा पोस्ताका प्रहरी पठाउनुको साटो थप सुरक्षाकर्मी परिचालन गर्न सकिने उनको तर्क छ। नेपाल बार एसोसिएशन, नेपाली कांग्रेस र नेकपा एमाले प्रलोपा लगायतका दलहरूले यस कदमको कड़ा विरोध गर्दै यसलाई वैयक्तिक स्वतन्त्रतामाथिको नाङ्गो हस्तक्षेप भनेका छन्। 2078 महाभियोग प्रस्ताव सर्वोच्चको संवैधानिक इजलासले 2083 भदौ 24 गते खारेज गरिदिएपछि चोलेन्द्रले सफाई पाएका थिए, तर यो मध्यरातिको अपरेशनले अपराधीलाई जस्तो व्यवहार गरेर न्यायालयलाई तर्साउने राज्यको नियत प्रष्ट पारेको भन्दै अहिले सरकार चौतर्फी विरोधको घेरामा परेको छ। विपक्षी नेता शंकर पोखरेल, कांग्रेस प्रवक्ता देवराज चालिसे र पूर्व डीआईजी द्वय रमेश खरेल र हेमन्त मल्लले यसलाई अपहरण शैलीको गैर कानूनी काम भनिरहँदा सत्तारूढ़ दल रासुपाकै सांसद राजीव खतिले समेत आफ्नै सरकारको आलोचना गर्दै यो शैली गलत भएको बताएका छन्। 6 महिनामा 20 जना विशिष्ट व्यक्तिलाई बिना पूर्जी पक्राउ गर्ने र छाड्ने बालेन सरकारको यो शैलीले विधिको शासनमाथि गम्भीर प्रश्न उठाएको भन्दै सरकारले यो विषयमा जवाब दिनुपर्ने दवाब समेत बढ़दै गएको छ।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्को डिस्को खुशीको कनेक्शन यो हो नेपाली रेडियो यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर
1: आजको जनता जान्न चाहन्छनमा हामीसँग हुनुहुन्छ नेपाली कांग्रेसका नेता डाक्टर प्रकाश तरण महत
0: जनता जान्न चाहन्छन् जनता जान्न चाहन्छन् का साथमा ग्लोबल आईएमई बैंक सबैका लागि बैंक दिस होम इन्टरनेट
2: 15 गतेबाट अधिवेशन हुँदैछ 14 अधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवाजी नै 15 अधिवेशन गर्नको लागि आधिकारिक रूपमा उहाँ नै हुनुहुन्छ विशेष अधिवेशन कसरी भयो त्यसलाई शुरूदेखि नै त्रुटिपूर्ण रहेको भनेर अदालतले पनि बोलिसकेको अवस्था छ खासबिन 15 गतेबाट जुन वडा अधिवेशन शुरू भएर मंगसिर 21-22-23 गतेमा राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने जुन कार्यतालिका छ त्यो अनुसार देशभरिका सम्पूर्ण पार्टीसँग आबद्ध साथीहरू क्रियाशील सदस्यहरू सबैलाई हामीले सहभागी हुन अनुरोध गरेका छौँ
1: जस्तो अब अरू त सहभागी भइसके क्षेत्रीय प्रतिनिधि निर्वाचित भइसके कतिपय त आज महाधिवेशन प्रतिनिधि पनि निर्वाचित भइसके 16 गतेबाट केन्द्रीय महाधिवेशन नै छ अनि यहाँले भने जस्तो पूर्व सभापति शेरबहादुर देउवा पक्षधर पनि सहभागी भइसक्नु भएको छ यो चाहिँ खास कस्तो भइदियो
2: कसले भने शेरबहादुर देउवा सहभागी हुनुहुन्छ
1: शेरबहादुर देउवाले त प्रमुख अतिथि नै निम्ता गरेका छन्
2: त्यस्तो चाहिँ भ्रमको खेती गर्न उहाँहरू माहिर हुनुहुन्छ सत्यलाई झुटो झुटोलाई सत्य प्रचारबाट मिथ्या प्रचार हो यो शेरबहादुर देउवाको सभापतित्वमै मंगसिर 21-22-23 उहाँको प्रमुख अध्यक्षतामा मंगसिर 21 गते उद्घाटन हुन्छ केन्द्रीय अधिवेशन उहाँकै नेतृत्वमा यो अहिले अधिवेशन हुँदैछ जसको चाहिँ दैनिकी काम गर्ने जिम्मेवारी चाहिँ उहाँले नै डाक्टर शशांक कोइरालालाई दिएको अवस्था छ उहाँहरूले गरेको थियो मिथ्या प्रचार हो कि उहाँहरूले अहिले 16 गते भाग लिनुहुन्छ के गर्नुहुन्छ
1: 16 गते त उद्घाटन नै गर्नुहुन्छ
2: भन्ने भ्रम पैदा गराउने कुरा हो
1: 16 गते उद्घाटन नै गर्नुहुन्छ
2: मैले भनिसके त तपाईँलाई त्यो सबै झुटो हो भ्रमपूर्ण हो यसमा कुनै सत्यता छैन म चाहिँ आधिकारिक रूपमा भनिरहेका छु उहाँले अस्ति वक्तव्य पढ्नु भएन तपाईँ सञ्चारकर्मी भएर शेरबहादुर देउवाको वक्तव्य पढ्नुभयो भएन
1: उहाँको वक्तव्य
2: आधिकारिक रूपमा अधिवेशन गर्ने म हो र मैले अधिवेशन गरेर मंगसिर 21-22-23 अधिवेशन गरेर चाहिँ हस्तान्तरण गर्छु भनेर भन्नुभएको छैन त्यो झुटो हो भ्रमपूर्ण हो उहाँले चाहिँ 16 गते भाग लिने कुरै छैन
1: अधिवेशन भइरहेकाहरूलाई चाहिँ कसरी हेर्नु भएको छ त त्यसो भए
2: अब कसरी हेर्नु यो दुर्भाग्यपूर्ण कुरो हो कि दुईटा अधिवेशन पार्टीको भइराखेका छ त्यसको आवश्यकतै थिएन आम निर्वाचन अगाडि विशेष अधिवेशन गर्नु पनि आवश्यक थिएन पार्टी सभापतिलाई दुई तिहाई संख्याले हटाएपछि मात्रै अर्को सभापति निर्वाचित हुन्छ त्यो नै नगरी उहाँहरूकै तथ्याङ्क अनुसार पनि 54% मात्रै उपस्थिति थियो भनेको अवस्थामा अब कसरी चाहिँ यो चाहिँ विधि सम्मत हुन्छ त्यसो हुनाले यो अनावश्यक रूपमा निर्वाचन अगाडि विशेष अधिवेशनको बाटोमा गएर यो पार्टीलाई यो अन्यलको अवस्थामा आम कार्यकर्ताहरूलाई निराशाको अवस्थामा पुर्याएको उहाँहरूले हो यो दुर्भाग्यपूर्ण कुरा हो र अहिले पनि हामीले के भन्यौँ भने तपाईँ अधिवेशन स्थगित गर्नुहोस् स्थगित गर्नुभयो भने हामी पनि स्थगित गर्छौ त्यसपछि एउटा सहमति गरौं सहमति भएन भने अदालतले चाहिँ निर्णय आउला अदालतको निर्णयसँग पर्ख्यौं भन्दा उहाँले नपर्खिकन स्थगित पनि नगरिकन अधिवेशनको प्रक्रिया अगाडि बढाउनु भयो त्यो अवस्थामा हामीले पनि अधिवेशनको प्रक्रिया अगाडि बढाउनु पर्ने अवस्था आयो
1: अब यो अवस्थामा कांग्रेस त एउटै हुनुपर्ने कांग्रेस त एउटै हो एउटै हुनुपर्ने अनि वीरबहादुर बलाले आज भन्नु पनि भएको छ 16 गते सभापति तोक गर्न दिएमा हामी जान तयार छौ भन्नुभएको छ यहाँहरूकोमा सल्लाह भएर
2: को जान तयार हुनुभयो भन्नुभयो कसले
1: वीरबहादुर बलाएरले
2: यो सबै गलत झुटो कुराहरू यो छोड्नु 16 गते कहाँ को जान तयार हुनुभयो भन्नुभयो
1: सभापति तोक गर्न दिएदेखि हामी सबै जान तयार
2: बेकार कुरा हो बलायरजीले त्यो भने त के छ भने पार्टी सभापति शेरबहादुर देउवा मान्न तयार हुनुभयो भने सहमति हुन्छ भन्ने सन्दर्भमा उहाँले भन्नुभएको हो तर अब अहिले चाहिँ के छन् उहाँहरूले चाहिँ ठूलो संख्यामा साथीहरूले यो अधिवेशन प्रक्रियामा ओडादेखि नै भाग लिएको छैन त्यो अवस्थामा उहाँले चाहिँ त्यहाँ भाग लिँदै जानुहुन्छ भन्ने कुरा चाहिँ त्यो मिथ्या कुरा हो। दुर्गाजीले त्यस्तो काहीँ केही गर्नुभएको
1: भनेको सभापति नै मान्दाखेरि चाहिँ अब त्यता जान तयार नै
2: सभापति कहाँबाट मान्ने भने देशभरि चाहिँ साथीहरू चाहिँ मङ्सिरमा यो आश्विन 15 गतेबाट अधिवेशन शुरू हुन्छ भनेर चाहिँ उहाँहरूको अधिवेशनमा गगनजीले आयोजना गरेको अधिवेशन भाग लिनु भएको छैन अनि सभापति मात्रै एक्लै त्यहाँ चाहिँ भाग लिन जानुहुन्छ सभापति बनेर जानुहुन्छ
1: अझै पनि मिल्ने ठाउँ कतै छ कि भनिदिनुहोस् न।
2: अब अहिले त अब उहाँहरू अधिवेशन प्रक्रिया अगाडि बढाएपछि त कि चाहिँ तलैदेखि उहाँहरूले चाहिँ अधिवेशनलाई हामीले रद्द गर्यौं तलैदेखिको अब सहमति गरौं सहमति गरिसकेपछि अनि एकताको महाधिवेशन अनि फेरि शुरूदेखि नै वडादेखि नै गरौंला भन्नु पर्यो। अब हिजो अधिवेशन शुरू नगर्दै त उहाँहरू स्थगित गर्न नचाहनेले अहिले आएर स्थगित गर्नुहुन्छ भन्ने कुरामा विश्वास छैन।
1: अब यहाँको अनुरोध चाहिँ के छ त
2: दुईटै अधिवेशन स्थगित गरौं त्यसपछि चाहिँ सहमति गरौं नभए अदालतको निर्णयलाई पर्ख्यौं भनेर हामीले त पटक पटक भनेकै हो नि त्यसलाई उहाँले सुन्नु भएन। अब यहाँ अहिले अनुरोधको के अर्थ छ र
1: भनेको दुईटा काँग्रेस चाहिँ देखिने भयो
2: अब यो अधिवेशन दुईटा हुने भयो पछि अछिनो फानो हुन्छ।
0: जनता जान्न चाहन्छन् जनता जान्न चाहन्छन् का साथमा ग्लोबल आइडी ब्याङ्क सबैका लागि ब्याङ्क दिस होम इन्टरनेट।
1: हवस् त यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 नेपाली नेटवर्क .com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। भोलि बिहान 5:30 बजे पुनः उपस्थित हुने नै छौ। आजलाई बिदा दिनुहोस्। नमस्कार।
0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
3: युनाइटेड अस्पताल बारदिङ्गा चार ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि सब नयाँ सुविधाहरू।
4: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या मुटु रोग मृगौला रोग पेट र आन्द्राको समस्या कलेजो थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
3: हाड जोड्ने नसा तथा बाथरोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्ने सम्बन्धी समस्या हड्डी भाँचिएको रदहरू राख्ने निकाल्ने नसा च्यातिएको लगायत बाथरोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
5: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी हर्निया एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन स्तनमा गाँठागुठी फोका घाउ पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
6: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच डेलिभरी तथा शल्यक्रिया पाठ्यगत सम्बन्धी सम्पूर्ण शल्यक्रिया दूरबीन प्रविधिद्वारा अपरेशन परिवार नियोजन तथा बन्ध्याकरण सेवा महिनावारी गडबडी सदोपेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार बाजोपन पाठ्यगतको क्यान्सरको जाँच तथा परामर्श।
7: वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा
5: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
4: युनाइटेड अस्पताल बारगङ्गा 4 ठाकुरापुर कपिल वस्तु सम्पर्क 076-550-200 मोबाइल नम्बर 98-570-55-138।
3: अब ढुक्क हुनुहोस् विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
8: होइन ए दाई कता हो लखर लखर बाइक डोराउँदै
9: कहाँ हुनु र भाइ यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त आज पनि अफिस जाने बेला बिग्रियो नयाँ किनौ भने पुरै पैसा छैन।
8: चिन्ता लिनु पर्दैन बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ अनि नयाँ किन्न पैसा छैन चिन्ता लिनु पर्दैन नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
10: जेनुन नै ठिक छ जेनुन नै ठिक छ हजुर जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
5: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
11: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
5: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्राली, भारगंगा एक बैरिया, कपिल वस्तु।
10: थप जानकारीका लागि सम्पर्क नम्बर 9857502340, 9806225243 र 9813514417।
12: दसैँ आयो, नयाँ बाइक चढ्ने सोचमा हुनुहुन्छ? त्यसो भए यो दसैँ बनाऊ अझै विशेष।
13: बजाजले ल्याएको छ बजाज गेम अफ पावर, खेल्ने
12: हो नि, खेल्ने हो, जित्ने हो।
6: यस दसैँमा बजाज मोटरसाइकल वा चेतक स्कुटर खरिद गर्नुहोस् र जित्नुहोस् 1,00,000 रुपियाँसम्मको पुरस्कार। स्मार्ट वाच र बजाजका विशेष उपहार सँगै अभियानका भाग्यशाली विजेताले रविन्द्र झाट, CR7 होर्रा अर्थात चन्दन गौतम र दिपेन्द्र सिंह ऐरीसँग प्रत्यक्ष भेट्ने मौका पाउनेछन्।
12: कुनै पनि बजाज बाइक खरिदमा पाउनुहोस् रु 7,000 देखि 1,00,000 सम्मको छुट।
13: त्यसैले यो दसैँमा बजाज किन्नुहोस् र सहभागी बन्नुहोस् गेम अफ पावरमा।
6: केदारनाथ अटोमोबाइल्स प्राली, बाढगंगा एक बैरिया, तपाईँको आफ्नै बजाज शोरूम।
12: सम्पर्क नम्बर 9857502443, 9013514417 र 9013514423।

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा राष्ट्रसंघ महासभामा प्रधानमन्त्रीले अघि सारे नेपाल सहित त्रिदेशीय नेतृत्वमा जलवायु सहकार्यको अवधारणा, भारत र चीन जोड्न कति सम्भव,
1: प्रस्ताव मात्रै होइन त्यसका केही कन्टेन्टहरू पनि सम्बोधनमा हामी पाउँछौ। यी विषयहरूलाई हामीले कसरी लिएर जान्छौं भन्ने तयारीमा ध्यान दिनुपर्ने देखिन्छ।
0: अविरल वर्षाको दोस्रो दिन कस्तो छ प्रभाव?
2: भारी मात्रै नभएर अलिकति अति भारी वर्षासम्म पनि पुगेको छ केही ठाउँमा। अहिले चाहिँ सुदूरपश्चिमसम्म कर्णालीसम्म पनि वर्षा पुगिसकेको अवस्था छ।
0: र पेट्रियट प्रतिरक्षा प्रणाली उपलब्ध गराउन ट्रम्पले सहमति जनाएका जेलेन्स्कीको भनाई। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: समाचार पढिन र दाहालबाट सुन्नुहोस्। आफ्नो फ्रान्स भ्रमणको शुरूमा मन्तव्य दिँदै पोप लियोले यन्त्रहरूद्वारा शासित स्वर्गको सृजनाले मानवमाथि संकट निम्त्याउन सक्ने चेतावनी दिएका छन्। फ्रान्सका राष्ट्रपति एमेन्युअल म्याक्रो सहित पाहुनाहरू सामु एलिजे दरबारमा बोल्दै उनले उनकै शब्दमा हाम्रो मानवता गुम्न नदिन आर्टिफिसियल इन्टेलिजेन्सका बारेमा नैतिक मूल्यांकन गर्नु अति जरूरी भइसकेको बताए। उनले इच्छा मृत्युको व्यवस्थाप्रति क्याथोलिक चर्चको विरोध दोहोर्याए। राष्ट्रपति माक्रोले पोपको भ्रमणले मानिसहरूलाई प्रेरणा दिएको टिप्पणी गरेका छन्। बीबीसीका महानिर्देशकले उनकै शब्दमा सुरक्षाका उपायहरू अवलम्बन गर्दै कार्यक्रम निर्माण र प्रस्तुतिका लागि भविष्यमा एआईको प्रयोग हुन सक्ने संकेत गरेका छन्। म्याट ब्रिटिनले प्रविधिले के गर्छ र के गर्न सक्दैन भनेर आफूहरूले परीक्षण गर्न चाहेको भने पनि बीबीसीले गर्ने कुनै पनि काम एआईबाट प्रतिस्थापित हुनुपर्ने जस्तो आफूलाई नलागेको बताए। प्रविधिको उडानबारे चर्चा गर्ने क्रममा ब्रिटेनले छवटा कम्पनीले भविष्यमा सूचनाको पहुँचमाथि नियन्त्रण कायम गर्ने जोखिम रहेको बताए। युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो मुलुकलाई पेट्रियट हवाई प्रतिरक्षा प्रणाली निर्माणको लागि अनुमति दिन पुनः आश्वासन दिएको बताएका छन्। जुलाईमा त्यस्तो वाचा गरिएको थियो तर त्यसको केही सातापछि ट्रम्पले अरू कसैलाई उक्त प्रणाली निर्माण गर्न दिन अमेरिका सावधान हुनुपर्ने बताएका थिए। जेलेन्स्कीले अब अन्तिम निर्णय भएको बताएका छन् तर वाशिङटनले त्यसको पुष्टि गरिसकेको छैन। युक्रेनका शहरहरूलाई रूसी बलिस्टिक क्षेप्यास्त्र हमलाबाट जोगाउन पेट्रियटको भूमिका महत्वपूर्ण मानिन्छ। नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले अघिल्लो महिनाको विनाशकारी बाढ़ी स्थानीय विपत्ति मात्र नभएर विश्वका लागि चेतावनी भएको बताएका छन्। संयुक्त राष्ट्रसंघको महासभामा बोल्दै उनले हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँग जुझ्न नेपाल, भारत र चीनको नेतृत्वमा एउटा संयन्त्र बनाइनुपर्ने प्रस्ताव गर्दै त्यसबाट भू उपग्रहको तथ्याङ्क आदान प्रदान गर्न र पूर्व चेतावनी प्रणाली बलियो बनाउन सहयोग मिल्ने बताए। जलवायु न्याय संयुक्त राष्ट्रसंघको दस्तावेजमा सुन्दर वाक्यमा मात्र सीमित हुनु हुँदैन। हाम्रो देशका मानिसहरूलाई बारम्बार विगतको पुनर्निर्माणमा संलग्न गराइनुको साटो आफ्नो भविष्य बनाउने अवसर दिइनुपर्छ। प्रधानमन्त्री शाहले कुल हरित गृह ग्यास उत्सर्जनको 0.1% भन्दा कमका लागि नेपाल जिम्मेवार रहेको बताउँदै जलवायु परिवर्तनसँग सम्बन्धित क्षतिसँग जुझ्न थप आर्थिक सहायताका लागि आह्वान गरेका छन्। अघिल्लो महिना नेपाल चीन सीमामा पर्ने भोटेकोशी नदीमा आएको बाढ़ीमा 1400 जनाको ज्यान गएको थियो भने 6000 भन्दा बढ़ी बेपत्ता छन्। र पाकिस्तान अफगानिस्तान सीमामा अर्को हिंसा शुरू भएको खबरहरू आइरहेका छन्। पाकिस्तानी स्रोतहरू र सरकारी संचार माध्यमहरूले आक्रामक गतिविधि गर्न सीमा पार गरेर बलुचिस्तान प्रवेश गर्ने प्रयास गरेका अफगान तालिबानका कैयौं सदस्यहरू मारिदिएको जनाएका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी त्रिशुली क्षेत्रमा आएको विपत्तिलाई स्थानीय त्रासदीमा सीमित नराखी विश्वकै लागि एउटा चेतावनीका रूपमा लिनुपर्ने बताएका छन्। संयुक्त राष्ट्रसंघीय महासभालाई स्थानीय समयअनुसार बिहिबार सम्बोधन गर्दै उनले भोटेकोशी त्रिशुली बाढ़ीबाट भएको क्षति, हरित गृह ग्यास उत्सर्जन र जलवायु न्याय लगायतका विषय उठाएका हुन्। एक रिपोर्ट। आफ्नो सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले हरित गृह ग्यास उत्सर्जनमा नेपालको योगदान अति कम भए पनि जलवायु परिवर्तनको परिणाम नेपालले धेरै भोग्नु परेको उल्लेख गरे। जलवायु न्यायको कुरा संयुक्त राष्ट्रसंघको दस्तावेजमा एउटा सुन्दर नारामा सीमित हुन नहुनेमा उनको जोड़ थियो। जलवायु परिवर्तनले निम्त्याइरहेको संकटबीच शाहले नेपाल, भारत र चीनको नेतृत्वमा एउटा संयन्त्र बनाउने अवधारणा पनि अघि सारे। त्यो संयन्त्र मार्फत हामी भू उपग्रहका तथ्याङ्क र प्राविधिक ज्ञान आदान प्रदान गरौं, जोखिमयुक्त हिमतालहरूको संयुक्त निगरानी गरौं र संयुक्त पूर्व सूचना प्रणालीलाई सुदृढ बनाऊ। सन् 2015 गोर्खा भूकम्पपछिको पुनर्निर्माण कार्यमा जस्तै सहयोग र ऐक्यबद्धताको अपेक्षा राखेको पनि प्रधानमन्त्री शाहले बताए। बाढ़ीबाट भएको व्यापक क्षतिबारे विश्वको ध्यान आकर्षण भइरहेका बेला महासभामा नेपालले उठाएका विषयले अर्थ राख्ने र त्यसबाट नेपाललाई फाइदा पुग्न सक्ने कतिपय विज्ञको भनाई छ। यसै सन्दर्भमा हामीले न्यूयोर्कमा रहेका जलवायु कूटनीतिज्ञ मनजित ढकाललाई सम्पर्क गरी प्रधानमन्त्री शाहको सम्बोधनले लक्षित अन्तर्राष्ट्रिय समुदाय र साझेदारहरूको कतिको ध्यान आकर्षण गरेको महसुस गर्नुहुन्छ भनेर सोधेका छौं।
1: अहिलेको हाम्रो ग्रहमा घटेको सिको जुन विपद र त्यसलाई प्रष्ट रूपमा हामीले जलवायु परिवर्तनसँग सम्बन्धित भनेर भनिरहेको थियौं, त्यो सन्दर्भमा पनि प्रधानमन्त्रीज्यूको सम्बोधनलाई निकै चासोको साथ हेरिएको थियो र जुन खालको अन्तर्राष्ट्रिय संचार माध्यमदेखि लिएर अरूहरूले अहिले कुरा गरिराख्नु भएको छ यहाँ न्यूयोर्कमा, त्यो जुन खालको एउटा एक्सपेक्टेशन थियो त्यो दिन सकियो जस्तो लाग्छ मलाई। यसमा समस्याका कुरा मात्र होइन, हामी कसरी यो विषयलाई तत्काल र दीर्घकालीन रूपमा सम्बोधन गर्न सक्छौ भन्ने खालका कुराहरू पनि प्रष्ट रूपमा आएको देखिन्छ।
0: यो सम्बोधनमा उठाइएका विषयहरू र तपाईँले इंगित गर्नुभएका सन्दर्भहरू सहायता, सहकार्य र प्रतिबद्धतामा परिणत हुन सक्ने आधारहरू चाहिँ के हुन सक्छन्?
1: जुन प्रकारले सरकार प्रमुखबाट यसरी सम्बोधन भइसकेपछि र जुन प्रकारका विभिन्न प्रस्तावहरू त्यहाँ पेश गरिन्छ सम्बोधनको क्रममा, तिनलाई कसरी कार्यान्वयन गर्ने भन्नेमा हाम्रो कूटनीतिक प्राविधिक संयन्त्र अन्तर्गत काम गर्नुपर्ने हुन्छ। त्यहाँ भनिएका केही विषयहरू संयुक्त राष्ट्रसंघको फोरममै रहेर अगाडि बढ़ाउनु पर्ने विषयहरू पनि छन्। केही चाहिँ जलवायु परिवर्तन सम्बन्धी युएनका फोरममा गर्नुपर्ने विषयहरू छन् भने केही हामीले क्षेत्रीय स्तरमा अगाडि बढ़ाउनु पर्ने कुराहरू छन्।
0: यहाँनिर अब प्रधानमन्त्रीज्यूले चाहिँ नेपाल, भारत र चीनको नेतृत्वमा जलवायु र हिमाली क्षेत्रसँग सम्बन्धित संयन्त्र निर्माणको अवधारणा पनि अघि सार्नु भएको देखिन्छ। त्यसको व्यावहारिक भविष्य चाहिँ कस्तो हुने देख्नुहुन्छ अथवा त्यो केमा भर पर्ने देख्नुहुन्छ?
1: त्यो प्रस्ताव मात्रै होइन, त्यसका केही कन्टेन्टहरू पनि सम्बोधनमा हामी पाउँछौ। यो संयन्त्र अन्तर्गत एउटा अन्तर्राष्ट्रिय होइन लेबोरेटोरी अफ द इन्टरनेशनल कोअपरेसन हिमालय सम्बन्धी त्यसरी हामी अगाडि बढ़न चाहन्छौँ भन्नुभएको छ। अब हाम्रा बायोलेटरल मिटिङहरूमा सम्बन्धित राष्ट्रहरूसँग हुने छलफलहरूमा र युएनमै पनि यी विषयहरूलाई हामीले प्रस्तावका रूपमा कसरी लिएर जान्छौँ भन्ने त्यो तयारीमा अब विशेष ध्यान दिनुपर्ने देखिन्छ।
0: अब अर्को कुरा चाहिँ नेपालले जलवायु सम्बन्धी लस एण्ड ड्यामेजका लागि अन्तर्राष्ट्रिय वित्तीय सहयोगको माग गर्दै आएको छ। प्रधानमन्त्रीले पनि नेपाललाई पर्याप्त सहायताको खाँचो रहेको कुरा उल्याउनु भएको देखियो। त्यसको त्यो स्तरमा प्रक्रियागत सजिला अप्ठ्यारा चाहिँ के देख्नुहुन्छ तपाईँ?
1: म आफै त्यो फण्डसँग नजिक भएर काम गरेको छु। त्यो एउटा सानो रकम हो तर त्यसको राजनैतिक र त्यसको प्राविधिक जुन महत्व छ त्यो चाहिँ हामीले बुझ्न जरुरी छ। हामी आफैले क्राउड फण्डिङबाट प्रधानमन्त्री राहत कोषमा 90 मिलियन अमेरिकन डलर जति जम्मा भइसकेको छ। त्यो कुरालाई अन्तर्राष्ट्रिय मञ्चमा हामीले यति गर्यौं, अब अन्तर्राष्ट्रिय समुदायको भूमिका छ भनेर विविध स्रोतबाट सहयोग चाहिँ जुटाउनु पर्ने आवश्यकता देखिन्छ। किनभने अहिलेको अन्तर्राष्ट्रिय संयन्त्रमा त्यति सहज पक्कै छैन यो अन्तर्राष्ट्रिय सहयोग जुटाउनको लागि।
0: जलवायु कूटनीतिज्ञ मनजित ढकाल। हामी बीबीसी नेपाली सेवाबाट बोलिरहेका छौं। बीबीसी नेपाली सेवाका सामग्री रेडियो, अनलाइन र सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। मोबाइल फोन एप हाम्रो पात्रो मार्फत पनि तपाईँ बीबीसी नेपाली सेवाका अनलाइनका समाचार सामग्रीहरू हेर्न सक्नुहुन्छ। अब अर्को विषय, देशका विभिन्न स्थानमा बुधबार रातिदेखि शुरू भएको अविरल वर्षा आज पनि जारी छ। मौसम तथा विपद सम्बन्धी निकायका अनुसार आज विशेष गरी बागमती, लुम्बिनी र गण्डकी प्रदेशका कतिपय क्षेत्रमा भारी वर्षा भएको छ। वर्षाका कारण कतिपय नदी तथा खोलामा पानीको सतह बढ़ेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अधिकारीहरूले बताएका छन्। बुधबार रातिदेखिको वर्षाको समग्र प्रभावबारे हामीले केही बेर अघि विपद प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीसँग टेलिफोन मार्फत कुराकानी गरेका छौं।
2: धेरै ठाउँमा भारी मात्रै नभएर अलिकति अति भारी वर्षासम्म पनि पुगेको छ। केही ठाउँमा सबभन्दा बढी वर्षा चाहिँ गण्डकी र बागमतीको चाहिँ बोर्डरमा लुम्बिनी प्रदेशको माथिल्लो पहाड़ी क्षेत्रमा भारी वर्षा भएको अवस्था छ। लगभग 188 मिलिमिटर, 210 मिलिमिटर वर्षा पुगेको छ 24 घण्टामा होइन। पूर्वबाट बिस्तारै पश्चिम छर्दै गएको हुनाले चाहिँ अहिले चाहिँ सुदूरपश्चिमसम्म कर्णालीसम्म पनि वर्षा पुगिसकेको अवस्था छ। आज झाँचीदेखि नै सुदूरपश्चिम, कर्णाली र लुम्बिनीमा अझ भारी वर्षा हुने सम्भावना छ। अहिलेसम्म झन्झनको क्षेत्रमा जनको खेती एउटा चाहिँ यो मकवानपुरमा खोला तर्दाखेरि एकजना मान्छे बगेको भन्ने चाहिँ खबर आएको छ। त्यो दुःखद छ तर त्योभन्दा बाहेक चाहिँ अहिले अरू चाहिँ केही खबर आएको छैन।
0: अनि राजमार्ग लगायत अन्य क्षेत्रमा चाहिँ अहिलेसम्म कस्तो प्रभाव देखिन्छ?
2: यो पृथ्वी राजमार्ग कृष्णभिजमा चाहिँ अब पहिरो गएको कारणले पुरै पहिरो गएर राजमार्ग बगाएको होइन, छैन तर तलको वाल बगाएको हुनाले चाहिँ हामीले अहिले सवारी चलाउन दिएका छैनौँ र बिपी राजमार्ग बन्द गरेका छौँ किन भन्दाखेरि ढोसी खोलामा चाहिँ बाढी लगभग लगभग सतर्कता तह पार गरेको छ र धेरै जसो नै नदी सिस्टममा सतर्कता तह र सतर्कता तहको वरिपरि बाढीको लेभल भएको हुनाले चाहिँ हामी कुनै पनि जनताले दुःख नपाउन् बाटोमा आएर अल्पत्र नपरून् भन्ने उद्देश्यले ठाउँ ठाउँमा पहिरो पनि जाँदैछ यद्यपि हामीले पहिरो पछ्याउनको लागि चाहिँ 240 डोजरहरू मोबिलाइज गरेका छौँ र त्यो मोबिलाइज भएको डोजरले कुनै ठाउँमा पहिरो गयो भनेर कसैले चाहिँ 1234 टोल फ्री नम्बर हो त्यो जिल्लाको चाहिँ जिल्ला विपद व्यवस्थापन समितिमा त्यो फोन उठ्छ र तुरन्तै चाहिँ त्यसपछि हाम्रो त्यो परिचालन पनि हुन्छ त्यो पनि व्यवस्था गरेका छौँ।
0: विपद प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेती। अब एकैछिन लागौं भोटेकोशी त्रिशुली करिडोरतर्फ। विभिन्न होल्डिङ सेन्टरहरूमा आश्रय लिइरहेका भोटेकोशी त्रिशुली बाढ़ी प्रभावितहरूले लगातारको वर्षाले थप समस्या निम्त्याएको बताएका छन्। पालमा बस्दा पानी चुहिने र जमीनबाट चिसो पस्ने समस्या भइरहेको उनीहरूको गुनासो छ। नुवाकोटबाट शक्तिमाया तामाङको रिपोर्ट।
4: रसुवाको उत्तर गया गाउँपालिका खाल्टेका टेम्बा तामाङले भने
5: सबै हिलो हिलो छ, सुत्ने ठाउँ छैन, राति भएपछि टेन्सन हुन्छ, कहाँ भाग्ने ठाउँ छैन, भागो भइसक पनि सबै भारीले पर्यो, तिनवटा छोरी लायो, श्रीमती छैन, चारवटा गयो।
4: अस्थायी शिविरमा बस्दै आएकी बुटी तामाङले विनाशकारी बाढीमा आमा बुबा श्रीमान र आफन्तहरू गुमाए। परिवार गुमाउँदाको पीड़ासँगै अस्थायी शिविरमा कहिले चर्को घाम त कहिले पानीले बस्न कठिन भएको उनले बताइन्।
6: अब भोलि 10 गते त एक महिना ठ्याक्क पुग्छ, हामी यस्तै बिचली रूपमै बसिरहेछौ, बसम यस्तै चिसो हिरो ठाउँमा नबसम कहाँ जाने, पानी चुहिन्छ धरधरी, धेरै पीड़ाहरू भोगेर यसरी बसिरहेको छ। सरकारबाट बसोबासको लागि चाहिँ दिगो रूपले छिटो छिटो हेरिदिनु भए सहज हुन्थ्यो।
4: त्यस्तै अर्का विस्थापित रमेश घले भन्छन् आफूहरूलाई खानाको राम्रो व्यवस्था छ, बस्ने ठाउँमा पानी आएर बिजोग छ,
7: लास्टै गाह्रो भएको छ, पानी पर्दाखेरि अब हिलो हिलोमा हुन्छ, खार छैन केही छैन, तलबाट चिसो आउँछ, भित्र भने पानी छिरेर बस्ने ठाउँ हुँदैन।
4: टेनमा कष्टकर जीवन जिउन बाध्य आफूहरूलाई पुनस्थापना र जीविकोपार्जनको लागि सरकारले छिट्टै नीति तयार गरेर व्यवस्थापन गरे सहज हुने उनीहरू ठान्छन्। शक्तिमाया तामाङ, बीबीसी, नुवाकोट।
0: अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो मुलुकलाई प्याट्रियट हवाई प्रतिरक्षा प्रणाली निर्माणका लागि इजाजत पत्र उपलब्ध गराउनेमा आश्वस्त पारेका बताएका छन्। रूसी बलिस्टिक क्षेप्यास्त्र हमलामा मानिसहरूको ज्यान जोगाउन उक्त प्रणाली महत्वपूर्ण हुने गर्छ। बीबीसी विवरणहरूमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
3: यो डोनाल्ड ट्रम्पले भोलि फेरेको अर्को एउटा उदाहरण हो। गएको जुलाईमा उनले अकस्मात युक्रेन स्वयंलाई प्याट्रियट उत्पादन गर्न अनुमति दिने घोषणा गरे, तर त्यसको तीन सातामै आफ्नो धारणा उल्ट्याउँदै उनले अरूलाई यस्तो प्रणाली दिँदा अमेरिका अति सावधान हुने बताए, तर अहिले जेलेन्स्कीले अन्तिम निर्णय लिएको बताएका छन्। तर व्हाइट हाउसले त्यसको पुष्टि गरिसकेको छैन। यो परियोजना कार्यान्वयन भएको खण्डमा उत्पादन प्रणाली निर्माण गर्न नै कम्तीमा 2 लाग्छ। ड्रोनहरूको झुण्डमाथि प्याट्रियटको प्रयोग गर्नु खर्चिलो हुन्छ, तर उनीहरू खतरनाक बलिस्टिक क्षेप्यास्त्रबाट युक्रेनी शहरहरूको रक्षा गर्ने उपयुक्त अस्त्र हुन्। यसैबीच खिएवका मेयरले रूसी ड्रोन हमलामा परेको एउटा कार्यालय भवनको भग्नावशेषबाट 3 शव फेला परेको बताएका छन्। 7 घाइते भएका छन्। त्यसअघि रूसले नियन्त्रण गरेको जापोरिजा क्षेत्रमा मस्कोले नियुक्त गरेका एक अधिकारीले युक्रेनी हमलामा मानवीय सहयोग लिएर कारमा आइरहेका 3 स्वयंसेवक मारिएको बताएका थिए। युक्रेनले भोल्गा स्थित एउटा रक्षा उद्योग र अन्य 2 स्थानका तेल रिफाइनरीमा पनि हमला गरेको जनाइएको छ।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यही सकिन्छ। सोमबार बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
8: विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
9: यति बेला रातिको 9
10: खुसीको खबर। विगत 4 बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिल वस्तुको 4 जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
11: शुभारम्भको अवसरमा विशेष छुट। थप जानकारीका लागि आले डेन्टल बाढगंगा एक जितपुर कपिलवस्तु एभरेस्ट बैंक नजिकै।

0: हरेक गहनामा लुकेको हुन्छ एउटा सुन्दर सम्झना, विवाहको खुसी, तिजको उल्लास अनि मायाको चिनो।
1: ती अविस्मरणीय क्षणलाई अझ विशेष बनाउन आउनुहोस् जय सुब्बा देउराली सुनचाली पसल, बारगंगा दुई पिपरा, कपिलवस्तु।
2: उचित मूल्य र आत्मीय सेवा, पुराना गहना साटेर नयाँ बनाउने सुविधा, कम्प्युटराइज बिल र भरपर्दो ग्यारेन्टी।
1: जय सुब्बा देउराली सुनचाली पसल, विश्वासले रोज्ने नाम, सौन्दर्यले चिन्ने पहिचान। बारगंगा दुई पिपरा कपिलवस्तु। सम्पर्क नम्बर 98 570 56 249 र 98 075 18 346।

0: युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर सरेछ र बिरामी भएर बस्न खाना छैन हस्पिटल भेटिने होइन।
1: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको, यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल चार नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्। त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याका समाधान भइहाल्छ नि। अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ। तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
2: हजुर, विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र अस्पताल युनाइटेड हस्पिटल बारगुङका चार ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्नी सम्बन्धी हड्डी भाँचिएको, रडौ राख्ने निकाल्ने, महिला तथा प्रसुति रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू, एपेन्डिसाइटिस, पाठेघर फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
1: 24 घण्टा सेवा उपलब्ध छ।
2: नभुल्नुहोला
1: विस्तृत जानकारीको लागि युनाइटेड हस्पिटल फोन 076-550-200।

0: यो बाइक बिग्रेर हैरा नै पार्यो। जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
1: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
0: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
1: पैसा नपुगेर के भयो त? बाणगंगा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
0: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
1: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
2: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाणगंगा अटो ट्रेडर, बाणगंगा एक बैरिया कपिल वस्तु।
3: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा। बाणगंगा अटो ट्रेडर, पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौं।
2: सम्पर्क नम्बर 076550111, 98570131363 र 98019443064।
0: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
1: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
0: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि। त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन। नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
4: जेनुन नै ठिक छ, जेनुन नै ठिक छ।
5: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
0: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
4: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
3: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्रणाली, बाणगंगा एक बैरिया कपिल वस्तु।
5: थप जानकारीका लागि सम्पर्क नम्बर 98570502043, 98026253 र 98013-51417।

0: होइन, कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला म त लाउँदिन है।
1: अब के गर्नु त, राम्रै त छ नि। कहाँ राम्रो डिजाइन छ, कुन सुनचाँदी पसल राम्रो हो जानेको मान्छेले भने पो थाहा हुन्छ नि।
0: ल तपाईँ पनि बिहान भरि सम्झाए, न्यू अर्घाची ज्वेलर्स बारगाङ नगरपालिका चार जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र सुहा।
1: लौ लौ त्यसो भने जाम त नि न्यू अर्घाची ज्वेलर्स तिर, त्यही फेरि यी गहना कचाकुचु कपारेर तिम्रा डिजाइनका गहना ल्याउँदा भयो त।
2: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाखाँची ज्वेलर्स, 4 नम्बर जितपुर तौलिहवा रोड, कृषि विकास ब्याङ्कको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ।
0: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
3: थप जानकारीका लागि न्यू अर्घाखाँची ज्वेलर्स, 4 नम्बर जितपुर तौलिहवा रोड, कृषि विकास ब्याङ्कको अगाडि।
4: न्यू अर्घाखाँची ज्वेलर्स, प्रोप्राइटर गोकुल खनाल, मोबाइल 9800795826 र 9847082790।
3: सुन चाँदीका आकर्षक डिजाइनका गरगहना किन्ने सोचमा हुनुहुन्छ? अब तपाईँको रोजाइको पहिलो गन्तव्य बनेको छ लुम्बिनी खाती सुन चाँदी पसल।
5: पुराना सुनचाँदी साट्न, नयाँ गरगहना बनाउन तथा आफूले चाहेको डिजाइन अनुसार अर्डर गर्न अवश्य सम्झनुहोस्
6: लुम्बिनी खाती सुनचाँदी पसल, बारङ्गा 4 जितपुर कपिलवस्तु।
5: प्रोपराइटर दिन बहादुर खाती, सम्पर्क नम्बर 9857031569। अर्जुन खाती, सम्पर्क नम्बर 9857078703।
7: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफपी 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ। सब एकदम खुसी हुन्छ। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक।

0: युनाइटेड अस्पताल बारडिंगा साथ ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
1: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
0: हाट जोड्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाट जोड्नी सम्बन्धी समस्या, हड्डी ढाँचिएको, रडहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथ रोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
2: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन, स्तनमा गाँठागुठी, फोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
3: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठ्यघर सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा बन्ध्याकरण सेवा, महिनावारी गडबडी, सदोपेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाघोपन, पाठ्यघरको क्यान्सरको जाँच तथा परामर्श।
0: वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
2: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
1: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिलवस्तु, सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
0: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
4: दसैँ आयो, नयाँ बाइक चढ्ने सोचमा हुनुहुन्छ? त्यसो भए यो दसैँ बनाऊ अझै विशेष।
5: बजाजले ल्याएको छ बजाज गेम अफ पावर, खेल्ने
4: हो नि, खेल्ने हो, जित्ने हो।
3: यस दसैँमा बजाज मोटरसाइकल वा चेतक स्कुटर खरिद गर्नुहोस् र जित्नुहोस् 1,00,000 रुपियाँसम्मको पुरस्कार। स्मार्ट वाच र बजाजका विशेष उपहार सँगै अभियानका भाग्यशाली विजेताले रविन्द्र झाट, CR7 होर्रा अर्थात् चन्दन गौतम र दिपेन्द्र सिंह ऐरीसँग प्रत्यक्ष भेट्ने मौका पाउनेछन्।
4: कुनै पनि बजाज बाइक खरिदमा पाउनुहोस् रु 7,000 देखि 1,00,000 सम्मको छुट।
5: त्यसैले यो दसैँमा बजाज किन्नुहोस् र सहभागी बन्नुहोस् गेम अफ पावरमा।
6: केदारनाथ अटोमोबाइल प्राली बाढगंगा 1 बैरिया, तपाईँको आफ्नै बजाज सोरुम।
4: सम्पर्क नम्बर 98-570-50-243, 98-013-51-417 र 98-013-51-423।
7: यतिन्जेलसम्म तपाईँ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz सँगै ताजा सूचना, मनोरञ्जन, ज्ञान, खबर लगायतका विभिन्न मनोरञ्जनात्मक चेतनामूलक कार्यक्रम सँगै रहनुभयो। पीर व्यथा, हाँसो खुसी, आँसु रोधन, सुख दुःख, माया ममता, सद्भाव, सहानुभूति र भाइचाराको सम्मिश्रण सँगैको हाम्रो आवाज रोग शोक र भोग सँगैको यो जनजीवनसँग हिमाल, पहाड, तराई, गाउँ बस्ती, पाखा पखेरा, शहर कुना कन्दरा, आम नेपाली दाजुभाइ दिदी बहिनीहरूको त्यो बस्तीमा आवाज मार्फत हामी डुलिरह्यौं। रात बिस्तारै छिप्पिँदैछ, मौसमको विशेष ख्याल गर्नुहोला। घरको ढोकाको चुकुल राम्रोसँग त लगाउनु भयो होला नि, झ्याल खुल्लै हुन सक्छ। बस्तीका बत्तीहरू बिस्तारै निभ्दैछन्। बाहिर राखेको केही सामान भित्र राख्न भुल्नुभयो कि? प्यास लाग्न सक्छ, पानी नजिकै राख्नुहोला। भोलि दिनभरको योजना बनाउँदै मनभरिका पीडा हटाउँदै सूर्यको त्यो उदाउँदो रातो किरणसँगै भोलि बिहान हामी अवश्य आउनेछौ। जाँदा जाँदै सुनौलो भविष्यमाथि तुसरापात नहुन्, चाहना इच्छा रुचि पूरा हुन्। एतिन्जेलसम्मको सहयात्राको लागि तपाईलाई विशेष धन्यवाद। भोलि बिहान तपाईको नयाँ जोश, जागर, उत्साह र उमङ्ग बोकेर अवश्य पनि आउनेछौ। शुभरात्री, शुभ सपनी।